0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कडाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
1: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रत्येक कार्य योजना समेत स्वीकृत गरेको छ।
2: आईएमए लिमिटेडको 26 वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमए लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाई थियो।
1: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यभार प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः सक्रिय लगायत प्रयोगमा आधारित बनाई शोक प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
2: अब शेयर बजार गत साता नेपालको धितोपत्र दोस्रो बजारमा विकृत चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेटपछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,724.03 बिन्दुमा झरेको हो।
3: हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सञ्चालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषय साथमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
1: फिफा विश्वकप 2026 अन्तर्गत सुमईको खेलमा आइभोरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समय बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसरी यही समूहको अर्को खेलमा जर्मनीले पुरास्तावमाथि 7-2 दर्ता गर्दै 3 अङ्कका साथ आफ्नो खाता खोलिसके।
2: अब विचार विश्लेषणको पालो विपक्षी दलका नेताको गर्जन र सत्ता पक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, व्यक्ति कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
1: राष्ट्रपालले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राष्ट्रपालमा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ, अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि राष्ट्रपतिको व्यवहार त्यस अनुकूल छैन, व्यवहार र कार्यशैलीमा तदर्थ बाँकी छ।
2: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउन स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसमा विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकी उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन हो।
4: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 MHz।
5: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो। 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट ताजा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 1 गते सोमबार, जून 15 तारीक सन 2026, नेपाल सम्वत 1146, अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
1: राज्यसभामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
0: निर्यातमा भारतको अवरोधपछि क्रियाशील चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
1: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै, वार्ताको बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
0: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कुरासाओ 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
1: साथै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछ। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको अन्तिम चरणमा तयारी पुगेको यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोश हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। त्यस्तै मध्यप्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्यप्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्यप्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67,47,73,27,000 विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जितबहादुर श्रेष्ठले 33 अर्ब हरारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौजदात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धवेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 2082 चालू आर्थिक वर्ष 2082-83 भन्दा झण्डै 4 खर्ब बढी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ्ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सडकदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बजेट बन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासोपालाई पनि गुटबन्दी र पदको हानथापमा पस्ने आभास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास हालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले साथै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाडौँमा सम्पन्न भेलामा पार्टीहरूभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सत्तामा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रविन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
1: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यातमा ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7 लाख किलोभन्दा बढ़ी तयारी चिया मौजूदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ।

हरियो चियापत्ती बाटोमा नै हुर्किँदा चिया स्रोत किसान पनि सोझै मर्कामा पर्ने छन्। बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने गर्छ। प्रतिवेदन नआउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनु पर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
1: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
2: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलम्तीका साथै शाखाहरू चापहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा चीन नेपाल चीन सम्बन्ध सुदृढ बनाउँछौ शीर्षकमा चाँदनी हमाले लेख्नु भएको खबर छ। राष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँ स्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै उहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं, देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरिद प्रक्रियाको सबलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न नीतिमा जारी आठ अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी

0: क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 वटा नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थतामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण पोहोरभन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एके भण्डारीले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब मधेसको मात्रै 2 अर्ब 35 करोड़ शीर्षकमा अर्को खबर प्रकाशित छ भने पृथ्वी पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा वन कर्मचारीले टेम्पो भीड़बाट खसालेको घटनामा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै पृथ्वी पृष्ठमा पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
1: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत प्रविधिगत पछौटेपन पूर्ण क्षमताको अभाव जनशक्ति पलायन पर्यावरण मैत्री उद्योगको व्यवस्थापन सञ्चालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु कच्चा पदार्थको उचित प्रवर्धन गर्नु स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच 7 वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम। निर्माण स्थलमा रूख छपान शुरू 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पोस्टराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिभलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन प्रविधि स्वास्थ्य शिक्षा पूर्वाधार वातावरण सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन सामाजिक सुरक्षा आधुनिक शहरी सेवा वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसैबीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
0: साझा खबरमा अब आजका खबर, अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देश बीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी बुझाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्धविराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिनभित्र हर्मुज र जल मार्ग पुनः सञ्चालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने र अमेरिकाले मध्य पूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढ़ाउने र नयाँ प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। स्विजरल्याण्डमा का मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत संग्रहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
1: साझा खबरमा अब खेल खबर। नेदरल्याण्ड्स फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यसअघि भएको खेलमा 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ईको खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
0: 50 पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा। समस्या समाधानको उपाय र चुनौतीको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्ने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँ। साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शब्दहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्का आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोपाइटर मधुमाया जी, अरे होइन प्रोपाइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
7: कार्यक्रम साझा आवाज।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा, इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन्। सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षणार्थी चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने, पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ। चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भनी हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं।
11: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं, तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहे।
10: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
11: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गत निकाय पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामी थप समन्वय गर्छौँ।
10: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिक स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला।
11: अहिले त्यो देखाउँछ स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन, त्यसमा त्यो पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
10: पहिला भएका सहमति कानुनी नहुनुका पछाडि के देख्नुहुन्छ?
11: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैन, सबै कुरा जलेर जुन अफिसमा काम गरेर त्यहाँबाट अन्त सरेर काम गरिरहनु भएको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
10: मन्त्रालयले चाहिँ उहाँका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
11: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहायता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयले पुर्याउन सक्छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक।
0: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी,
1: राष्ट्रपामा मौलाउदो कुटबन्दी, आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल, एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा,
0: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता,
1: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै वार्ताको बेलायत फ्रान्स जर्मनी र इटालीका नेताद्वारा स्वागत, स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार,
0: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कारा साओ 7-1 पराजित, विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं। महेश बास्ताकुतीले चषक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ। यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ, पढिरहनु भएको छ, पत्रिकामा लेखिएको छ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ, र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ, पत्रिका पढिरहने व्यक्तिलाई औंला देखाएर जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो, यी मुद्दा मामिलाले नै हैरान बनायो, सांसद भएपछि सबै सफा चट।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

सोलह कर्कलाको पानी जस्तो कहिले जाने होला कसैलाई थाहा छैन मेरो भगवान्। मरनै पर्ने जिन्दगीमा बाँच्नु त भन्ने छैन कसैलाई, तर पनि मरुला भन्ने कसैलाई लाउँदै लाउँदैन। मान्छे धर्म गरेर ठाउँमा आउँदैन, हेर्नुहोस् त मान्छे धुरो धुरो रुन्छ, यति पापी हुन्छ। जब आफ्नो धन पैसा बल पैसा घमण्ड छ तबसम्म भगवान् सम्झिँदैन, अनि मर्ने बेलामा लाउन मलाई भगवान् के यस्तो अपराध गर्नुभयो भन्नु।

त्यति थाहा छ मान्छेलाई सर्ने काल गर्नु पर्यो के काम लाग्यो धन सम्पत्ति लान पाइँदैनौ हरि के काम लाग्यो धन सम्पत्ति लान पाइँदैनौ पाप गरे बैगुण्ठमा जा

सुख छैन, शान्ति छैन, औषधि खान पनि निको नभए कस्तो रोग दिनुभयो, मानसिक रोग भयो नि त। त्यही भएर भगवान्ले हात गोडा नचलेसी घात धरेसी, हरे हात गोडा नचलेसी।

Sir John, I'm going to go to the hospital.

खबर सुरु गरौँ अहिले।

0: बैठक आज बस्दै नौ मन्त्रालयको बजेटमाथि छलफल हुने लोभी पार्टीले पार्टी छुटाउन सक्ने एमाले अध्यक्ष ओलीको दावी राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्रीको अभिव्यक्ति प्रति त्रिवी सोभियुको आपत्ति पूर्व मन्त्री विक्रम पाण्डेद्वारा कोटी हो महायज्ञमा पूजा अर्चना स्विजरल्याण्डमा जनसंख्या एक करोड़मा सीमित गर्ने योजनामा मतदान र बराबरी खेल्दै नेदरल्याण्ड र जापानले अङ्क बाँडे।
1: यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब खबर विस्तारमा। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 18 बैठक आज बस्दैछ। नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने यो बैठक आज अपरान्ह 1:15 बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार भने आजको बैठकको लागि सम्भावित दैनिक कार्यसूची तय भइसकेको छ। आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने बताइएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो। संसद सचिवालयका महासचिव पाण्डेद्वारा सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीमा भने आगामी 2083 को विनियोजन विधेयकमाथि छलफल हुने समेत बताइएको छ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिको पुनर्गठनपछि विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल हुने भएको छ। आजको बैठकमा मुख्य गरी 9 मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ, जसमा युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा संचार मन्त्रालय रहेका छन्। त्यस्तै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्यान्न, स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। नेपाली कांग्रेसमा आन्तरिक एकताको लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सम्भावित सभापति पूर्ण बहादुर खड्का सहित थप 5 नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 प्रस्ताव विधानको 17-2 बमोजिम सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगले गरेको अध्यावधिक सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा

0: नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।

सकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल. राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ. र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवर 90.7 मेगाहर्ज सुनवर नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्. म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट. राजमिति 2083 साल असार महिनाको आज 1 गते

रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ मृगशिरा नक्षत्र रहेको छ 39:53, योगमा रहेको छ सूर्य योग रहेको छ 13:37, कर्णमा रहेको छ नाग कर्ण रहेको छ बिहानको 9:12 तत्प्रान्त किमस्तुग्न कर्ण रहनेछ, किमस्तुग्न कर्ण रहनेछ 36:59 परा रहनेछ। चन्द्रमा आज वृष राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा प्रवेश गर्दै हुनुहुन्छ। आनन्दादि योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त 6:59 हुनेछ र आजको दिन माने घडी 13:49 पला रहनेछ। दिन विशेष रहेको छ आज, आज असार संक्रान्ति सोमबारी औंसी अधिक मास आजदेखि समाप्ति अपूर्ण दान समाप्ति यस्तै गरी मस्तर नारायण मेला समाप्ति हलो बार्ने स्नान दानका लागि औंसी भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ आजको ग्रह गोचर। त्योभन्दा पहिला आजको समय यानि कि आजको विशेष गरी आजको काल बेला आजको शुभ बेला आजको लाभ बेला के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछु। आजको काल बेलाको समय रहेको छ बिहानको 6:54:54 बिहानको 8:36:02 आज काल बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ, विशेष गरी लाभ बेला रहेको छ आजको लागि दिउँसोको 3:32:34 साँझको 5:16:42 लाभ बेला रहनेछ। शुभ बेला रहनेछ बिहानको 8:37 विशेष गरी बिहानको 10:20:10 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल। त्योभन्दा पहिला आजको ग्रह गोचर, ग्रह गोचरमा विशेष गरी सूर्य अहिले यतिखेरसम्म वृष राशिमा अब मिथुन राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यस्तै गरेर चन्द्रमा वृष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि विशेष गरी मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। मृगशिराको दोस्रो चरण नाम आउँछ बोबाट बोध माया, बोध कुमारी नाम आउँछ, मध्यनले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि उनीहरूको लागि आजको दिन आत्मविश्वासको कमीले पछि परिन्छ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकहरूको सुझावले व्यवस्था गर्दा दुःख पाइन्छ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइन्दैछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह गोचर रहेको छ। रोकियो काम बन्दै जाँदैछन्। नयाँ काम शुरू गर्ने समय रहेको छ। राम्रो परम्पर प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार समेत पाइने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन बिहानको समय फलदायी रहनेछ। केही रचनात्मक कार्य गर्न सकिन्छ। पारिवारिक जन्मभूमिको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकमा परिवर्तन आउनेछ। दिउँसोतिर वाद विवादमा पर्ने सम्भावना रहेको छ। विशेष गरी बजार निस्कँदा अति खर्च हुन सक्छ। अनावश्यक किनमेलले नगद बाहिरिन सक्छ। पछिको लागि जोहो गर्नुपर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अरूको करकापमा काम गर्नु परे पनि आजको समयबाट पछिल्लो फाइदा हुनेछ। कर्ज मार्फत धन जुटाउन सकिन्छ। काममा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट भोजनको र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

0: मिनटीहरूका लागि दिन फलदायी रहने खालको योग बनि राशि मिथुनलाई आजको दिनमा विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदामीको स्रोत फेला पर्न जानेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुनेछ, तर साथसाथै खर्चिलो काम पनि प्रारम्भ हुनेछ। यसका लागि विशेष गरी धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सर सपट लिनुपर्ने हुन सक्छ। समयमा होस नपुग्नाले आफ्ना बाढी टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवस्थाको लागि केही दौड़धूप पनि गर्नुपर्ने खालको योग भए राशि कर्कटलाई आजको दिनमा विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आजको परिश्रमले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मध्याह पछि आमदामीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नु पनि रकम हात लागि हुनेछ, तर आमदामी बढे पनि शोकले खर्चको मात्रा समेत बढाउन सक्छ। अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांशमा कमी आउन खालका योग भनी राशि सिंहलाई आजको दिनमा विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अरूको प्रभावमा पर्ने हुँदा गोपनीयताहरू भङ्ग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्दा राम्रो हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले आफ्नो वर्चस्व बढ्नेछ। तारिकका कामले प्रशंसा र ख्याति लाभ दिलाउँदछन्। विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व गमाउन पनि सफल हुने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भई पहिचान गर्न सकिन्छ। दोहार प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। केही उपलब्धि प्राप्त गर्न अर्को वस्तु त्याग्नु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन बिहान रमाइलो देखे पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकेला। सात दिनहरू नहुँदा दुःख पाइन्छ। बाध्यताले अवसर पार्न सक्छ। सामान्य काममा धनराशि समेत खर्च गर्नुपर्ने हुन सक्छ। गोपनीयता भङ्ग हुनाले समस्या परिन्छ। सहयोगीहरू पछि हट्दै जानेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूका लागि आजको दिन राम्रो उपलब्धि हात लागि हुने समय रहेको छ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो काम प्रारम्भ हुनेछ। मध्याह पछि दिन मनोरञ्जन पूर्ण र उत्साह प्रवर्धक रहनेछ। व्यापार बढ्दै जानेछन् भने यात्राको साइज जुट्न सक्छ। गरेको कामले आशा जगाउनेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार बढ्दै जाँदैछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सकिने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि
0: उनीहरूका लागि आजको दिन परिस्थिति वा सानो तिनो समस्याले उल्झाउन सक्छ। मेहनतका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। सङ्घर्षमा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिशत दिलाउन सकिन्छ। ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन पनि सकिने खालको यो गुण राशि मकरलाई आजको दिनमा विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मेहनतले प्रतिशत काम सम्पादन गर्ने मौका दिलाउनेछ, तर छोटो फल प्राप्त गर्ने आकांक्षाले भने समस्या निम्त्याउन सक्छ। हालको पछि लाग्दा अलि दुःख पाइन्छ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन कुनै काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिन्छ। व्यापार व्यवसाय सामान्य फाइदा हुनेछ। दिउँसोदेखि एक्लोपनको भएको अनुभूति हुनेछ। साझेदारीमा पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। रोकिएको काम दोहोऱ्याएर प्रदान गर्नु पर्ला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्न होला। आश लाग्यो काम बिग्रिए पनि मेहनत गर्दा पछिकोलाई फाइदै फाइदा हुने खालको यो गुण राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलको विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ र आज दिन पनि फेरि असाध्यै विशेष दिन रहेको छ आज विशेष दिन रहेको छ आज असार संक्रान्ति पनि रहेको छ अनि यस्तै गरेर आज सोमबार औँसीको दिन पनि रहेको छ यस्तै गरेर पुरुषोत्तम महिना सकियो यानि कि मनमासको अन्तिम दिन पनि रहेको छ है धेरै दिन रहेको छ धेरैवटा विशेष विशेष दिन छन् आज धेरै कुरामा चर्चाहरू गर्नुपर्ने पनि छ आजको दिनमा विशेष गरी सोमबार औँसीको विषयमा थोरै जानकारी म तपाईँलाई गराउन चाहन्छु सोमबार औँसी भनेको औँसी अमावस्या यानि कि यो औँसीको दिन चाहिँ सोमबार बार पर्यो भने चाहिँ यो चाहिँ यसलाई यसलाई हामीले सोमबार औँसी भनिन्छ जुन दिन औँसी पर्दछ त्यो दिन बार यदि सोमबार पर्यो भने सोमबार औँसी भनिन्छ हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित गर्ने दिनको रूपमा पनि बुझ्न सकिन्छ अमावस्याको पनि विशेष धार्मिक महत्व भएकाले सोमबार औँसीलाई अत्यन्त पुण्यदायी फल पनि मानिन्छ अत्यन्त पुण्यदायीको रूपमा हामीले बुझ्न सकिन्छ अब सोमबार औँसीको महत्व के रहेको छ भन्दा पितृहरूले स्मरण तर्पण श्राद्धका लागि शुभ मानिन्छ पितृहरूको पितृहरूलाई सम्झिनको लागि तर्पण गर्नको लागि श्राद्ध आदि कर्म गर्नको लागि पनि असाध्य शुभ मानिन्छ आजको दिनमा भगवान शिवको पूजा आराधना गर्दा विशेष फल प्राप्त हुने योग पनि रहेको छ स्नान दान जप तप तथा व्रत गर्नाले पाप क्षय र पुण्य वृद्धि हुने धार्मिक मान्यता पनि रहेको छ घर परिवारमा सुख शान्ति र समृद्धिको कामना पनि गरिन्छ आजको दिनमा विशेष गरी चाहिँ अब सोमबार औँसीको दिन के गर्ने बिहानै सबैले उठेर स्नान गर्ने स्नान गर्नु भएको छैन तुरन्तै गरिहाल्नुहोस् भगवान शिवको पूजा गरी ओम नमः शिवाय मन्त्र जाप गर्ने पितृहरूको सम्झनामा तर्पण वा श्राद्ध आदि विशेष गरी श्रद्धाञ्जलीहरू अर्पण गर्ने आफ्नो सामर्थ्य अनुसार अन्न वस्त्र दक्षिणा दान गर्ने पिपलको वृक्षमा जल अर्पण गरी परिक्रमा गर्ने पनि विशेष चलन रहेको छ के नगर्ने भन्दा आज झै झगडा नगर्ने विवाद नगर्ने कटुक वचन नबोल्ने विशेष गरी घरमा परिवारमा भाँडाकुँडा गडाङगुडुङ गडाङगुडुङ गरेर नबजाउने परिवारमा झै झगडा नगर्ने मदिरा र तामसिक भोजनबाट एकदम बचत गर्ने बच्नु पर्यो पितृ र ज्येष्ठ नागरिकको अपमान नगर्ने भनेर भन्ने आछ विशेष गरी यो कुराहरू त हामीले सोमबार औँसीमा मात्रै होइन हरेक दिन गर्नुपर्छ पर्दछ विशेष गरी चाहिँ सोमबार शिवजीको दिन र अमावस्या पितृहरूको तिथि भएकाले यस दिन शिव पूजा र पितृ स्मरण दुवैको संयुक्त पुण्य प्राप्त हुने शास्त्रीय विश्वास रहेको छ त्यसैले धेरै भक्तहरूले सोमबार औँसीमा व्रत बस्ने शिवालयमा मन्दिर दर्शन गर्न जाने दान पुण्य गर्ने पनि गरिन्छ आज सोमबार औँसी परेको सन्दर्भमा तपाईँले दैनिक पाठ गर्ने हनुमान चालिसा श्री सूक्त पाठहरू शिव मन्त्र जपसँगै पितृहरूको स्मरण गर्नुभयो भने धार्मिक दृष्टिले तपाईँको लागि शुभ मानिन्छ आज सोमबार औँसी विशेष रहेको छ यसमा तपाईँले ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ यस्तै गरेर आज असार संक्रान्ति पनि रहेको छ यसको विषयमा पनि तपाईँलाई जानकारी म थोरै गराउँछु आज असार संक्रान्तिको विषयमा पनि जानकारी विशेष गरी असार संक्रान्ति अथवा साउने संक्रान्ति अथवा कार्तिक संक्रान्ति अथवा माघ संक्रान्ति यो विशेष संक्रान्तिमा विशेष विशेष संक्रान्ति विशेष विशेष हुने गर्दछ विशेष गरी चाहिँ अब वैशाख संक्रान्ति मेन साउने संक्रान्ति यस्तै गरेर कार्तिक संक्रान्ति माघको संक्रान्ति र वैशाख संक्रान्ति भइहाल्यो है यो चाहिँ विशेष हुन् अरू संक्रान्ति पनि विशेष नै मानिन्छ असार संक्रान्ति भनेको चाहिँ आजदेखि सूर्य चाहिँ वृष राशिबाट तपाईँको चाहिँ मिथुन राशिमा प्रवेश गर्नुभयो राशि परिवर्तन हुन्छ हरेक महिनामा एक फेर राशि परिवर्तन हुन्छ सूर्यको आज चाहिँ मिथुन राशिमा प्रवेश गर्ने दिनलाई असार संक्रान्ति भनिन्छ। यस दिनबाट नेपाली पात्र अनुसार महिनाको मध्य भाग प्रारम्भ हुन्छ र वर्षयामको प्रभाव अझ बढ्न थाल्छ। विशेष गरी चाहिँ संक्रान्तिलाई सूर्य उपासनाको दिनको रूपमा पनि बुझ्न सकिन्छ। हामीले विशेष गरी चाहिँ बिहान स्नान गरी सूर्यलाई अर्घ अर्घ तर्पण गर्ने, अर्घहरू चढाउने, दान जप तप तथा देव पूजाको शुभ मानिन्छ। धेरै स्थानमा नदी कुण्ड वा तीर्थ स्नान गर्ने परम्परा पनि रहेको छ। विशेष गरी कृषि दृष्टिले असार महिना नेपालका किसानका लागि अत्यन्त पुण्य र अत्यन्त महत्वपूर्ण मानिन्छ। धान रोपाइको मुख्य समय यही भएकाले असार संक्रान्तिले कृषि कर्म र अन्न उत्पादनसँग विशेष सम्बन्ध पनि राख्दछ। आज चाहिँ विशेष गरी हामीले सूर्य उदयपछि सूर्य देवतालाई जल चढाउने, भगवान सूर्यदेवको स्मरण गरी आदित्य हृदय स्तोत्र वा सूर्य मन्त्र जप गर्ने, आफ्नो सामर्थ्य अनुसार जल अन्न फलफूल वस्त्रहरू दान गर्ने, घरमा शान्ति पाठ देव पूजा र पीति स्मरण गराउने को दिनमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिनमा विशेष गरी चाहिँ असार संक्रान्ति सूर्यको मिथुन राशिमा प्रवेश गरेको पुण्यफल हो। आजको दिन स्नान दान सूर्य उपासन सत्कर्मका माध्यमबाट जीवनमा ऊर्जा आरोग्य सकारात्मकको कामना गरिन्छ। प्रकृति हरियाली तर्फ अग्रसर भएको यस अवसरमा सबैमा सुख शान्ति समृद्धिको प्राप्ति होस् भन्ने कामना पनि म तपाईँलाई गर्दछु। आज सोमबार औँसी र असार संक्रान्ति एकै दिन परेकाले शिव पूजा पिति स्मरण सूर्य उपासन तथा दान पुण्यको लागि विशेष विशेष महत्व भनी रहेको छ। यसमा तपाईँले विशेष ख्याल गर्नु पर्ने कुराहरू पनि हुन्छ है। तपाईँको लागि पनि कुनै जिज्ञासाहरू आयो भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ, जानकारीहरू म तपाईँलाई गराउनेछु। कुनै कुराहरू बुझ्नु भएन तपाईँले भने तपाईँले मलाई सम्पर्क गर्नुहोला, फोन गर्नुहोस्, म तपाईँलाई बुझाउने कोसिस गर्नेछु। कार्यक्रम ज्योतिष वास्तुतर्फ हामी अगाडि बढिराखेका छौँ। छोटो मिठो जानकारी असारको विषयमा, संक्रान्तिको विषयमा, यस्तै गरी चाहिँ तपाईँको सोमबारे औँसीको विषयमा आज बिहान नबोलिकन उठेर धेरैले नुहाउनु पनि भएको छ, यसको पनि ठुलो महत्त्वहरू रहेको छ। आज पितृको पूजा गर्ने दिन, पितृदोष परेका हाम्रा प्रिय श्रोताहरूले आज विशेष ख्याल गर्नुपर्ने दिन पनि रहेको छ। चोहनी त शुद्ध भोजन गर्न खोजिरहनु भएको छ, तपाईँको लागि चाहिँ भने आजदेखि सुरुवात गर्नुहोस्, तपाईँको लागि उत्तम मानिन्छ, राम्रो मानिन्छ भनेर जानकारी मैले तपाईँलाई गराएको छु। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। त फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले मलाई जानकारी पनि गराउनु पर्ने हुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: लमजुङबाट हो।
0: लमजुङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: मेरो नानु पन्त।
0: नानु पन्त लमजुङबाट।
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: मेरो भदैको बारेमा। गुरु
0: कार्यक्रम कतिको सुन्नुहुन्छ लमजुङ जिल्लातिर?
1: म त सबै सुन्छु गुरु, मिलेसम्म।
0: मिलेसम्म सन्देश सुन्नुहुन्छ? हजुर भन्नु त, भदैको जन्ममिति कति हो?
1: 2083 साल जेठ महिनाको।
0: 2083 साल जेठ महिनाको 23 गते। हजुर समय भन्नु?
1: बिहान 9:55
0: बिहानको 9:55 हो।
1: लमजुङ
0: जिल्लामा। हजुर 2083 साल जेठको 23 गते शनिबारको दिन बिहानको 9:55 जन्म जिल्ला लमजुङ जिल्ला है। सुन्नुहोस् है ध्यान दिएर, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। बाबुको 2083 साल भन्नुभएको छ शनिबारको दिन। नानी हो। राशि आउँदो रहेछ, मकर राशि आउँदो रहेछ। धनिष्ठाको दोस्रो चरण नाम आउँछ गीता भन्ने नाम आउँछ। नरानीको नाम गीता, मकर राशि। मध्यनाडी राक्षस गण पनि परेको छ। भर्खर जन्मेकी छिन्, नामकरण पनि भएको छैन होला, होइन?
1: हुन्छ गुरु.
0: त्यही त नि, अब गीता नाम आउँछ, मकर राशि आउँछ है. अनि घातक तिथिहरू परेको छ, चौथी, नवमी, चतुर्दशी, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा चाहिने वृश्चिक राशि घातक भनेर लेखिया छ नानीको लागि. ग्रह दशा भाग्य राम्रो छ नानीको, त्यति नराम्रो ग्रहहरू भने देखिँदैन. अलिकति सामान्य नाग दोष परेको छ, नाग देवताको पूजा आजा गर्नले राम्रो पनि मानिन्छ. अहिले पिङ्गला, स्वास्थ्यमा समस्याहरू आउने ग्रहहरू चलेको छ, अलिकति सावधान हुनुपर्छ है. अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, अरू त सबै कुरा ठिकै राम्रो
1: देखिन्छ.
0: ठिकै छ, अब सानै छिन, भर्खर जन्मेकी छिन्, अहिले त के हेर्ने हो र होइन. तर पनि समग्रमा ग्रहहरू राम्रै छ, त्यस्तो नराम्रो छैन, ठिकै छ है.
1: अनि गुरु, यो पुरुषोत्तम महिनामा जन्मिन है,
0: हजुर,
1: अब तेरो जन्मेर त पुरुषोत्तम नाम राख्ने चलन थियो हाम्रो, अब तेरिको नाम चाहिँ राख्ने चाहियो, बोलाउने नाम राशि नाम त उसको जन्मिएको साइड भयो,
0: हजुर.
1: अनि बोलाउने नाम राख्दा के,
0: बोलाउने नाम लक्ष्मी राख्नुहोस् न, राम्रो हुन्छ नि लक्ष्मी.
1: होइन त्यो होइन, पुरुषोत्तम महिनाकै नाम हुन्छ कि भनेर.
0: होइन त्यस्तो त हुँदैन, अब त्यस्तो विधि शास्त्रले उल्लेख गरेको त छैन. पुरुषोत्तम महिनामा जन्मिने छोरी मान्छेको नाम तपाईँले भन्नुभएको, अब जस्तै छोरा मान्छेको हो भने पुरुषोत्तम भन्नुभयो होइन. जस्तै तपाईँले राख्न सक्नुहुन्छ छोरी मान्छेको नाममा नारायणी नाम राख्नुहोस्, हरिप्रिया नाम राख्नुहोस् होइन. जस्तै गरी तपाईँको सिजा भन्ने नाम राख्नु, यो सबै तपाईँको भगवान्को नाम हो. पुरुषोत्तमी नाम राख्नुहोस् नत्र भने, अब पुरुषोत्तमी त्यति राम्रो हुँदैन. सबैभन्दा राम्रो पदमा राख्नुहोस् तपाईँको लागि राम्रो होइन. नभए श्रेया राख्नुहोस्, श्रेया भनेको कर कल्याण सफलता र शुभ शुभता भन्ने चिनाउँछ. हरिप्रिया नाम राख्नुभयो, भगवान्को हरिको प्रियको रूपमा मानिन्छ होइन. जस्तै गरी नारायणी भन्ने नाम राख्नुभयो भने भगवान विष्णुको शक्तिको रूपमा बुझिन सकिन्छ है. अब तपाईँलाई जुन नाम राख्न मिल्छ त्यो नाम राख्नुहोस् न, भइहाल्छ.
1: अनि गुरु, अब यो पुरुषोत्तम महिनाको अब हस्पिटल है जस्तो लाग्छ गुरु,
0: हजुर,
1: यो पुरुषोत्तम महिनामा त 3 वर्षमा आउने कुरो भयो. अब त्यस्तो भनौँ न, अब अर्को कुन पक्षमा कुन राख्ने पनि यो राख्दाखेरि अब केही गर्न पऱ्यो, वर्षा दिनमा हामीलाई केही गर्नु मन लाग्छ.
0: त्यही हो नि, कृष्ण पक्षमा राख्नुपर्छ, षष्ठी तिथिमा गर्नु पर्यो.
1: अनि ज्येष्ठ कृष्ण पक्ष के हुन्थ्यो,
0: हजुर, ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि
1: हजुर
0: त्यही हुन्छ नि, त्यो त त्यही हुन्छ. तर
1: अहिले अधिक भयो, अब शुद्ध कृष्ण पक्षको षष्ठी तिथि हुनुभयो, अब आउने तिथि अब आउने षष्ठी तिथि चाहिँ उसको हुनुभयो,
0: उसको हुनुभयो. अब यो वर्ष त एक वर्ष पुग्दैन, अर्को वर्षदेखि ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि जन्मोत्सव पूजा लाउनु पर्यो भने त्यो दिन तपाईँ
1: मन्दिर जानु पर्यो,
0: हजुर, मन्दिर जानु पर्यो,
1: जन्मोत्सव टिका लगाइदिनु पर्यो,
0: हजुर हजुर, त्यो गर्नुपर्छ. अष्ट चिरञ्जीवीको पूजा लाउनुपर्छ अरू भन्दा पनि.
1: अनि गुरु, त्यति मान्छेको हुन्छ कि हुँदैन, मलाई पनि जन्म होला,
0: हजुर,
1: अष्ट चिरञ्जीवी पूजा गरेर त्यति मान्छेको हुन्छ कि हुँदैन,
0: किन नहुनु भइहाल्छ नि, कसले भनेको हुन्न भनेर.
1: अब त्यो गर्नु चलन पहिल्यै दिन चल्छ, त्यति
0: मान्छेलाई हेपेर नगरेका हो नि पहिल्यैदेखि.
1: तर हाम्रो आइदेउ चाहिँ गर्नु चलन छ गुरु, हेरिरहे पनि नराम्रो, हामी आइदेउ गर्थ्यो.
0: छोरी मान्छेलाई पहिला पहिला स्कुल पठाउँदैन थिए, घाँस काट्न पठाउँथे होइन, घर जाने भन्थे. अब पहिला पहिला कुरा छोडिदिनुहोस् के भए भए.
1: होइन गुरु, हाम्रो त आइदेउ त बुवाले मेरो पालामा पनि गरे,
0: कारण
1: नै गरे, हाम्रो भदैहरू सबैको गरे.
0: त्यही भएर अष्ट चिरञ्जीवीको पूजा गर्नु पर्दछ, हरेक वर्ष अष्ट चिरञ्जीवीको पूजा गर्नुपर्छ. त्यो दिन ब्राह्मण भोजन गराउने, गाईको सेवाहरू गर्ने, दिन दुखी गरिबको सेवाहरू गर्ने होइन. मन्दिरमा गएर 10,000 पैसा दानपेटीमा हाल्नुभन्दा त्यो पैसाले गाईको सेवा गर्नुहोस्, ब्राह्मणको सेवा गर्नुहोस्, दिन दुखीहरूलाई जाडो महिनामा कपडा किनेर दिनुहोस्, गर्मी महिनामा हाते पङ्खाहरू हुन्छ नि, यसो हम्किने पङ्खा हो यता पङ्खाहरू दान गर्नु, छाताहरू किनेर दान गर्नु, चप्पलहरू किनेर दान गर्नु, त्यसले पुण्य धेरै मिल्दछ है। त्यो गर्नु पर्दछ। मन्दिरमा पनि दिनै नहुने भन्ने त होइन, दिनु त पर्दछ, तर ती सेवाहरू हामीले गर्नु पर्यो। हाम्रो समाज कस्तो भयो भन्दा गाउँमा घरमा सप्ताह पुराण लगायो भने 1,00,000 दिने नाम लेख्न शिलालेखमा, तर अरू बेलामा 1,000 पनि दान नगर्ने। जस्तै दिन दुखी गरिबहरूलाई घरमा कोही आउनुभयो साधु सन्त, दिन दुखी आयो भने भोजन गराएर पठाउनु पर्दछ, भोकै पठाउनु हुँदैन। दिउँसो आउनुभयो भने खाजा खुवाएर पठाउनु पर्दछ, पानी भए पनि पिलाउनु पर्दछ, एउटा फल भए पनि दिनुपर्दछ, होइन? भगवान् कुन रूपले आउनुहुन्छ भन्ने कुरा कसलाई के थाहा हुन्छ र? हो, त्यो भएर यी कामहरू हामीले गर्नुपर्दछ। जस्तै अष्ट चिरञ्जीवीको पूजा लगाएको दिन ए म आफन्तहरूलाई बोलाउँदिन, पार्टी गर्दिन, केक काट्दिन, यो पैसाले म राम्रो क्षेत्रमा लगानी गर्छु भन्नु पर्यो तपाईँ हामी सबैजनाले, क्या? होइन, अब पार्टी गरेर पुलो पकाएर, मासु पकाएर, पनिर पकाएर, अनेक थरी गरेर 20,000 खर्च गर्नुभन्दा त हामीले राम्रो एउटा तपाईँको चाहिँ गुरुकुलमा गएर दान गर्न सकियो, चामल किनेर लगेर दिन सकियो, पैसा भन्दा पनि, बुझ्नुभयो नि, पैसा दिनुभन्दा पनि अन्न लगेर दिने, वस्त्र लगेर दिने, होइन, खाद्यान्न राशनहरू लगेर दिनु उपयुक्त हुन्छ, क्या? हो, त्यो यसमा तपाईँले ध्यान दिनु पर्दछ। नानीको वर्ष दिनमा फेरि त्यही गराउनुहोस्, आफ्नो वर्ष दिनमा पनि त्यही गर्नुहोस्, भइहाल्छ। धेरै गर्नु, जस्तै 10,000 दिनु पर्नेछ भन्ने खोजे होइन, तपाईँले आफ्नो दक्ष अनुसारको, आफ्नो कमाइ अनुसारको गर्ने हो। 100 रुपियाँको तपाईँ लगेर दिए पनि हुन्छ, अथवा 1 पोका तेल लगाएर दिनुहोस्, अथवा 1 किलो चिनी लगाएर दिनुहोस्, केही न केही 1 किलो चामलले लगाएर दिनुहोस्। दान गर्दाखेरि अन्नदानको छुट्टै महत्त्व, वस्त्रदानको छुट्टै महत्त्व, होइन, धेरै महत्त्वहरू रहेका छन्। घरमा आएका पर पाहुनाहरू, जस्तै घरमा आएका अतिथिहरूलाई भोजन गराउनुहोस्, भोजनमा ठुलो पुण्य मिल्ने गर्दछ। जस्तै आज सोमबारे औँसी छ, ब्राह्मणलाई भोजन गराउनुहोस्, जस्तै गरी गाईको सेवाहरू गर्नुहोस्, राम्रो हुने गर्दछ। उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। जस्तै हाम्रो समाजमा के छ भन्दा, मेरो त बाबुआमा हुनुहुन्छ, मैले औँसी किन मान्नु पर्यो, किन बार्नु पर्यो भन्नुहुन्छ। त्यस्तो होइन, औँसी सबैले बार्नु पर्दछ। तपाईँको माता पिता मात्रै तपाईँको पितृ होइन नि त, हजुरबा हजुरआमा बुढो हजुरबा कुप्रीदेखि सबै पितृ हुन् तपाईँका, यानि कि मामलीतिरकालाई पनि हामीले मान्नुपर्छ, ससुरालीतिर पनि मान्नुपर्छ हामीहरू चाहिँ, हेर्नुहोस्। हो, त्यो भएर विशेष तपाईँले ख्याल गर्नुपर्दछ यी कुरामा, भन्न खोजेको मैले त्यस्तो है। यसमा एकदम ख्याल गर्नु होला तपाईँले चाहिँ, 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, उहाँको फोन डिस्कनेक्ट भएको छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी म गराउँछु। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ। हजुर नमस्ते। हेलो, हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? टिस्टुपालुङबाट। टिस्टुपालुङ भनेको कता? मकनपुर, मकनपुरको टिस्टुपालुङ हो? कुन जिल्ला? मकनपुर पर्छ होइन? मकनपुर पर्छ होइन? हो त नि, चितनतिर पालुङको आलु हो, यो पालुङको मुला हो भनेर बेच्छन् के व्यापारीहरूले? हो, अनि हामी किनेर खान्छौँ पालुङको आलु भनेर, उसिनेर खानलाई के गर्नलाई? अनि मुला पनि टिस्टु पालुङको मुला भन्छन्, अनि त्यसपछि तरकारीहरू पनि त पालुङको भन्छन्, सबै पालुङको भन्छन्। ल्याउन कहाँबाट ल्याउनुहुन्छ थाहा छैन, भन्न चाहिँ पालुङको नाम दिएर बेच्नु चाहिँ हुन्छ है। तपाईँकोतिर पालुङ, पालुङतिर त आलु राम्रो फल्छ नि त होइन, राम्रो मिठो आलु? हो त नि, चितनतिर आउनुभयो भने लिएर आउनुहोस् है, 1-2 किलो जति आलु। हजुर हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त? छोरीको विषयमा जन्ममिति भन्नुहोस् त, छोरीको कति हो?
1: जन्ममिति 2064 साल,
0: 2064
1: जेठ महिनाको,
0: जेठ महिनाको,
1: अनि
0: त्यही त 2064 साल जेठ महिनाको कति गते हो त?
1: 5 गते रातिको,
0: 5 गते रातिको उज्यालो भएको 6 गते हो?
1: हजुर हजुर।
0: अनि 12 बजेर कति मिनटमा जन्म भएको थाहा छ?
1: सकेर थाहा होइन, 12 बजीदेखि एकपल्टसम्म होला।
0: ए, भनेपछि तपाईँको एक भन्दा बेसी त भएको छैन। ल अब म हेर्छु है त, 2064 साल जेठको 5 गतेको राति उज्यालो भएको 6 गते, उज्यालो भएको चाहिँ आइतबार होइन र?
1: आइतबार
0: हजुर। जो 2064 साल 64 साललाई पनि अधिक जेठ कृष्ण पक्ष जेठ अधिक मास परेको छ, पुरुषोत्तम महिना परेको रहेछ, शुक्ल पक्षमा जन्म भएको छ, चौथी तिथिमा जन्म भएको छ, राशि मिथुन राशि पर्दछ बाबुको होइन त? छोरीको हो, नानीको मिथुन राशि पर्दछ, नाम आउँछ घनदेवी अथवा घनकुमारी नाम आउँदो रहेछ। अलिक छिटो छिटो रिसाउने स्वभावको, अलिक कडा कडा स्वभावको रहेछन् क्या नानी, हो कि होइन? हजुर। तपाईँलाई अलिक तिर्न खोज्दिनन् के अरे, घातकमा परेको छ, सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ। यिनको विवाहमा अलिकति बाधा, आफै खोजेर विवाह गर्ने, अनि पहिलो घरबार दाम्पत्य त्यति राम्रो नहुने दशा छ। सरकारी जागिर राम्रो, विदेश राम्रो, पढाइ राम्रो, पढ्न फिटिक्कै मन नलगाएर मात्रै हो, नभए पढाइ धेरै राम्रो पढाइ हो नानीको है। अहिले ग्रह उल्का चढेको छ, अहिले बुद्धि राम्रो छैन, तपाईँले राम्रो कुरो सिकाउनु भयो भने यो मम्मीले के भन्छ के भन्छ, ए नभएको नभएको कुरा भन्नुहुन्छ, मम्मीले भन्नुहुन्छ। त्यो भएर अहिले उल्का भन्ने ग्रहको शान्ति गराइदिनुहोस् नानीको लागि, राम्रो हुन्छ, ग्रह राम्रो छ। नराम्रो भनेको अलिकति नानी रिसाउने एकरो र स्वभाव कि छे, र विवाहको लागि चाहिँ, विवाहको लागि चाहिँ आफै खोजेर आफै रोजेर विवाह गर्ने भने दुःख हुन्छ, विवाह चाहिँ हेराएर जुराएर अनि मात्र विवाह गर्नुपर्छ है। अनि अरू के छ समस्या, जिज्ञासा अरू केही छ? विदेश राम्रो छ नानीको, ठिक छ, अहिले त उल्का, अहिले उल्का चलेको छ, पैसाहरू डुब्ने, पैसाहरू फस्ने छ, विदेश जाँदाखेरि पैसा बिहे नहाल्नु होइन, विदेश जाने नि हो, नगई नछोड्ने हो भने रत्न कवच पाउँछ, रत्न कवच लगाएर अनि मात्र विदेश जानुपर्छ, त्यसपछि नानीको लागि राम्रो हुन्छ, समस्याहरू आउँदैन है। हुन्छ
1: हुन्छ
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई टिस्टु पालुङबाट, मकनपुर जिल्लाबाट फोन गर्नुभएको। टिस्टु पालुङ, पालुङ भन्ने बित्तिकै आलु जस्तै मुला होइन, जस्तै तपाईँको चाहिँ यो करेलाको जरा होइन, इस्कुसको जरा के, इस्कुसको जरा, इस्कुस, विशेष त फर्सीहरू होइन, विभिन्न प्रकारका तपाईँको चाहिँ सखरखण्डहरू, एकदम खानलाई बस्नलाई स्वास्थ्यको लागि त पहाडमा गएर बस्नुपर्ने हो, अलिक चिसो ठाउँमा बस्नुपर्ने, पहाडभन्दा पनि चिसो ठाउँमा गएर बस्नुपर्ने हो। तर के गर्नु, मान्छेलाई सुख चाहियो, सुविधा चाहियो, काम गर्न नसक्ने, आलु रोप्न नसक्ने, गोड्न नसक्ने, खाना चाहिँ एकदम मिठो मिठो चाहिने, हामी त यस्तो बानी बिग्रेका भयौँ के है। अब गाउँमा गएर काम गर्ने हो भने रोग लाग्दैन, निरोगी हुन्छ, खानेकुराहरू पनि विषादी नहाले खानेकुरा खान पाइन्छ, घिउ खाए पनि पच्छ, आलु खाए पनि पच्छ, अब बजारतिरको मान्छेहरूले घिउ खायो भने पनि क्यालोरी बढ्छ, आलु खायो पनि क्यालोरी बढ्छ, मोटाइन्छ भनेर खानालाई डराउँछन् है, त्यस्तो छ हेर्नुहोस्। नभए पहाडतिर तपाईँको चाहिँ एक डाडु घिउ हालेर तपाईँको चाहिँ भातसित सप्रा सप्रा परा खानुहुन्छ है। अब यहाँ भनेको तराईमा भनेको काम धेरै हुँदैन, उही ड्युटी हुन्छ, अफिसमा जाने ड्युटी गर्ने काम त हुन्छ, तर त्यस्तो हार्ड काम हुँदैन, मिहिनेतिरो काम हुँदैन, खेतीपाती गर्ने काम हुँदैन, उकारो ओह्रारो हुँदैन, यसो दुधलिन जानु पर्यो भने बाइकमा स्कुटीमा जाने होइन, गाडीमा जाने त्यस्तो चलन छ, त्यो भएर बिग्रेको, हामी अल्छी भएर रोग लागेको हो क्या, अरू केही पनि होइन। निरोगी हुनको लागि चाहिँ अलिकति मेहनत गर्नुपर्छ, अलिकति परिश्रम गर्नुपर्दछ। करेसा बारेमा सागसब्जी लाउने, खन्ने होइन, जस्तै गोड्ने, अब केही काम नभए पनि झारहरू आउँछ त्यही गोड्ने गर्ने हो भने क्यालोरी घट्छ, हेल्दी शरीर हुन्छ, राम्रो हुन्छ। यो चाहिँ विशेष तपाईँले 40 कट्नुभएकोहरूलाई एकदम ख्याल गर्नु, नभए सुगर, प्रेसर, थाइरोइड यी सबै कुराहरू चाहिँ रोग लिएर आउँछ। पेट लाग्न दिनु हुँदैन। भात खाने कुरा, भात चाहिँ तपाईँले हामीले अगाउनको लागि मात्रै खाने, एउटा कुरो के रहेछ भन्दा हामीले जुन चामलको भात खाइन्छ नि, हो यो चामलको भातबाट हाम्रो न यसले हामीलाई कुनै तत्त्व दिन्छ होइन, न यसमा कुनै भिटामिन हुँदो रहेछ, न कुनै प्रोटिन हुँदो रहेछ, केही पनि हुँदो रहेछ यो भातमा चाहिँ। भातमा मात्रै के हुँदो रहेछ भन्दा पेट भरिने काम मात्रै हुँदो रहेछ भातले चाहिँ, बुझ्नुभयो नि। त्यो भएर तपाईँको चाहिँ हामीले खानुपर्ने के रहेछ भन्दा मकैको भात खानुपर्ने रहेछ, जौको भात खानुपर्ने रहेछ, कोदाको रोटी खानुपर्ने रहेछ, फापरको रोटी खानुपर्ने रहेछ। खाने व्यक्तिहरूले होइन, कसैले कोदो खानुहुन्न, कसैले खानुहुन्छ। फापरा पनि त्यस्तै तिते फापर र मिठे फापर भन्ने हुन्छ, कसैले तिते खानुहुन्न, कसैले मिठे खानुहुन्न। तर मिठे फापर चाहिँ एकादशीको दिन पनि खान मिल्छ, बुझ्नुभयो नि। मिठे फापर फेरि एकादशीको दिन पनि खान मिल्छ, डाइरेक्ट तावामा राखेर पकाएर खान हुँदैन, एउटा बेसारको पातमाथि तपाईँको चाहिँ पकाएर खानुभयो भने त्यो दिन पनि एकादशीको दिन पनि खान मिल्दछ। मिठे फापर चाहिँ यो फलाहार हो होइन, यी कुराहरू हामीले खानुपर्ने छ। गेडागुडी खानुपर्छ हामीले ठिक्क मात्रामा, गेडागुडीहरू खानुपर्ने, प्रोटिन धेरै खाने, अनि त्यसपछि भातहरू यी चिजहरू चाहिँ कम खानुपर्दछ हामीहरूले, पेट लाग्दछ। तपाईँको चाहिँ यस एकदम ख्याल गर्न, नुन एकदम कम खानुहोस्, नुन है नुन एकदम कम खानुहोस्, चिनी खाँदै नखानुहोस्, चिनी खानु पर्दैन, चिनीमा केही पनि हुँदैन, यसले असर गर्छ। चिनी खाँदै नखानुहोस्, चिनीको सट्टामा सक्खर खानुहोस् बरु अलिअलि, चिनीको सट्टामा बरु मह खानुहोस् अलिअलि होइन, यसले राम्रो फाइदा गर्दछ। विशेष गरी 40 कटेका हाम्रा विशेष गरी साथीहरूलाई, यस्तै गरी वृद्ध बुवा आमाहरूले पनि चिनी खाँदै नखानु होला है, एकदम ख्याल गर्न होला। अनि कसै कसैले भन्नुहुन्छ हामीले त पहिल्यै खाएर आएको भन्नुहुन्छ, पहिला त खानु पनि हुन्थ्यो, काम पनि गर्नुहुन्थ्यो होइन, अनि बाख्रा चराउनु जाने, घाँस काट्ने, भैँसी चाहिँ तपाईँको चाहिँ गोबर सोर्ने, सबै काम हुन्थ्यो नि पहिला गाउँघरमा त। अनि त खाएको कुराहरू चाहिँ त्यहाँ गएर पस्थ्यो। अब अहिले बजारमा के हुन्छ, खाने अनि दिनभरि टिभी हेर्ने, खाने दिनभरि टिभी हेर्ने, वृद्ध बुवा आमाहरूलाई चाहिँ रेस्टै गर्ने हो नि त। त्यही भएर खाएको चाहिँ सबै कुराहरू चाहिँ हामीले खर्च गर्न सकिन्न, त्यही भएर एकदम ख्याल गर्नु होला भन्न चाहन्छु मैले चाहिँ। निरोगी रहनुभयो भने कसैले हेप्दैनन् पनि, छोराछोरीको हेराइ पनि सर्नु पर्दैन। रोगी हुनुभयो भने छोराछोरीको हेराइ पनि सर्नु पर्छ, कसैको विश्वासै छैन यहाँ हेर्नुहोस्, त्यस्तो जमाना छ। आफू सक्षम भएर बस्नु होला भन्न चाहन्छु म। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले विशेष ख्याल गर्नुहोला। बर्खा लाग्दैछ पहाड़मा, मधेसमा, तराईमा, भित्री मधेसमा बस्ने हाम्रा श्रोताहरूले विशेष ख्याल गर्नुहोला। पहाड़तिर बस्नेहरूले बाढ़ी पहिरोको विशेष ख्याल गर्नुहोस्। तराईतिर बस्ने व्यक्तिहरूले चाहिँ जुबानको लागि एकदम ख्याल गर्नुहोस्। अलि उच्च घर बनाएर बस्नुपर्छ। तपाईँको पहाड़तिर गाई गोठहरू कता छन्, घर कता छन्, एकदम सावधान हुनुहोस्। तपाईँको घर चाहिँ पहरोभन्दा मुनि छन् भने ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। पानी परेको दिन विशेष चनाखो भएर सुत्नुहोला, एकदम आफ्नो जीव धनको ख्याल राख्नुहोस् भन्न पनि चाहन्छु म। भन्दै कार्यक्रमको लागि चाहिँ समय अवधि सकियो भनेर मलाई प्राविधिक मित्रले भनिराख्नु भएको छ। भोलि बिहान फेरि ठिक 7 बजे कार्यक्रम लिएर म उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556-93-495
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
9: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ।
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
9: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
10: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
9: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
9: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
9: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
12: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी।
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
17: कार्यक्रम कृषि र प्रविधि।
18: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा,
17: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा। सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।

सहकार्यबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा, सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित कार्यक्रम सहकारी दल।

0: यहाँलाई धेरै धेरै स्वागत छ रेडियो साइलोमा सरलाई.
1: नमस्कार, धन्यवाद.
0: सधैँ आरामै हुनुहुन्छ?
1: एकदम आराम छु सर.
0: यहाँको यो शीत भण्डारमा हामी आइपुगेका छौँ आज.
1: स्वागत छ.
0: यहाँको अवस्थाहरूको बारेमा जुन यो के कसरी यो लगभग 2069 यसको स्थापना सुरु भयो होइन, लगभग लागत साझेदारी सहकारी उपभोक्ता र नेपाल सरकारको लागत साझेदारीमा सुरु भएको करिब करिब 13 करोडको रकमबाट सुरु भएको यस सहकारी संस्था अहिलेको अवस्थामा आउँदाखेरि यसको लागत कति पुगेको छ र यसले के कस्ताहरू फाइदाहरू दिएका छन् र के सामानहरू यहाँ भण्डारण हुन्छ यसका फाइदाहरू के छन् चुनौती के छ यस विषयमा अलिकति बताइदिनुहोस्.
1: धन्यवाद तपाईँको प्रश्नको लागि. विशेषज्ञले अघि नै भन्नुभयो यो संस्था हामीले 2069 सालमा एउटा सहकारी मोडलबाट शीत भण्डार सञ्चालन गर्ने भनेर स्थापना गर्ने प्रक्रियामा गयौँ र त्यही सिलसिलामा हामीले यसको चाहिँ यो शीत भण्डार बन्नको लागि 2070 सालमा टेन्डर प्रक्रिया मार्फत हामीले निर्माण व्यवसाय पनि छनौट गर्यौँ. संयोगले हामीसँग त्यति बेला आर्थिक अभावका कारणले गर्दा हामीले 5 वर्षमा निर्माण सम्पन्न गर्ने भनेको कुरा कम्तीमा 77 सालमा आउँदा पनि हामीले यसलाई निर्माणलाई पुरा गर्ने समय अवस्था देखिएन. 2077 सालमा जब मैले यसको चाहिँ अध्यक्षको रूपमा म आएँ, त्यसपछि हामीले एउटा नयाँ मोडलबाट हामीले यहाँ सबै किसिमका साथीहरूलाई जुटाउनु पर्छ र कम्तीमा पनि साथीहरूको लगानी 1 लाख जति भयो भने एउटा व्यावसायिक मोडल भएको हुनाले भयो भने यसलाई चाहिँ एउटा ऊर्जा दिन सकिन्छ भनेपछि त्यस पश्चात 1 वर्षभित्रमा यसले एउटा उल्लेखनीय रूपमा सेयरको दायरा वृद्धि गर्न सफल भयो र यसका औधरा निर्माणका काम पनि सम्पन्न भयो र 78 सालमा यसलाई एउटा प्रारम्भिक चरणमा परीक्षणको रूपमा सञ्चालन गरियो र 79-80 यसलाई लगभग हामी सञ्चालनमा लिएर आइरहेका छौँ र गत वर्षबाट हामी एउटा यसलाई पूर्ण रूपमा सञ्चालित पनि भएर आएका छौँ, यसलाई फुल फेडमा सञ्चालन गर्न सफल भएका छौँ. यसले स्पेसली चितौँ अझ मतलब पश्चिम चितौँले बढी लाभान्वित हुने मौका पाएको छ. यहाँदेखि किसानहरू एक बोरा आलुको लागि बजारसम्म धाइरहनु पर्ने अवस्थालाई अहिले निरुत्साहित गरेको छ. बेलुका 7-8 बजीसम्म पनि उसले आफ्नो सामान सहज ढङ्गले निकाल्नु पाएको छ. बिहान 8 बजी आएर भण्डारण गर्न पाएको छ. यहाँ मौसम रूपमा केही छोटो समयका लागि तरकारीहरू पनि स्टोर गर्न सकिन्छ, गाजर चुकन्दर स्याउहरू र फलफुलमा अहिले हामीले स्याउ र मात्रै रहेको छ, अन्य चिज रहेको छैन. आँपलाई पनि राख्न सकिने तर आँप त्यति लामो समय नजाने किन हामीसँग ठुल्ठुलो कोठाहरू छ, च्याम्बरहरू छ, त्यसले गर्दा एक बोरा आँप लिएर आएर त्यो एउटा कोठा मात्रै राख्न सक्ने अवस्था हामी कहाँ छैन. त्यो कारणले गर्दा हामीले सिमिलर टाइपको आलुलाई जाने टेम्परेचर जे छ त्यही टेम्परेचरमा रहने चिजहरूलाई एक ठाउँमा स्टोरेज गर्न सक्ने अवस्था भएको कारणले गर्दा हामीले साना साना कोठाहरू बनाएका छौँ. यतिकै
0: भनेपछि त्यो सबै किसिमका फलफुलहरूलाई अहिले स्टोर गर्न अलिक सम्भव नभएको अवस्था हो.
1: स्टोर त गर्न सकिन्छ तर त्यसलाई जति समयसम्म बढी लान सकिन्थ्यो, मान्नुहोस् 4 महिना यसको डेलिभर छ भने हामीले त उहाँहरूलाई 2 महिनामा तपाईँले आफ्नो सामान निकाल्नुहोस् है, 2 महिनाभित्र मार्केटमा पठाइसक्ने बाटोमा बनाउनुहोस् भनेर अनुरोध गर्छौँ. किन हामीसँग एकै किसिमको तापक्रम भएको हुनाले त्यसलाई टाइम छुट्टै टाइपको पनि दिन त्यो 10 क्विन्टल मात्र राखेर सम्भव भएन. हाम्रो एउटा कोठामा कम्तीमा पनि 300 टन अट्छ एउटा कोठामा. कसैले तपाईँको 100 किलो 200 किलो ल्याएर राखेर त्यो कोठाभरिको 4-3 दिन कुरा नै आएन. त्यो कारणले गर्दा हामीले त्यसको मात्रै सामान राखेर त्यसलाई बिजुली चलाइरहने कुरा पनि आएन. यी कारणले गर्दाखेरि कतिपय कुराहरूलाई हामीले फन्यासाई लान सक्दैनौँ. त्यसले गर्दा हामीले सिमिलर टाइपका कोर्सहरूलाई एउटै टेम्परेचरमा लाने गरेका छौँ र अर्को यहाँ गेडागुडीहरू पनि हामीले भण्डारण गर्छौँ, जस्तै सिजन अनुसार केराउ भयो, चना भयो, बोडी भयो, मकै भयो, यी चिजहरू पनि हामीसँग स्टोरेज हुन्छ. र चितौनले एउटा गहनाको रूपमा यसलाई पश्चिम चितौनमा भरतपुर महानगरपालिकाले एउटा गहनाको रूपमा यसलाई उपयोग गर्न सकेको छ र गर्नुपर्छ. र यस्ता चिजहरूलाई यस्ता चिजहरू जो कृषिसम्म एकदम डाइरेक्टली सरकार राख्छन्, प्रत्यक्ष सरकार राख्छन्, जसले गर्दा जनताले प्रत्यक्ष रूपमा कृषिमा लागेका मानिसहरूले लाभ हुन्छ, उपभोक्ताले लाभ पाउँछ, ती कुराहरूलाई स्थानीय निकायले आफ्नो संरक्षणमा राखेर लान सक्यो भने अझ बढी प्रभावकारी हुन्छ. जो कृषि त्यसमै लाग्नु भएको छ उहाँहरूलाई स्थानीय निकाय मार्फत उहाँहरूले यहाँ स्टोरेज गर्न आए बापत उहाँहरूलाई छुट दिने, त्यो कुरा कोल्ड स्टोर स्थानीय निकायबीच साझेदारी भयो भने उत्पादन वृद्धिमा अझ बढी प्रभावकारी हुन सक्छ यस्ता शीत भण्डार भन्ने कुरा मैले विश्वास लिएको छु.
0: के छ चुनौतीको अवस्था के छ यो सहकारी संस्था यहाँले यो अहिलेसम्म स्थापना कालदेखि आएर तपाईँको प्रबन्धकीय सचिव हुनुहुन्थ्यो भने अहिले अध्यक्ष हुनुभएको छ होइन, त्यो बेलादेखिको आजसम्मको अवस्थामा के कस्ता चुनौतीहरू आइलाग्यो?
1: एकदम धन्यवाद, राम्रो प्रश्न राख्नुभयो. चुनौती सुरुमा यसको चुनौती

0: कतिपय कुराहरूमा राज्यले नै कुल स्ट्रङ हुने के कुरा भन्ने कुरा नबुझेको हामी पनि कुरामा अन्यल भएको अवस्था थियो भने अहिले यो कुरा धेरै चिर्दै गइसकेको छ. अहिले बल्ल कुल स्ट्रङहरू कस्तो किसिमको हुनुपर्दैछ र कुन किसिमको तापक्रममा कस्ता सामान राख्नुपर्दछ भन्ने कुरा धेरै हामीले पनि ज्ञान गरिसक्यो. राज्यको यो कृषि मन्त्रालय निकाय सम्बन्धी निकायहरूलाई यसको बारेमा जानकारी राम्रै भएको छ. चुनौती सुरुमा हामीलाई आर्थिक अवस्था के चुनौती निर्माणको अवस्था ढिलो बन्दै गयो भने अहिलेको अवस्था के र चाहिँ के रहेछ के देखियो भने हाम्रो यो ठुलो एउटा 2500 मेट्रिक टनको भनेका छौँ. यद्यपि यसलाई स्पेस बिचमा छर्नु पनि भएको हुनाले 2300 मेट्रिक टन यसमा राम्रोसँग सुरक्षित गर्न सकिन्छ. तर गत वर्ष हामी 2300कै हाराहारीमै थियौँ. गत वर्ष चाहिँ 2500कै हाराहारीमा थियौँ. अहिले हामी चाहिँ लगभग अझै हामीसँग 20% जति अकुपाइड गर्नुपर्ने ठाउँ मागिरहेको छ. 80% अकुपाइड छौँ हामी. यसमा के भने हामीहरूको आफ्नै किसिमको उत्पादन नभएको हुनाले हामीले बढी व्यवसायसँगै बढी निर्भर रहनुपर्ने किसिमको अवस्था हामीले देख्यौँ. त्यसले गर्दा स्थानीय निकायको चाहिँ बढी जोड के हुनु पर्यो भने कृषि उत्पादनै हुनु पर्यो. जमिन बाँझो नराख्ने, त्यो जमिनमा उत्पादन भएको कुरालाई कसरी मल बिउ बिजन यी सबै कुरा सहजीकरण गर्ने र बजारीकरण गर्ने किसिमको वातावरण बनाइदियो भने हामीले सुरक्षित तरिकाले भण्डारण गर्ने जिम्मा चाहिँ कोल्ड स्टोरले नै. अरू कुरामा राज्य चाहिँ डाइरेक्टली किसानहरूसँग चाहिँ प्रत्यक्ष हुने स्थानीय निकाय भने उत्पादन वृद्धि भयो भने बल्ल यस्ता कोल्ड स्टोरहरूको चाहिँ सम्भाव्यता अझ बढ्दै जान्छ. र अहिलेको चुनौती भनेको अब यो बिजुली, यसको अत्याधिक गर्मी महिना छ, बिजुली अत्याधिक यसको तारको खाम छ. अब तेलको मूल्य पनि अहिले देखिहाल्नु भएको छ, अब अत्याधिक आकाशिएको छ. हामीसँग भएको 160 केबीको ट्रान्सफर्मर के अरे जेनेरेटर छ, जसले घण्टामा 20 देखि 22 लिटर तेल खान्छ. र यहाँ फेरि अत्याधिक लाइन जाने समस्या छ र त्यो जेनेरेटर चलाएर पनि खर्च एकातिर वृद्धि छ भने अरू कुरा राज्यले यस्ता किसिमका चाहिँ शीतगृहहरू जो कृषिसँग डाइरेक्टली रिलेटेड गरेका छन् यसमा विद्युतमा कम्तीमा पनि 75% छुटको व्यवस्था गरेर त्यो 75% यसले छुट लिए अनुसार किसानलाई पनि यसले के राहत दिने भन्ने किसिमको चाहिँ मापदण्ड नपर्ने भने सबै पक्ष लाभान्वित हुने अवसर जुट्छ भने जस्तो मलाई लाग्छ.
1: यसमा अझै यहाँ त अहिले त भनिहाल्नुभयो अझै राम्रो गराउनलाई जति यो हरियो तरकारीहरू छ नि, जति किसानहरूको तरकारीहरू समयमा बिक्री नहुने अवस्था छ नि, बारीमा जोतेर खानुपर्ने अवस्था छ नि, यसलाई पनि कुनै तरिकाले भण्डारण गर्ने व्यवस्था गर्न सकिन्न?
0: एकदम यो पनि राम्रो प्रश्न हो. यदि हामीले हामीसँग भएको मौजुदा च्याम्बरहरूलाई सानो सानो भागमा विस्तृत गर्न सक्यो भने त्यस्ता चिजहरू राख्न सकिन्छ. तर के हुन्छ भने हरिया सागपात भने धेरै लामो समय जाने चिज होइन. यी कम्तीमा 1 हप्तासम्म सहज ढङ्गले राख्ने हो र 1 हप्तापछि मार्केटमै लाने हो. जस्तो टमाटर पनि स्टोर गर्न सकिँदैन सकिने. तर हाम्रो किसानहरूले पनि त्यो किसिमको चाहिँ यहाँको कृषि ज्ञान केन्द्र तपाईँको जिल्ला कृषि विकास कार्यालय मार्फत के अवेरनेस जानु पर्यो, जानकारी हुनु पर्यो भने कस्तो अवस्थामा सामान चाहिँ
1: भण्डारण
0: गर्न लिएर आउने, कस्तो अवस्थाको सामान टिपेसी भण्डारण गरेर ल्याउने भन्ने कुराको जानकारी हुनु पर्यो. एकदम पाकेको प्रचुर मात्रामा पाकेको चाहिँ टमाटर ल्याएर कोसिस राख्यौँ तपाईँको 3 दिन 4 दिनमा जान्छ. अब पाक्छ भने यस्तो किसिमको कोल्ड स्टोरमा ल्याएर राख्यो भने हामीले 1 महिना सुरक्षित तरिकाले अहिले पनि स्टोर गर्न सकिन्छ. र व्यवसाय पनि के हुनु पर्यो भने यसलाई प्याकेजिङ सिस्टमको राम्रो हुनु पर्यो. धानको अब बन्दा राख्न लिएर आउने, धानको रास लाजै राखेर कोलेस्ट्रोलमा राम्रो कोलेस्ट्रोल राम्रो बनाएर दिन त होइन. कोलेस्ट्रोलमा त राम्रो सहज तरिकाले वातावरण तय गर्ने हो. त्यही कारण हाम्रो बुझाइ पनि अलिक के छ भने यहाँ किसानहरूले आलु लिएर आउनुहुन्छ, अहिले पनि आलु राख्न बिउ राख्नुहुन्छ, लगभग उहाँहरू धेरै कुहिसके त्यही कुहिसके आलु त्यो चिसो पाउनु त्यहाँ माटो हुन्छ त्यसले बिस्तारै फकाउँदै गर्दा अरू पाउँदै जान्छ. अनि हामीले उहाँहरूलाई भन्छौँ गोरा पुरा खोलेर सबै कुरा छानेर फेरि भित्र हाल्नुपर्छ भनेपछि हरेक उहाँहरूले आएको 50 किलो बनाउँदा 4-5 किलो कुवा कुहेको देखिसके हो. त्यही कुरालाई आज तपाईँको जय
1: टाइममा ल्याइदिएको
0: जेठमा ल्याउन पर्ने कुरा फागुन चैतमा ल्याइदिएको त कुहि हुन्छ नि उहाँहरू. त्यो कुरामा चाहिँ हामी किसानहरू पनि सचेत हुनुपर्ने हुन्छ. हामीले चाहिँ हामी कहाँ जोडिन आउने किसानहरूलाई त्यो कुरा चाहिँ आउचोट नदोरिस् है भनेर अहिले चाहिँ जानकारीमूलक ढङ्गले अगाडि बढेका छौँ. म लगायत हाम्रो कर्मचारीवर्ग सबै यसमा सुनिश्चित पनि
1: हाम्रो स्टोरेज एरिया हौ. अब हामी यहाँको अध्यक्ष सूर्यमणि पौडेलसँग कुरा गर्दैछौँ र यसले हामी भण्डारण स्थल जाँदैछौँ के छ के कसरी भण्डारण भइरहेको छ, त्यहाँका चिजहरू खाद्य वस्तुहरू कसरी भण्डारण हुन्छन् ती विषयमा पनि हामी देखाउन जाँदैछौँ भन्ने कुरा हामी यहाँ देखाउन गइरहेका छौँ. अहिले हामी यहाँ आएका छौँ यो आलु भण्डारण एरिया के छ, यहाँ के भण्डारण भइरहेको लाँदैछ?
0: विशेषलाई मैले के चाहिँ जानकारी जस्तै किसानको आलु यो उहाँहरूको नम्बरिङ मानस यो 2811 छ, यसको तल लेखिएको छ नम्बर 2 उहाँको 2 वडा छ
1: होइन.
0: अब यहाँ तल देख्नुहुन्छ तपाईँले अर्को देख्नुभयो 2799 होइन, उहाँको पनि के रहेछ 1 वडा रहेछ. यो चाहिँ जटिल के हुन्छ यहाँ निकाल्ने बेलामा भने तपाईँको अब यो निकाल्न आउनुभयो अहिले यहाँ भने हामीले सबै उल्टाएर झिक्नु पर्ने हुन्छ. तर यो यद्यपि हाम्रो कि फेरि जहाँ जसरी रहेको हुन्छ त्यसरी राखिएको हुन्छ. त्यसले गर्दा उहाँहरू किसानहरू जसले यसरी नम्बरिङ दिइसकेका छ, बिल लिएर जानु भएको छ भने उहाँले जति बेला पनि आफूलाई चाहिँदाखेरि आफ्नो सामान निकाल्न सक्नुहुन्छ. यो यताको हेर्नु भने यो चुकन्दर यो किसानहरूको चुकन्दर होइन, यो यहाँ 13 देख्नुभयो नि, एउटा किसानले 13 बोरा लिएर आउनुभयो होइन. अनि यो पनि चुकन्दर, अब यो आलु, अब यहाँ तपाईँले यो 55-52 लेखाएको भएको एउटै किसानको 52 बोरा, त्यहाँ तपाईँको 67 नम्बर लेखेको देख्नुभयो, एउटै किसानको 67 नम्बर, अनि यहाँ तपाईँको A7 भनेर देख्नु भएको छ नि. अब A7 ब्लकमा उहाँको सामान यसरी छ भन्ने किसिमको जानकारी हो, 67 बोरा छ भनेर. यो चुकन्दर हो,
1: यो सबै चुकन्दर,
0: यो चुकन्दर हो, यो चाहिँ आलु नै हो चाहिँ. नर्मली राख्ने त आलु जुटको बोरामा बढी डुरेबल हो भनिदिन्छ. अहिले हामीले बोरा यो जुटको बोरा धेरै महँगो हुने हुँदा किसानहरू प्लास्टिकको बोरा प्रयोग हुन्छ. त्यसमा चाहिँ हाम्रो के छ भने अलिक बढी हामी बढी कन्सर्न ध्यान दिनुपर्ने हुन्छ. हाम्रो कोलेस्ट्रोलवालाहरूले चाहिँ यो प्लास्टिक बोराले के गर्छ भने आफैले मोइस्चराइज निकाल्छ, अलिकति टेम्परेचर मिलेन भने यहाँ भित्रबाट पानी निक्लिन थाल्छ, अनि पानी निक्लिन थाल्छ के हुन्छ सामान यहाँ राख्नेसम्म बिग्रिने डर हुन्छ. त्यसले गर्दा हामी नै पनि यस्तो कुरामा चाहिँ सचेत हुनुपर्ने देखिन्छ. अनि हामीसँग कति टेम्परेचर छ के छ भनेर तपाईँ यसले चाहिँ देखाउँछ, त्यही अनुसार हेर्नु पाइन्छ. देख्नु भएको छ प्रत्येक च्याम्बरमा A3 लेखा छ, उसको बिलै लेखिदिया हुन्छ, हामीले कुन नम्बर कतिमा लिने भनेर भएको नम्बर लेखिदिया हुन्छ, त्यही अनुसार बिल ल्याएपछि हामीले सामान झिकेर दिन सक्ने अवस्था हुन्छ. तल अन्डरग्राउन्ड पनि छ, अन्डरग्राउन्डमा पनि यसरी नै तपाईँले आलु नै देखिन्छ. यही सिस्टम यही हो, जहाँ हेर्दा पनि यसरी नै यसको चाहिँ प्रक्रिया भने यही नै हो. यो राजमा हो, कोही राजमा छ, कोही बोडी छ, कोही केराउ छ. कतिपय के छ भने अहिले यति बेला राजमाको मूल्य त्यति भने जस्तो उचित नपाएको हो र पनि राजमा हामी कहाँ स्टोरेज भएको भयो. पोहोर साल राजमा यसरी स्टोरमा आएको थिएन, त्यसमा राजमा जहिले धेरै उत्पादन गर्नुभयो उहाँले उचित सही मूल्य नपाएको कारणले गर्दाखेरि राख्नुभयो. यो राजमा अब बढ्नु बिस्तारै यसको बढी बढ्ने भने व्यापारीमा बढी चल्ने हो सिजनमा, त्यसले गर्दा त्यति बेला चाहिँ निक्लिन थाल्छ.
1: यहाँ के छ यो यी खाद्य वस्तुहरू तपाईँ कतिपय यी यस्ता गेडागुडी वस्तुहरू जस्तो मकैहरू पनि आउँछ नि, कहाँ कहाँ कुन कुन मूल्यबाट यहाँ आएको पाइएको छ?
0: यस्तो मुलुक भन्दा नि आउने त
1: यही त नेपालको नेपाली व्यापारी
0: कतिपय कुराहरू हामी कहाँ देखियो. व्यापारीहरूले आउने तपाईँको चाहिँ पपकर्न मकै हामीसँग गत वर्ष 28 थियो, त्यो चाहिँ तपाईँको कहाँ थियो? अर्जेन्टिनाको थियो, ब्राजिलको थियो, अनि टर्कीको पनि थियो. हामीहरू त्यहाँ उत्पादन भएका चाहिँ पपकर्न मकैहरू हामी कहाँ स्टोरेज हुन आएको थियो. यसपालि चाहिँ हामीसँग त्यसरी छैन. अहिले त्यो वर्ष गत वर्षको केही स्टोरेज हामीसँग अझै पनि बाँकी छ, दुई तिन गाडी बाँकी होला होइन, नत्र अहिले नयाँ चाहिँ त्यसरी आएको छैन.
1: अहिले जति पनि नेपालकै
0: अहिले चाहिँ यहीँको बढी कुराहरू चाहिँ आइरहेको छ, यहीँको प्लस केही व्यापारीहरूले ल्याउने कुराहरू जस्तो हरियो केराउ ल्याउनु भएको छैन, त्यो चाहिँ केही चाहिँ हाम्रो इन्डियाबाट नै आएको यहाँ देखिन्छ.
1: यसको अलग अरू के के गेडागुडीहरू बढी मात्रामा स्टोरेज भएको पाइएको छ?
0: स्टोरेज यहाँ गत वर्ष चाहिँ अत्याधिक पपकर्न मकै भएको थियो, अहिले यसपालि भएको चाहिँ राजमा अलिक बढी. यो हाम्रो यहीँको यहीँको चितवन के स्पेसली राजमा, अनि तपाईँको अलिकति चना आएको छ, अनि त्यसपछि बुढी गाजाले बुढी, गाजाले बुढी छ, अनि त्यसपछि केराउ सेतो र हरियो केराउ, अनि स्याउ पनि छ हामीसँग स्टोरेज भएको. स्याउ पनि म तपाईँलाई देखाउँछु.
1: कहाँको स्याउ कहाँबाट आयो होला
0: यो? यो मलाई लाग्छ यो चाइनिज स्याउ हुनुपर्छ होइन. यहाँ अब यहाँ यहाँ त ट्याक यहीँको दिजिया छ, बक्स त यहीँको छ, मलाई लाग्छ चाइनिज स्याउ नै हुनुपर्छ. यो हाम्रो यही स्थानीय बजारको व्यापारी लिएर आउनुभयो,
1: यही लोकल
0: राख्नुभयो.
1: स्याउ अलग अरू केही छ?
2: सहकारीबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा सहकारीका
0: प्रेरणा छ भन्न. यो चुकन्दर हो,
1: यो सबै चुकन्दर
0: राजमा यसरी स्टोरमा आएको थिएन, यसपालि राजमा जहिले धेरै उत्पादन गर्नुभयो उहाँले उचित सही मूल्य नपाएको कारणले गर्दाखेरि राख्नुभयो. यो राजमा अब बढ्नु बिस्तारै यसको बढी बढ्ने भने व्यापारीमा बढी चल्ने हो सिजनमा, त्यसले गर्दा त्यति बेला चाहिँ निक्लिन थाल्छ.
1: यहाँ के छ यो यी खाद्य वस्तुहरू तगारदेखि कतिपय यी यस्ता गेडागुडी वस्तुहरू जस्तो मकैहरू पनि आउँछ नि, कहाँ कहाँ कुन कुन मुलुकबाट यहाँ आएको पाइएको छ?
0: यस्तो मुलुक भन्नाले आउने त
1: ल्याउँ त नेपालको नेपाली व्यापारी कहाँ कहाँ उत्पादन भएको
0: कतिपय कुराहरू हामी कहाँ देखियो व्यापारीहरूले आउने तपाईँको चाहिँ पपकर्न मकै हामीसँग गत वर्ष अत्याधिक थियो, त्यो चाहिँ तपाईँको कहाँ थियो? अर्जेन्टिनाको थियो, ब्राजिलको थियो, टर्कीको पनि थियो। हामीहरू त्यहाँ उत्पादन भएका चाहिँ पपकर्न मकैहरू हामी कहाँ स्टोरेज हुन आएको थियो, यसपालि चाहिँ हामीसँग त्यसरी छैन। अहिले त्यो वर्ष गत वर्षको केही स्टोरेज हामीसँग अझै पनि बाँकी छ, दुई तिन गाडी बाँकी होला होइन, नत्र अहिले नयाँ चाहिँ त्यसरी आएको छैन।
1: अहिले जति पनि नेपालकै
0: यहीको बढी कुराहरू चाहिँ आइरहेको छ, यहीको प्लस केही व्यापारीहरूले ल्याउने कुराहरू जस्तो हरियो केराउ ल्याउनु भएको छैन, त्यो चाहिँ केही चाहिँ हाम्रो इन्डियाबाट नै आएको यहाँ देखिन्छ।
1: यस्तो अरू के गेडागुडीहरू बढी मात्रामा स्टोरेज भएको पाइएको छ?
0: स्टोरेज यहाँ गत वर्ष चाहिँ अत्याधिक पपकर्न मकै भएको थियो, अहिले यसपालि भएको चाहिँ राजमा अलि बढी, यो हाम्रो यहीँको फेगारमा चितौनकै स्पेसली राजमा, अनि तपाईँको अलिकति चना आएको छ, अनि त्यसपछि बुढी गाजली बुढी गाजली बुढी छ, अनि त्यसपछि केराउ सेतो र हरियो केराउ, अनि स्याउ पनि छ हामीसँग स्टोरेज भएको, स्याउ पनि म तपाईँलाई देखाउँछु।
1: कहाँको स्याउ कहाँबाट आयो होला यो
0: स्याउ? यो मलाई लाग्छ यो चाइनिज स्याउ हुनुपर्छ होइन, यहाँ अब यहाँ यहाँ त ट्याक यहीँको दिजिया छ, बक्स त यहीँको छ, मलाई लाग्छ चाइनिज स्याउ नै हुनुपर्छ। यो हाम्रो यही स्थानीय बजारको व्यापारीले राख्नु भएको,
1: यहीँको यहीँको लोकल व्यापारीले
0: राख्नु भएको
1: स्याउ। अलग अरू केही छ फलफुलहरूमा कि?
0: अरू फलफुल अहिले हामीसँग छैन, हामीसँग त्यही चुकन्दर र गाजर अनि स्याउ,
1: यो सबै मकै पपकर्न हुन्,
0: अनि यो चना,
1: यतापट्टिको यो चना हो,
0: यो चाहिँ चना
1: यहाँ यसरी राखिएको छ, पपकर्न चना राजमा लगायत स्याउहरू पनि यसरी ल्याएर राखिएको छ।
0: अनि अर्को कुरा मैले विश्वजीलाई के जानकारी गरेँ भने हामीसँग यो दुध डेरी प्रडक्टवालाहरूले उनीहरूको फ्लेभर पनि ल्याएर राखेको हुन्छ, फ्लेभर त्यो फ्लेभर पनि छ, त्यो त तराई थियो मैले तपाईँलाई देखाउन विश्वजी ल्याउनु भएको थियो पहिला,
1: ए अनि डेरी प्रडक्टमा प्रयोग गर्ने फ्लेभर हुन्छ,
0: डेरी प्रडक्टले प्रयोग गर्ने फ्लेभर
1: कहाँको व्यापारीहरूले
0: हाम्रो यहीको यहीको हाम्रो डेरीले अब यो स्थानीयहरूले यसलाई उपयोग गर्छ र हामीलाई अहिले के विश्वास छ भने यदि हामीलाई राज्यले सपोर्ट गर्ने हो भने हामीले हाम्रो तल अफिस भवनको उत्तपट्टिको बिल्डिङ तल अन्डरग्राउन्डमा फ्रोजन च्याम्बर बनाउन सक्ने सम्भावना छ, कम्ती राम्रो सानो चाडबाट चिप्टो गएको 300 मेट्रिक टन अटाउने मिल्छ, यदि त्यहाँ हाम्रो लगभग 1.5 करोडको लागतमा त्यो निर्माण गर्छ त्यो भयो भने यहाँ स्थानीय क्षेत्रको जति पनि डेरीवालाहरू छन् ती सबैले चाहिँ त्यसलाई लाभ लिन सकिन्छ, त्यसमा नहुने घिउ प्रचुर मात्रामा उत्पादन हुने, त्यो स्टोरेज गर्ने ठाउँबाट समस्या बिग्रेर जाने अवस्था छ, अरू कुरा चिकन पोल्ट्री हब पनि भएको हुनाले सुरक्षित तरिकाले मासुलाई भण्डार गर्न पनि सकिन्छ, मूल्य कम भएको बेलामा त्यो पनि गर्न सक्ने अवस्था छ। यदि त्यो कुरामा अहिले हामी लागिरहेको छौँ, सम्भवतः त्यो कुरालाई यो साल अब यो आर्थिक वर्षमा त भएन, अर्को आर्थिक वर्ष आउँदा हामी त्यो कुरा राज्यलाई घचाउने छौँ भन्ने छ, र तपाईँहरू मार्फत केही त्यस्तो किसिमको म्यासेज दिन सकिन्छ, सूचना दिन सकिन्छ राज्य समेत भने त्यो पनि यहाँले पल गर्नुहोला, यहाँ जस्तो पत्रकार साथीहरूले भन्ने म अनुरोध गर्न पनि चाहन्छु। आज
1: गाडी लिएर आउनु के लिन आउनु
0: आफूले
1: मकै लानको लागि त मेहिलिन आउनु भएको, पपकर्न हो कि अर्को मकै पपकर्न हो, बिर्गन पठाउनु लाग्यो,
0: पपकर्न बिर्गन पठाउनु लाग्यो, बिर्गनको साथीहरूले राख्नु भएको व्यापारीहरूले उहाँको सामान हामीले बिर्गन पठाउनुलाई कतिबाट लान्छु भन्नु, 540 होइन 450 भने मलाई 540 हुँदैन, 450 म सोह्रौँलाई के भयो जति यो उनीहरूले राख्नु लाग्यो।
1: अहिले यहाँ मकै लोड हुँदैछ, यो बिर्गनको व्यापारीले राख्नु भयो
0: भनेर
1: अहिले प्राय रिसर्चमा
0: बनाउँदैछ,
1: यो पपकर्न पपकर्न भनेर अहिले यो गाडीमा 10 टन मकै पठाउँछ भनेर गाडी अलग भन्नु भएको छ, यति बुझ्दै आजको निर्धारित समय सकिसकेको हामीलाई अर्को साता यस अर्को फेरि अर्को दिन हामी अर्को श्रृङ्खला सहित फेरि उपस्थिति हुने बाचा गर्दै यहाँ उपस्थित सम्पूर्णलाई र आज यत्रो समय हुँदाहुँदै पनि यति व्यस्त समय हुँदाहुँदै पनि यस चनौली शीत भण्डारका शीत भण्डार सहकार संस्थाको अध्यक्ष हुनुहुन्छ सूर्यमणि पौडेल, उहाँले हामीलाई रेडियो टिमलाई यति टाइम दिनुभयो, टाइम दिन यो समय दिनुभएको यहाँलाई धेरै धेरै धन्यवाद दिँदै म आजको यस कार्यक्रम प्रस्तुता विश्व निर्देश बिदा चाहन्छु। नमस्कार
0: विश्वास, यहाँले जुन हामीलाई सु अवसर दिनुभयो हाम्रा कुरा राख्ने, यसका लागि हामी आभारी छौँ र हाम्रो संस्था र मेरो व्यक्तित्वबाट धन्यवाद दिन चाहन्छु।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: bridge belongs to MY Kingdom.
1: छैन सधैँभरि बिहानीले नयाँ कृत्रिम भन या प्राकृतिक जहिले पनि

0: जब देशको कुरा आउँछ म हार्न सक्दिन, जब देशको कुरा आउँछ म हार्न सक्दिन, देशको लागि यो ज्यान दिन्छु तर निर्दोष मार्न सक्दिन।
1: देशको नेपाल प्रहरी हारिदिन सक्छ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दोस्रो अधिवेशन अन्तर्गत बस्न लागेको 23 बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष 2083 को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेश गरिनेछ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल शुरू हुनेछ। सोमबारको बैठकमा मुख्य गरी 9 वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ, जसमा युवा श्रम तथा रोजगार उद्योग कृषि सूचना तथा संचार मन्त्रालय रहेका छन्। यसै गरी संस्कृति शिक्षा तथा खेलकुद स्वास्थ्य तथा खाद्य स्वच्छता भूमि व्यवस्था सहकारी संघीय मामिला तथा महिला मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। बजेटमाथिको छलफलसँगै 5 जना सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची छ। सांसद कृपाराम राणाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट शीर्षकको खर्च रकमलाई घटाई 1 रूपियाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसै गरी सांसद नीता घतानीले सूचना तथा संचार मन्त्रालय र सांसद अर्जुन कुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको खर्च रकम घटाई 1 रूपियाँ कायम गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 18 बैठक पनि आज बस्दैछ। नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने यो बैठक आज अपरान्ह 1:15 बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची तय भइसकेको छ। आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने देखिएको छ। सातवटी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानूनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गतेभित्र प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान रहेको छ। सोही नियमलाई पछ्याउँदै आज 7 वटा प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो। विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मध्य प्रदेशले दिउँसो 1 बजे बजेट प्रस्तुत गर्नेछ। त्यसै गरी कर्णाली प्रदेशले दिउँसो 3 बजे बजेट ल्याउने तयारी गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशले दिउँसो 4 बजे आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन्। त्यस्तै सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेको लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ 5 बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन्। चीनको 4 दिन औपचारिक भ्रमणमा जानुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ इको सौहार्दपूर्ण निमन्त्रणामा हिजो बिहान बेजिङ पुग्नु भएको हो। उहाँलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेजिङ स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। कैलालीमा सड़क किनारको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका 12 जना कर्मचारीलाई पक्राउ गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरेको हो। वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वनका कर्मचारीले शुक्रबार दिउँसो कैलालीको गोदावरीमा स्थानीय 44 वर्षीय धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त आफ्नो बचाव गर्ने प्रयास गरेका थिए। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा बिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ। वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीड़मा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ। भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका चार बासपानीमा सड़क छेउमा राखिएको स्थानीय 44 वर्षीय धनादेवी थामीको टेम्पो जेठ 29 गते वन कर्मचारीहरूले हटाउने क्रममा भीड़मा खसालेका थिए। सो घटनाको भिडियो शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको छ। पीड़ित धामीले सोही टेम्पोमा चिया, अण्डा, चाउचौ र पानी लगायतका सामग्री बिक्री गरेर 10 जनाको परिवार पाल्दै आएकी थिइन्। उनका 3 छोरा र मजदूरीका लागि भारतमा छन् भने घरमा श्रीमान र बुहारी रहेकी छन्। धामीले मैले सामान झिकेर गाड़ी घरसम्म लैजान्छु, अब यहाँ व्यापार गर्दिन भन्दा भन्दै वन कर्मचारीले मेरो कुरा सुनेनन् र भीड़मा खसालिदिए। मेरो परिवारको पेटमा लात हान्ने दोषीमाथि कार्यवाही हुनुपर्छ, धामीले भनेकी छन्। वन कार्यालयले विज्ञप्ति जारी गर्दै टेम्पो जीर्ण अवस्थामा रहेको, चक्का इन्जिन बिग्रेको तथा भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको जनाएको छ। तर स्थानीय जीवराज धामीले भने वन कार्यालयको दावी गलत भएको र टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताएका छन्।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
2: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै एस्पेक्ट 123 ह्यास डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेकपाका नेता तथा पूर्व मन्त्री मेघबडी चौधरीले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीवी राई कुनै पनि हालतमा पक्राउ नपर्ने दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै चौधरी राई पक्राउ परे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानी कानूनी संकटमा पर्ने भएकाले उनको मुद्दा राफसाफ नहुँदासम्म राईलाई बाहिर नल्याइने चौधरीको तर्क छ। नेता चौधरीले वर्तमान सरकारले नागरिक माझ आतंक मचाएको आरोप समेत लगाउनु भएको छ। जनताले मनोवैज्ञानिक रूपमा वर्तमान सरकारको अस्तित्वबाट सुरक्षित महसुस गर्न नसकेको उहाँको भनाइरहेको छ। गृहमन्त्री सुदन गुरूङको प्रसंगमा बोल्दै चौधरीले सरकारको कदममा दूतको साँची बिरालो भन्ने उखान चरितार्थ भएको टिप्पणी समेत गर्नुभएको छ। आफै मालिक भन्ने र आफैले चोरे जस्तो गर्ने प्रवृत्तिले सरकारको चरित्र उदाङ्गो पारेको उहाँले बताउनु भएको छ। शक्ति र पदको दुरूपयोग गर्दै आफैले आफूलाई क्लिन चिट दिने प्रवृत्ति बढ़ेको भन्दै उहाँले तीव्र आक्रोश समेत व्यक्त गर्नुभयो। सहकारी पीड़ितले न्याय पाउनुको साटो राजनीतिक दाउपेशका कारण मुख्य दोषीहरूलाई लुकाउने प्रयास भइरहेको चौधरीले स्पष्ट पार्नु भएको थियो। रौतहटको मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्ने स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षाया माघोर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध उचाल्दै आएको छ। बाँध उचालिँदा लाल कवैया र बागमती नदीको पानी विकास निकास नपाई ब्याग भएर नेपाली बस्तीमा पस्ने गरेको स्थानीयको भनाई छ। भारतले आफ्नो क्षेत्रलाई डुबानबाट जोगाउन एकतर्फी रूपमा बाँध निर्माण र विस्तार गरे पनि त्यसको प्रत्यक्ष असर नेपाली बस्तीमा परिरहेको छ। स्थानीयका अनुसार सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले निगरानी बढ़ाएको छ र सुलिस गेट खोल्ने विषयलाई लिएर वर्षेनी तनावको स्थिति सिर्जना हुने गरेको छ। यसैबीच रौतहटका प्रमुख जिल्लाधिकारी दिनेश सागर भूषालले भारतीय समकक्षीसँग बाँध मरमत कार्यबारे ध्यानकर्षण गराएको बताउनु भएको छ। भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशन अनुसार मरमत कार्य भइरहेको जनाएको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्फको पुष्टि भएका 10 जिल्लामा करिब 7,00,000 पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3,00,000 किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागले जनाएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11,00,000 अण्डा नष्ट गरिएको छ भने सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ। झापाको बुद्ध शान्ति गाउँपालिका 6 टिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका 7 जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 जना बाढ़ीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलको संयुक्त गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ। झापाको बुद्ध शान्ति गाउँपालिका 6 टिमाई खोलामा 81 आएको बाढ़ीमा फँसेका 7 जनालाई सुरक्षाकर्मीको संयुक्त टोली

0: हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। यसैका कारण देशका फरक फरक भूभागमा मौसमको विविध रूप देखिन थालेको छ। अहिले देशको हिमाली र पहाड़ी भूभागका साथै मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ। एकातर्फ पहाड़ी र पूर्वी तराई क्षेत्रमा वर्षाको सम्भावना रहँदा अर्कोतर्फ पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। संयुक्त राज्य अमेरिका र इरानबीच विगत तीन महिना भन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने र विश्वकै महत्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः संचालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ। सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा संकटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ। मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार स्विजरल्याण्डमा दुवै देशबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ। इरानले सम्झौताको पूर्ण पाठ सय हस्ताक्षर कार्यक्रमपछि मात्रै सार्वजनिक गरिने जनाएको छ। इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषयहरूमा भने आगामी दिनहरूमा छलफल गरिने अपेक्षा गरिएको छ। सहमति सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रूडको मूल्य 4% घटेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य 4.6% भन्दा बढ़ीले ओह्रालो लागेको छ। आइभरी कोष्टले इक्वेडरलाई 1-0 पराजित गरेको छ। फिल डेल्फिडियारमा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोष्टका अमर डियालले अन्तिम समयमा गरेको गोल निर्णायक बनेको हो। अमर डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका छन्। जितसँगै आइभरी कोष्टले विश्वकप अन्तर्गत समयमा महत्वपूर्ण 3 अंक जोड़ेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गैराती कुराकाउलाई 7-1 पराजित गर्दै बलियो शुरूआत गरिसकेको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अंकविहीन छन्। अब आइभरी कोष्ट आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। अहिले बिहान 7:45 समूह एकका स्वीडेन र ट्युनिसिया बीचको खेल जारी रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2003 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य रहन्छ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: खरो विषयमा तरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
6: डिसो फाइबर नेट
7: 1.1।
4: खरो विषयमा तरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
8: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो डट कम र नेपाली नेटवर्क डट कम मार्फत पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज

0: तपाईँहरूलाई थाहा छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद
0: डाक्टर साहब। अहिले अब कर्मचारीहरूलाई काम कारवाही छिटो छैटोदेखि लिएर कर्मचारी प्रशासनलाई चुस्त बनाउनका निम्ति सरकारले धेरै कामहरू गर्ने यतिखेर बताइरहेको छ। कतिपय कर्मचारीहरूको होइन, ट्रेड युनियनदेखि हरेक कर्मचारीहरूलाई चाहिँ अब अनुशासनमा आफ्नो कार्यालयको समयमा खटाएको ठाउँमा खटन पटनमा जाने गरी चाहिँ काम गर्नुपर्छ भन्ने ढंगले सरकार अगाडि बढ़ेको छ। कर्मचारीहरूमा उत्साह आएको देखिरहनु भएको छ कि झन कर्मचारीहरूको मनोबल कमजोर भनिरहेको देख्नु भएको छ अहिले सुरुमा?
1: कर्मचारीहरूलाई सधैँभरि भएर त्रासमा राख्न सकिँदैन है। भएर त्रासले सृजना गरेको अनुशासन चाहिँ क्षणिको हुन्छ, त्यो दिगो हुँदैन। उसलाई एउटा सम्मान, प्रतिष्ठा र उत्प्रेरणा का आधारबाट परिचालन गर्ने पद्धति निर्माण गर्न सक्यो भने र उसको काम कार्य सम्पादनको आधारबाट मूल्याङ्कन हुने पद्धतिमा जान सक्यो भने त्यो दिगो हुन्छ। अब यतिखेर चाहिँ के छ भने सरकारले प्रयोग गरेका औजारहरू कर्म निजामती कर्मचारी मैत्री जस्तो देखिएनन् र धेरै खालि त्रासमा मात्रै जस्तो देखिएकोले कर्मचारीहरू अनि भ्रमित छन् कि जस्तो देखिन्छ।
0: होइन, अब हरेक सरकार आइसके पछाडि अब देश बनाउने कुरामा, सुशासन कायम गर्ने कुरामा ब्युरोक्रेटले पनि सरकारलाई अपेक्षित रूपमा सहयोग गर्ने नगरेको, लामो समयसम्म जगडिएर बसेको प्रशासनभित्र त्यस्तै मनोवृत्तिका कर्मचारीहरूको पनि हाबिरहेको भन्ने खालका आशंकाहरू पैदा हुन्छन्। यस्तो हुन्छ
1: हुन्छ, कर्मचारी तन्त्र स्वभावैले नियम कानूनमा चल्नुपर्ने, अलिकति प्रक्रियामुखी छ नेपालको प्रशासन, नतिजामुखी छैन। त्यसलाई धेरै किसिमका व्यवस्थापकीय औजारहरू छन्, ती प्रयोग गरेर तिनको संरचनागत कार्यगत सुधारहरू गर्न सकिन्छ, जसले गर्दाखेरि कर्मचारीको मनोबल पनि बढ्ने, उत्प्रेरित पनि हुने, उसले सम्मानित पनि भएको अनुभव गर्ने, त्यस्तो परिस्थिति निर्माण गर्नु पर्यो। भएर त्रासले मात्रै यो गरिनस् पनि, जागिर छोड, यो गर भनेर त्यस्ता किसिमका कुराहरू गर्यो भने चाहिँ हुन त होला काम डरैले, तर त्यो दिगो चाहिँ हुँदैन।
0: होइन डाक्टर साहब, अब अहिले त सहजकर्ता पनि नियुक्त गर्ने भन्ने खालले सरकार अगाडि बढ़ेको छ होइन, स्थानीयदेखि संघ सरकारसम्म सहजकर्ताहरूलाई पनि नियुक्ति गर्ने र कामलाई, सरकारी सेवालाई थप प्रभावकारी स्वेच्छाचारी ढंगले चाहिँ भइरहेका काम कारवाहीहरूलाई चाहिँ हटाउने, बिचौलियाहरू चाहिँ जसरी सरकारी कामहरूमा हावी हुन्छन् उनीहरूलाई चाहिँ परास्त गर्ने, उनीहरूलाई चाहिँ उनीहरूको मनोबल घटाउने भन्ने खालको योजनाहरू ल्याएर मलाई लाग्छ निजामती कर्मचारी प्रशासन ऐन 2083 चाहिँ यो मस्यौदा तयार भइरहेको छ। यसले सहजकर्ता राख्ने कुरा होइन, हरेक कार्यालयहरूमा चाहिँ उनीहरूलाई इन्ट्री गराउने कुराले चाहिँ कस्तो खालको सजिलो वा अप्ठ्यारो पार्न सक्छ?
1: अब होइन, सहजकर्ताको भूमिका हुने के अब त्यो चाहिँ स्पष्ट छैन। सहजकर्ता भनेको चाहिँ जनतालाई सेवा ग्राहीलाई सेवा प्रदायकसम्म पुर्याउने र सेवा प्रदायकबाट सेवा दिलाउने पदसम्म सहजकर्ताको एउटा परिचालनकर्ताको भूमिका भयो भने त ठिकै हुन्छ। तर सहजकर्ता गएर निजामती कर्मचारीमाथि हावी हुन थाल्ने प्रवृत्ति बढ्यो भने खतरनाक हुन्छ। त्यसो हुँदा सहजकर्ताको काम तोक्दाखेरि सहजकर्तालाई नै फेरि अनुगमन कसले गर्ने? निजामती सेवाको त आफ्नो एउटा चाहिँ हाइरार्की छ, त्यस अनुसार अनुशासनमा राख्न सकिन्छ. तर सहजकर्ताको अनुगमन कसले गर्ने? सहजकर्ताले नै त्यहाँ गडबडी गर्यो भने कसले हेर्ने भने जस्ता प्रश्नहरू आउँछन्. त्यसो हुँदाखेरि त्यो सहजकर्ताको नियुक्ति तिनले गर्ने काम र तिनीहरूले चुकिएको काम राम्रोसँग गरेनन् र जनतालाई सेवाग्राहीलाई सेवा दिनुपर्ने हो. त्यो सेवाग्राहीलाई सेवा दिन सकेनन् भने त्यस्तो अवस्था चाहिँ आउन नदिने किसिमले सहजकर्ताको चाहिँ टर्म्स अफ रेफरेन्स बनाउन सक्यो भने ठिकै होला. नभएदेखि सहजकर्ता भनेको फेरि अर्को झुन्ड निजामती कर्मचारीमा थपिन्छ.
0: अनि डाक्टर कोइराला, अब यस कार्यक्रममा सहभागी हुने सहजकर्ताहरूलाई राजपत्राङ्कित तृतीय श्रेणी र सहायक पाँचौं तहको होइन सुरु तलब स्केल 50% बराबरको रकम मासिक प्रोत्साहन पारिश्रमिकका रूपमा पनि प्रदान गरिने भनेको छ. यसले चाहिँ उहाँहरूको चाहिँ के योजना छ भने सरकारी कार्यालय स्थानीय तहहरू सेवा प्रवाहलाई चुस्त दुरूस्त नागरिक मैत्री बनाउन होइन शिक्षित युवाहरूलाई परिचालन गर्ने भनिएको छ. यसले कतै कन्ट्राडिक्सन निम्त्याउँछ वा चाहिँ सहजीकरण हुन्छ, सजिलो हुन्छ काम गर्न?
1: होइन, काम गर्न सजिलो हुन्छ. उनलाई चाहिँ परिचालनकर्ताको रूपमा सहजकर्ता चाहिँ सामाजिक परिचालनकर्ता र सेवाग्राही र सेवा प्रदायक बीचको दूरी कम गर्ने हिसाबले त्यसलाई उपयुक्त तालिम दिएर प्रशिक्षणको आधारबाट निश्चित काममा प्रवेश गराइयो भने ठिकै होला. अब त्यस्तो प्रयोग चाहिँ हाम्रोमा भएको छैन. तर अब समग्र निजामती सेवामा हस्तक्षेपकारी भूमिकामा आयो भने त यसले ध्वस्त बनाउँछ.
0: अब कार्यविधि कार्यान्वयनमा आएपछि त मुलुकभरका स्वयं पालिका वडा संघीय प्रादेशिक निकायहरूमा पनि युवा सहजकर्ताहरूको माग गरिनेछ होइन. जसलाई कार्यविधिको दफा तीनको दफा एक अनुसार सेवाग्राहीको अत्याधिक चाप हुने सरकारी कार्यालयहरूमा विकास निर्माण आयोजनामा मन्त्रालय विभाग सरकारी स्वामित्वका संस्थान र विशेष गरी महानगरपालिका नगरपालिका गाउँपालिका वडा कार्यालयहरूमा पनि सहजकर्ता खटाउने भनेको चाहिँ कतै सरकारलाई कर्मचारीहरूले ब्युरोक्रेटले गर्ने काम यसको जवाफदेता होइन उसको पारदर्शितामाथि केही शंका भएर यो काम गर्न खोजिएको हो जस्तो लागेको छ.
1: होइन, मैले भने उद्देश्य ठिक भए पनि त्यसको सञ्चालन पद्धति कस्तो हुन्छ त्यसमा भर पर्छ पहिलो कुरा. दोस्रो कुरा, एकापट्टि सरकार के भनिरहेछ भने निजामती सेवाको संख्या बढ़्यो, यसलाई घटाउनु पर्यो, राइट साइजिङ गर्नु पर्यो, ठिक्का आकारमा ल्याउनु पर्यो र साधारण खर्च घटाउनु पर्यो भनेर भनिरहेछ. अर्कोपट्टि हामी परियोजनाहरू र सेवाका क्षेत्रहरूमा ओभरहेड कस्ट बढाउने कुरा गरिरहेछौ यो सहजकर्ता राखेर. अब यो चाहिँ अलिक विरोधाभासपूर्ण भक्त जस्तो पनि देखिन्छ. त्यसैले सरकारले यस्ता कुराहरू गर्दा धेरै अभ्यास गरेर यसका पक्ष विपक्षको अध्ययन गरेर यसले विकृति नल्याओस् भन्ने कुरामा सजगताका साथ काम गर्नुपर्छ जस्तो लाग्छ मलाई.
0: पूर्व मुख्य सचिवज्यू, अहिले सरकारले चाहिँ कर्मचारीका लागि कर्मचारीका ट्रेड युनियनहरू हटाउनेदेखि लिएर कर्मचारीलाई पारदर्शी ढंगले काम गर्न जुन किसिमले खबरदारी गरिरहेको छ, यहाँले कसरी हेर्नु भएको छ यो विषयलाई?
1: अब यसले त राम्रै बेला है. अब ट्रेड युनियनले सिर्जना गरेको विगतमा राम्रो अनुभव छैन. यसले चाहिँ राजनीतिक रूपले हस्तक्षेप गरेको, राजनीतिक रूपले निजामती कर्मचारीलाई किता काट गरेको त्यो अनुभवको आधारबाट त्यसले त राम्रै नतिजा देला. अहिले नै
0: भनेपछि ट्रेड युनियन हटाउनु भनेको चाहिँ सरकारको एउटा गजबको एउटा राम्रो काम हो भन्ने लाग्यो डाक्टर?
1: होइन, गजबको राम्रो काम छ त्यो बेलामा देखिन्छ जब यसले नतिजा चाहिँ राम्रो प्रभाव गर्छ. अब नतिजा नहेरिकन कसरी भन्ने, तर ट्रेड युनियनहरूले विगतमा गतिलो काम गरेनन् त्यो चाहिँ एउटा स्पष्ट कुरा हो.
0: अहिले कर्मचारीहरूलाई सरकारका तर्फबाट वा नयाँ सरकार आइसके पछाडि चाहिँ उहाँहरूको अदली बदलीदेखि लिएर कतिपय त लामो समयसम्म वर्षौंसम्म सिंहदरबारबाट नछोडेका पनि त धेरै रहेछ नि त, होइन डाक्टर साहब?
1: हो, त्यो चाहिँ राम्रो एउटा पक्ष हो कि कर्मचारीलाई सबै भौगोलिक क्षेत्रमा जाने यही क्षेत्र क्षेत्रमा पनि खटाउने र त्यो क्षेत्रको अनुभवको आधारबाट नीति निर्माणमा त्यसलाई प्रयोग गर्ने यो पद्धति त राम्रो हो।
0: सरकारले सुशासनका क्षेत्रमा चाहिँ गरिरहेका कामहरूलाई एउटा नागरिकका हिसाबले कसरी हेर्नुभएको छ? पूर्व मुख्य सचिवको हिसाबले सरकार सुशासन केन्द्रित ढंगले अगाडि नै बढ़िरहेको जस्तो अनुभूति भइरहेको छ, तपाईँलाई त हिजोको पनि अनुभव छ, आज कसरी हेर्नुभयो?
1: अहिले अब सुशासन चाहिँ यो विकासको पनि र जनतालाई राहत दिने कुरामा पनि सुशासन चाहिँ मुख्य आधारशिला हो। त्यो सुशासनको आधारशिला निर्माण गरेर मात्रै समृद्धिका र अन्य जनतालाई दिने सेवा सुविधाका कुराहरू गर्न सकिन्छ। त्यस कारण सुशासनका कुराहरू सरकारले प्राथमिकता दिनु, यसलाई चाहिँ राम्रो कुरा हो, यो यसलाई प्राथमिकता दिनै पर्छ। तर अब सुशासन भन्दै गर्दाखेरि हामीले अलिकति यसलाई नियन्त्रणात्मक हिसाबले मात्रै गयौं भने चाहिँ त्यसले फेरि व्याख्याहरू गर्न सक्छ।
0: हजुर, अहिलेको सरकारप्रति जनताको निकै ठूलो आस्था पनि छ, भरोसा पनि छ, होइन? कतिपय विषयहरूलाई चाहिँ सरकारले एक्सनका रूपमा पनि अगाडि लिएको छ। संसदको दृश्य पनि पक्कै पनि यहाँले पनि हेरिराख्नु भएको होला, कहीँ कतै गल्ती कमजोरीहरू पनि सँगसँगै देखिएका छन्। अब देश बन्छ भन्ने कुरामा चाहिँ कतिको विश्वस्त हुन सकिन्छ? अब चाहिँ यो समृद्धि आउँछ मुलुकमा भन्ने कुरालाई चाहिँ कसरी हेर्न सकिन्छ?
1: म सचेततापूर्वक आशावादी छु है, मैले आशावादी मात्रै भनेको छैन, सचेततापूर्वक। अब सरकारले आफ्नो संयन्त्रहरूलाई कसरी परिचालन गर्छ, कसरी उत्प्रेरित गर्छ र लक्ष्य प्राप्तिका निम्ति, नतिजामुखी बनाउनका निम्ति संस्थागत सुधारहरू कसरी गर्छ, त्यसमा भर पर्छ। अनि संस्थागत सुधारहरू नगरेर खालि मौखिक रूपले आदेश दिएका भरमा चाहिँ यो सम्भव छैन।
0: डाक्टर साहब, नेपालमा चाहिँ पूर्व प्रशासकहरूलाई सरकारी संयन्त्रमा अर्थात सरकारका काम कार्यहरूमा सरकारले सुझावका रूपमा ल्याउने व्यक्तिका रूपमा चाहिँ स्टेक होल्डरका रूपमा काम गराउने यो पद्धति, यो प्रचलन कतिको विकसित भएको छ यो देशमा?
1: अब मलाई थाहा छैन, अब अनुभवलाई प्रयोग गर्दा राम्रै पनि हुन्छ, कतिपय अवस्थामा नयाँ ज्ञान पनि सृजना हुन्छ र विगतका अनुभवका आधारबाट कतिपय असफलताहरूलाई चाहिँ दोहोऱ्याउन सकिँदैन र ती असफलताहरूलाई हटाएर सफलताको नयाँ मार्गमा पनि जान सकिन्छ। अब त्यो प्रयोग गर्ने विधि पनि अलिकति कठिनै छ र अब त्यो सरकार कठिन मार्गमा जान सक्छ सक्दैन त्यसमा पनि हामीले विचार गर्नुपर्ने हुन्छ।
0: हिजो कर्मचारीहरूलाई हिजोका सत्ता साझेदारहरूले वा सत्ताले चाहिँ हिजोको सरकारले कसरी ट्रिट गर्यो, कसरी चलायो र आज चाहिँ त्यसमा के रिफर्म गर्न खोजिरहेको जस्तो लाग्छ?
1: अब हिजो पनि पूर्व कर्मचारीहरूलाई त प्रयोग गरिएको होइन, थिएन त्यो परिस्थिति र राजनीतिक सामित्वताको आधारबाट मात्रै कर्मचारीलाई व्यवहार गरिन्थ्यो। अब आज पनि मैले देख्छु परिस्थिति त्यत्रो भिन्न भएर आएको त छैन, तर के भने भिन्न बनाउने संकल्प चाहिँ सरकारले गरेकोले म सचेततापूर्वक आशावादी भएको हो।
0: यहाँको महत्वपूर्ण समयका लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला। आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: Tu, account open, activate oni karobar, sa cilej sanga. Easy life easy, banau dai harek din, global smart plus life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी गर्छौ ग्लोबल फाइबर बैंक सबैका लागि बैंक दिशा फाइबर नेट
3: यतिखेर हाम्रो बेसमा नेकपाका नेता पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ चौधरीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ होइन मेटमणि चौधरीजी तपाईँको र मेरो बहस यसभन्दा अगाडि पनि भएको छ नेपाली बहसमा होइन यो देशमा चाहिँ धेरै व्यक्तिहरू चाहिँ पक्राउ पर्दैनन् सहकारी ठगी गरेर भागेका जीवी राई पक्राउ पर्दैनन् त्यसै गरी चाहिँ निर्मला हत्याकाण्ड प्रकरणका अपराधी अहिलेसम्म पनि फरारै छन् होइन कता छन् के छन् थाहा छैन अब सुदन गुरूङले दरबार हत्याकाण्डको छानबिन गर्छु र यस विषयमा चाहिँ यसका फाइलहरू खोल्छु भनेर बताइरहनु भएको छ यो कुरालाई तपाईँले कसरी हेर्नु भएको छ
4: एउटा कुरा त यो जीवी राई भन्ने सहकारी ठगीसँग जोडिएको व्यक्ति उनी कुनै पनि हालतमा पक्राउ पर्दैन
3: तपाईँले त नेपालमै छन् म देखाइदिन्छु भन्नुभएको थियो मलाई कुनै बेला होइन
4: होइन किनकि यिनीसँग डाइरेक्ट जो ठगी कामसँग जोडिएका व्यक्तिहरू अहिले स्वयं सरकारमा छन् सरकारका नेतृत्व गरिरहेको छन् त्यो दलका सभापति समेत हुनुहुन्छ र उहाँ अहिले पावरमा हुनुहुन्छ पावरमा भएको व्यक्ति लाग्छ पावर दुरुपयोग गरिराख्नु भएको छ
3: अहिले सभापति पावरमा भयो भने त प्रधानमन्त्री त सुशासनका लागि त एक्टिभ छन् नि त होइन
4: उहाँको अब सुकुम्बासीहरूलाई अब लखेट्ने कुरा उहाँहरूलाई घरबार विहीन बनाउने कुरा विस्थापित गर्ने कुरा हिजो मात्रै अस्ति मात्रै देखिराख्नु भएको छ पश्चिमतिर एकजनाको गाडी नै हुइकाइदिएको त्यसपछि यस्तै यस्ता विषयलाई सुशासनसँग जोड्न मिल्दैन त्यो कारणले अब प्रधानमन्त्री होस् या जोसुकै होस् अहिले जीवी राईसँग जोडिएका व्यक्तिहरू सरकारमा छन् सरकारका नेतृत्व गरिरहेको छन् त्यो कारणले जीवी राई कुनै पनि हालतमा समात्तिनन् बरु उनको जुन केस छ इस्यु छ त्यो सबै चिजलाई राफसाफ गरेपछि मात्रै उनी आउँछन् अथवा नेपालमा छन् अथवा देखा पर्छन् त्यो कारणले जीवी राई समातिने कुरा अथवा अर्को समातिने कुरा अहिलेको गभर्मेन्ट त कस्तो छ भने खेम सर मान्छेलाई आतंकित बनाउने एक खालको टेरोर सिर्जना गर्ने आतंक सिर्जना गर्ने एक प्रकारले आतंककारी जस्तै त्यो डिफिनेसन भित्र राख्न सकिन्छ खालि मान्छेले आतंक सिर्जना गर्ने आज यसलाई समात्ने उसलाई समात्ने समात्नेहरूको लिस्ट तयार पार्ने भनेपछि यो त सुशासन होइन
3: अपराधीहरूलाई त समात्नु पर्यो भ्रष्टाचारीहरूलाई समात्नु पर्यो आरोप लागेका व्यक्तिहरूलाई समात्नु पर्यो हिजोका राजनीतिक दलले तिनीहरूलाई संरक्षण गरेर राखे होइन अब अहिलेको सरकार त जनताको म्यान्डेट लिएर दुईटै नजिकको सरकार हो अब त हामी देशमा सुशासन ल्याउँछौ भन्नुभएको छ नि त उहाँहरूले त तपाईँले देख्नु भएन देश बनाउनेहरू भनेर चाहिँ हिजो पीएम होइन आईएम एचएम तस्विर देख्नु भएन सामाजिक सञ्जालमा
4: पीएम भन्ने पीएमले अब यो सरकारका अब स्टेटमेन्ट दिने फोटोहरू पोस्ट गर्ने मलाई धेरै राम्रो लाग्दैन होइन उहाँले कसरी हेरिराख्नु भएको छ राति राति पोस्ट गर्ने कुरा
3: तीनजना सुनिल लम्साल त्यसै गरी चाहिँ अर्को हाम्रो गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाह देश बनाउने उभा भनेर आइरहेको छ क्या
4: उहाँले लेख्नु भएको छ तर मान्छेले पत्याइदिनु पर्यो नि त जस्तै आज पनि तपाईँले घन्टी पार्टीको पक्षबाट 48% पिपुल्सहरूले भोट गरेका छन् यो हो नि समानुपातिक भोट तर त्योभन्दा धेरै मान्छेहरू त घन्टी पार्टीले मन नपराएको विश्वास नगरेको मान्छेहरूको संख्या पनि त होला नि त त्यसैले आज पीएमले तीनजनाको नाममा देश बनाउने भनेर पोस्ट गर्नुभएको छ मान्छेले मानिदिनु पर्यो नि त
3: आशा छ नि त उहाँहरूप्रति होइन जनताको
4: आश्वासन दिइराख्नु भएको छ। तर मलाई के लाग्दछ भने नेपाली समाजमा आतंक सिर्जना गरेर सुशासन कायम हुन सक्दैन क्यान्सर। मान्छेलाई नियमन गर्ने कुरा, गाइडलाइन गर्ने कुरा, प्रोटेक्ट गर्ने कुरा, हामी सुरक्षित छौ भन्ने कुरा साइकोलोजिकली फिलिङ दिन सक्नु पर्यो नि त। कतिखेर अब सुदन गुरुङको विरुद्धमा बोलियो भने समातिनु पर्ने, अथवा बालन शाहको विरुद्धमा बोल्दा समातिनु पर्छ कि भन्ने प्राइभेट पोजिसनमा मान्छे बसेको बेला यसले सुशासनको डिफिनेसनभित्र कसरी राख्न मिल्छ, कसरी सक्नुहुन्छ? आज जति हेर्नुहोस्, चाहे मजदुर सेक्टरको कुरा गर्नुहोस्, चाहे जेसुकैको कुरा गर्नुहोस्, आज जति एक्सनहरू अथवा स्टेपहरू सरकारले चालिरहेको छ त्यो सबै स्टेपलाई सर्वोच्चले खारेज गरिरहेको छ। अथवा हिजोको दिनमा आफूले सुशासन भनिएका एक्सनहरू जुन सुरुवात गरेका थिए त्योबाट ब्याक खटिरहेका छन्। महिना दिन नपुग्दै आफ्नो निर्णयबाट ब्याक खट्ने कुरा, त्यसपछि उसले गरेका एक्टिभिटीहरूलाई स्वयं सर्वोच्च न्यायालयले खारेज गर्ने कुरा, फेरि सुशासन सुरुवात भएको मान्न मिल्छ त? सक्नुहुन्छ?
3: होइन, दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुभएको छ क्या। सुदन गुरुङ फेरि आउनुभयो नि त बाल भएर, होइन? सुदन गुरुङलाई त्यतिकै आरोप लागेको रहेछ नि त, उहाँलाई त क्लिन चिट दियो नि त समितिले, होइन? अजित प्रसाद भण्डारीको समितिले।
4: तपाईँ कुनै घरको मालिक हुनुहुन्छ अनि त्यही घरमा तपाईँले चोरी गर्नुभयो अनि आफैले क्लिन चिट गर्नुभयो, अहिले सुदन गुरुङको भएको कुरा यही हो।
3: ए
4: बुझ्नुभयो नि त? आफै के दुधको साक्षी बिरालो भन्छ नि त,
3: घरको मालिकले चोरी गर्यो, आफ्नै अध्यक्षतामा चाहिँ नेतृत्वमा आफ्नै परिवारको सदस्यलाई
4: आफैले क्लिन चिट गर्यो,
3: प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने कुराहरू पनि आइरहेका छन्। त्यही प्रतिवेदनमा त अब के गरेको छ, धोई प्रकारले गरियो भने पनि छ, प्रतिवेदन चाहिँ सार्वजनिक भएपछि मात्रै थाहा होला। तर उहाँले चाहिँ जुन किसिमको एक्सन लिइरहनु भएको छ, अहिले त भ्रष्टाचारीहरूको त थरथरी छ नि त, होइन? देशमा
4: होइन, योभन्दा धेरै भ्रष्टाचारी त त्यही घन्टी पाटमै देखिन्छन् त।
3: कसरी हुन्छ त्यस्तो? मेरोली चौधरीजी,
4: 30 वर्ष 35 वर्षका मान्छेसँग अरबौंको सम्पत्ति हुन सक्छ? कसरी तपाईँले कल्पना गर्नु?
3: अहिले कमाए होला नि, व्यापार गरे होला नि, बिजनेस गरे होला नि, कसैले गिट्टी कुटे होला नि, कसैले बाल्न बोके होला नि, होइन? कसैको सम्पत्ति होला, बाबुबाजीले कमाइदिए होला नि, कसैका अधिकृत थिए होला नि ब्याङ्कमा, होइन? कसैका चाहिँ अब यो सुब्बाहरू, नायब सुब्बाहरूका छोराछोरीहरू छन् नि त मन्त्रीहरू, त उनीहरूले कमाउनु पाइयो नि त, पाइएन? तपाईँले हिजो कमाउने बाटो पनि राम्रो दिनुभयो राजनीतिक दलहरूले।
4: होइन, यसो छ खेमसा, कमाउन पाइयो। तपाईँ काठमाडौँ आएको कति वर्ष हो भन्नु?
3: होइन, मेरो त 8-10 वर्ष हुन थाल्यो।
4: होइन, जस्तै एउटा सुब्बाको तलब कति हुन्छ?
3: सुब्बाको तलब 35-40 हजार होला अहिलेको अवस्थामा।
4: त्यहाँ तपाईँले खाना पुग्दैन, बुझ्नुभयो? चिया कफी खाना पुग्दैन।
3: हामीले मेहनत गर्दाखेरि यत्रो कमाउँदाखेरि हामीलाई पनि गाह्रै भएको छ उनलाई चाहिँ, होइन? समस्या छ।
4: अनि एउटा प्रधानमन्त्रीको तलब कति हुन्छ?
3: सबै मिलाएर 1-1.5 लाख भनौँ,
4: 1 लाख। 1 लाखले के हुन्छ भन्नुहोस् त? मन्त्रीको तलब कति हुन्छ? अनि त्योभन्दा मुनि त सुब्बाको तलब हुन्छ होला नि त, अधिकृतको तलब हुन्छ होला नि त। त्यसले तपाईँले यति बुझ्नुहोस्, सिन्की भात, सिन्कीको झोल, आलु नमिसाइकन खाना पुग्दैन। अनि कसरी जोड्न मिल्छ? ल ठिक छ, ओके, ल जोडेर त्यसको ट्याक्स इन्कम ट्याक्स तिरेछन् कि छैनन्? सबै चिजको इन्क्वायरी गर्नु पर्दैन। त्यसैले तपाईँले जुन यिनीहरूले आफ्नो सम्पत्ति देखाएका छन्, धेरै सुन देखाएका छन्, तोलाका तोला,
3: सुनपत्तिहरू 89 तोला त गृहमन्त्रीसँग छ, होइन? 190 तोला चाहिँ प्रधानमन्त्रीज्यूसँग छ, धेरै छ।
4: जस्तै गृहमन्त्री भइसकेपछि पनि सुदन गुरुङको नाममा थुप्रै खालका सेयर, थुप्रै कम्पनीका सेयरहरू आएको छ, होइन? थुप्रै जग्गाहरू किनबेच भएको छ आएको देखिन्छ। यसलाई नैतिकतासँग जोडेर हेर्न मिल्छ कि मिल्दैन? उनीहरूले खालि सिकाउने मान्छे अथवा उनीहरूलाई डाइरेक्सन गर्ने मान्छे डाइरेक्टर मात्रै हुन्? उनीहरूमाथि उठेका प्रश्नहरूको जवाबदेही हुनु पर्दैन?
3: जवाबदेही मात्र होइन, अहिले त छानबिन पनि गर्न पाइँदैन बालबालाहरूलाई त।
4: हो, जस्तै प्रधानमन्त्री विषयमा पनि जुन बेला प्रधानमन्त्रीले कोहीसँग जसलाई विवाह गर्नुभएको थियो त्यो बेला दाइजोको नाममा उहाँलाई कुनै पनि चिज प्राप्ति भएको थिएन तर आज दाइजोको नाममा धेरै सुन धेरै तोला सुन उहाँलाई उहाँको नाममा देखाइएको छ दाइजो आयो दाइजो प्राप्ति
3: होइन दाइजो त दिया हुन सक्छ नि त बेरवारी चौधरीजी हामीलाई के थाहा हुन्छ र दाइजो त अब त देखाएर दिने कुरो भएन नि त होइन
4: कस्तो बेला कन्फ्युज भएको थियो जुन बेला उहाँ विवाह गरिराख्नु भएको थियो ससुराली र उहाँको बीचमा उहाँको फ्यामिलीको बीचमा कन्फ्लिक्ट थियो कन्फ्लिक्ट भएको बेला कुनै परिवारले ससुरालीले दाइजो दिन्छ त तर यो सबै हास्यास्पद हास्य रस भन्छ नि हाँसो लाग्ने कुरा यद्यपि उहाँहरूको बारेमा मान्छेले क्वेसन त उठाइरहेका छन् र बोल्न बोलेका छैनन् किनकि बोल्ने बित्तिकै समातिनु पर्छ कि भन्ने एउटा आतंक छ त्यो रोग छ भयभास छ रेलवे जुन गरिएको छ तपाईँले यो सुशासनका कुरा होइन अरू कुरा नियमन गर्ने कुरा हो खेम छ जसले कसैले कानुन खरच गरेको छ कसैले बदमासी गरेको छ उसलाई नियमन गर्ने हो उसको हातमा हत्करी लगाएर थुन्ने होइन जेल पठाउने होइन आज व्यापारीहरू पलायन भइरहेको छन् अझ इकोनोमिकली हामीले आफूलाई राम्रो ठाउँमा पुर्याउन खोज्दैछौँ तर जसले जो इकोनोमी समाजमा या सोसाइटीमा इकोनोमी चलायमान गर्छ ती व्यक्तिहरूले आतंकित गर्ने कुरा यहाँबाट पलायन गर्ने कुरा यहाँबाट भाग्न बाध्य बनाउने कुरा त बेठिक होला नि त त्यसैले सुशासनका कुरा गफ मात्रै हो यति बुझ्नुहोस्
3: अहिलेको अवस्थामा अब देश बनाउनुपर्छ देशलाई चाहिँ सुशासनको दिशामा अगाडि बढाउनुपर्छ भन्ने कुरामा सबै नागरिकहरूको ऐक्यबद्धता पनि छ एकमत पनि छ अब सरकारलाई सजिलो ढंगले राम्रो ढंगले खबरदारी गर्दै काम गर्ने वातावरण सृजना गर्नुपर्छ नि त होइन अहिलेका स्थापित दलहरूले पनि विरोध मात्र गरेर हुँदैन नि त मेटमणिजी
4: होइन त्यो गर्ने हो खेम छ एकदमै गर्ने हो तर क्वेसन उठ्नु हुँदैन उहाँहरूकै विषयमा जस्तै आज अर्थमन्त्रीकै विषयमा पनि अनेक प्रश्न उठेको छ जस्तै बजेट बनिरहेको छ कर कसमा बढाउने कसमा घटाउने कुरा भइरहेको छ यो त नितान्त अर्थमन्त्रीसँग मात्रै जोडेको अर्थमन्त्रीलाई मात्रै थाहा हुन्छ या अर्थमन्त्रीको एउटा टिमलाई थाहा हुन्छ तर त्योभन्दा अगाडि सयौंको संख्यामा बीवाईडी गाडी नेपाल भित्रिने कुरा त्यो पनि कुनै पनि चिज नमिलाइकन ल्याउने कुरा यो त अर्थमन्त्रीमाथि प्रधानमन्त्रीमाथि गृहमन्त्रीमाथि प्रश्न त उठ्यो नि त सिमानासँग जोडियो गृहमन्त्री करको दर तलमाथि बनाइयो अर्थमन्त्री र त्यहीसँग जोडिएको त्यो सबै चिजको हेड प्रधानमन्त्री यी सबैसँग त जोडियो नि त सबैसँग नैतिक प्रश्न उठ्यो अब यसको जवाबदेही उहाँहरूले बन्नुपर्छ तर उल्टै अर्थमन्त्री हेर्नु न संसदमा गएर
3: अर्थमन्त्रीले त भन्नुभएको छ 2 अर्बको कुरा नगर्नुहोस् न 2 रुपियाँ मात्रै पनि मैले खाएको छु भने म राजनीतिक जीवन त्याग गरिदिन्छु भन्नुभएको छ नि उहाँले होइन
4: अनि खाएको कुरा कसरी देखिन्छ त खेम सर त मिलो म जस्तै करको दर एयरफेयर हुँदैछ बढिरहेछ अथवा घटिरहेछ यसको सूचना कसरी चुहायो त अर्थमन्त्री बाहेक अथवा अर्थमन्त्रीको निर्देशन बेगर अरब खरबमा इन्भेस्ट गरेर कसले गाडी ल्याउन सक्छ
3: होइन त्यो त अब थाहा हुन सक्छ नि त अर्थ मन्त्रालयको सचिवहरूलाई थाहा हुन सक्ला वा चाहिँ राजस्व सचिवहरूलाई थाहा हुन सक्ला होइन
4: होइन होइन तर त्योसँग त नेक्सेस त अर्थमन्त्रीसँगै जोडियो नि त त्यसैले कसैमाथि प्रश्न उठ्यो रेल पल्टिँदा रेल मन्त्रीले रिजाइनेसन गरेको कुरा सुन्नुभयो होला नि त
3: सुनिया छ प्रश्न उठ्दाखेरि पनि गरे कति पहिला त
4: अब आलु कुहिँदा कृषि मन्त्रीले रिजाइनेसन गरेको कुरा त देख्नुभयो होला इतिहास हेर्नुभएको होला
3: हाम्रो त के यस्तो छ देशै कुहिँदा प्रधानमन्त्री त हाँसेर बसिरहेको हुन्छ अब यो देश त यस्तो छ नि त तपाईँहरूले त हिजो
4: होइन होइन यस्तो छ क्षमता ल ठिक छ हामीले मिस्टेक गर्यौँ रे ल हामीले गल्ती गर्यौँ तर यो प्रश्न त उहाँहरूमाथि पनि त उठिरहेको छ नि त
3: प्रश्न त उठ्छ सबै भएको छैन अझै प्रश्न चाहिँ
4: आज पनि सुकुम्बासीहरू बिचल्लीमा छन् कतिखेर घर भट्काइदिन्छ कतिखेर विस्थापित हुनुपर्छ यो पनि एउटा आतंक हो नि त आतंक कसले सिर्जना गरिरहेछ स्वयं प्रधानमन्त्रीले सिर्जना गरिरहेछ अथवा राज्यले गरिरहेछ गृहमन्त्रीले त्यो सिर्जना गरिरहेको अवस्था छ त्यसको व्यवस्थापन गर्ने कुरा हो खेम सर त्यसैले यहाँहरूमाथि प्रश्न उठिसकेपछि जवाब दिनुपर्छ. आज प्रधानमन्त्रीको बारेमा अनेक प्रश्नहरू उठेको छ.
3: होइन, नेपालले भारतको सीमा कहाँ कहाँ मिच्या छ मेघमणि चौधरीजी? तपाईँ सीमानाकै मान्छे हो नि होइन?
4: होइन, त्यो विषयमा त उहाँले भन्नुपर्छ. हामी त मिचेकै छैनौ भनिरहेछौ. त नेपालले भारतको कुनै पनि सिमाना मिचेको छैन भन्ने कुरा, त्यो विषयमा त हामी कन्फिडेन्स छौँ. तर आज हाम्रो स्वयं प्रधानमन्त्री जसले सिमानाको रक्षा गर्नुपर्ने हो, उहाँले नै हामीले पनि इन्डियाको भूमि मिचिरहेका छौँ भन्ने कुरा स्टेटमेन्ट दिइराख्नु भएको छ. अझ यसलाई अनेक उहाँको वरिपरि आसेपासेहरूले जस्टिफाइड गर्ने प्रयास गरिराख्नु भएको छ. बबलु गुप्ताको कुरा तपाईँले सुन्नु भएको छ, इन्डियाको मान्छेले नेपालको भूमि मिचेर घर बनाएको छ.
3: होइन, सांसदको कुरा गर्नुहुन्छ अहिले, होइन, 10 गजाका ती स्थानहरूलाई हेरेर वारिपारी गोरु बाँधेको त देखाइरहेछन् भनेपछि यसलाई पुष्टि गर्न खोजिँदैछ क्या? यो जति नेगले नगरात्मक केही पनि हुन सक्दैन, होइन, जनताले बुझ्नुपर्छ.
4: सुन न खेम सर, यो त मेरो आफ्नो मुखबाट भन्न मिल्ने होइन, यो त राष्ट्रघाती देशद्रोही विषय हो नि त. आफ्नो भूमि अर्कोले मिचेको छ तर हामीले मिचेका छौँ भने ती तस्विरहरू पिक्चरहरू पोस्ट गर्ने कुरा, जस्टिफाइड गर्ने कुरा, भ्रम सिर्जना गर्ने कुरा, यो त बेठिक कुरा होला नि त. त्यसैले यो सरकार, अहिले भनेको सरकार केवल यो जुन आफूलाई सुशासनका कुरा गरिएको छ, सुशासन होइन कुशासन, देशद्रोही विषय हो. यसको जस्टिफाइड अब यसको उत्तर जवाब त पीएमले दिनुपर्छ, तर पीएमले स्केप गरिराख्नु भएको छ आफूलाई. पीएम भन्ने चाहिँ जनताहरूको अभिभावक, नेपालको अभिभावक हो नि त. उहाँले म यसरी गरिरहेको छु, यसरी गर्ने प्रयास गरिरहेको छु, यति दिनमा यो हुन्छ भन्ने कुरा जनताले आश्वस्त त बनाउनु पर्छ नि त. अब सांसद हो, सांसदबाट स्केप गर्ने कुरा, सांसदमा आएर नबोल्ने कुरा, म बोल्दैन भन्ने कुरा, काम गर्छु भनिराख्ने कुरा, यसले कुनै अर्थ राख्दैन. हेर्नु, सांसद प्रधानमन्त्री सांसदप्रति जवाबदेही भन्ने कुरा, सांसदमा आएर स्टेटमेन्ट दिने कुरा, जनताहरूलाई आश्वास कन्फिडेन्स बनाउने कुरा, आफ्नो भिजन बताउने कुरा होला नि त. तर यो केही नगरिकन काम के गर्नुभएको छ उहाँ, त्यो हामीलाई त थाहा भएन होइन. र मान्छेले भन्दै थिए कहिले छोरी खेलाइराख्नु भएको थियो, कहिले के गरिराख्नु भएको थियो, कुनै होटलमा बसेर के तानिराख्नु भएको थियो भन्ने प्रश्न पनि त उठिरहेछ नि त. संसद राष्ट्रपतिले सम्बोधन गर्ने दिन सबैभन्दा ठूलो कुरो प्रधानमन्त्रीको त्यो ठाउँमा उपस्थित हुने कुरा हो र उपस्थित हुने कुरा, योभन्दा अर्को इम्पोर्टेन्ट कुरा हुनै सक्दैन, अर्को महत्वपूर्ण विषय हुनै सक्दैन. तर आज पीएमले त्यसलाई निग्लेक्ट गरिराख्नु भएको छ. सांसदले कुनै पनि विषयमा प्रश्न उठाइसकेपछि तपाईँ त्यसको जवाब दिने कुरा योभन्दा महत्वपूर्ण अर्को विषय हुनै सक्दैन, त्यो विषयमा उहाँ नेग्लिजेन्स गरिराख्नु भएको छ. भन्नाले पीएम सांसदप्रति जवाबदेही, सांसद जनताप्रतिको जवाबदेही भन्ने कुरामा उहाँले ध्यान दिनुपर्छ. उहाँहरूले यसैले सुशासन भन्नुहुन्छ, सुशासन उहाँको नयाँ के व्याख्या गर्ने मान्छे अथवा आविष्कारक त होइन होला नि त. अथवा उहाँले भनिदिएको कुरा सबै जनताले एकै पटक पत्याइदिनुपर्छ भन्ने छैन होला नि त. इच्छा भन्नुहोस् त, यो त डेमोक्रेसी हो, आफूले लागेको कुरा उठाउन पाइन्छ. जस्तै आज मैले पनि भन्दैछु, पीएमले जुन बोल्नुभयो, जुन स्टेटमेन्ट दिनुभयो, त्यो विषयमा सांसदमा आएर कि एक्सिल गर्नुपर्छ कि यो ठाउँमा, यो जिल्लाको यो ठाउँमा यति एरिया पूर्व हामीले मिचेका छौँ भनेर जस्टिफाई गर्नु पर्यो. त्यो त गर्नु पर्ने होला नि त.
3: होइन, सांसदहरूले गरिरहनु भएको छ नि त, यहाँ मिचेको छ भनेर तस्विरहरू आइरहेछन् नि त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका
4: सांसदहरूले यसले त बेसिक तरिकाले होइन, इन्डियाको फोटा खिचेर ल यसरी यो ठाउँ मिचेको छौ भन्ने कुरा, यो जतिको हावादारी कुराहरू के हुन सक्छ?
3: मेघमणि चौधरीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्छ नेकपाका नेता एवं पूर्व मन्त्री मेघमणि चौधरी. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: हरो विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसन फाइभ मिनट।
3: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद।
3: लोधी पार्टीले पार्टी फुटाउन सक्छन्, सतर्क रहनुहोला। पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेमा लोधी पार्टीहरू को को छन्? अहिले
7: मैले त सुनेको छैन उहाँले भनेको, होइन, मिडियामा अलिअलि मैले देखेँ।
3: होइन, हिजो चाहिँ उहाँले भन्नुभएको छ एउटा कार्यक्रममा लोभी पार्टीहरूले पार्टी फुटाउँछ
7: भन्नुभएन। भन्नुभएको हो भने त्यो गलत भन्नुभयो। नेकपा एमालेमा उहाँका सहयोगदाहरू हुनुहुन्छ, उहाँहरूले जसलाई भन्नुभयो भन्ने कुरा मिडियामा सुनियो, त्यो कुरा चाहिँ त्यो गलतै हो। उहाँले त्यस्तो भन्नुभएको छैन भन्ने लाग्छ मलाई। त
3: होइन, भनिसक्नुभयो, आइसक्यो, उहाँका मुखारविन्दुबाट आएका विषयहरू हामीले यहाँ तथ्य प्रमाण फेला पारिसक्यौँ। अब तपाईँले भनिरहनु भएको छैन, भन्नुभएको छैन भनेर त कहाँ पत्याउने त भने?
7: अब उहाँले त्यसो भन्नुभयो भनेदेखि त्यो गलत हो र उहाँका सहयोगदाहरू हुनुहुन्छ।
3: होइन, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फोड्न खोज्दै हुनुहुन्छ, त्यो तयारी गरिरहनु भएको छ। राति राति पनि लामो समय डिस्कसन गरिरहनु भएको छ, मलाई हटाउन खोज्नु भएको छ, म हट्दैन भन्नुभएको छ क्या उहाँले?
7: त्यो कुरो चाहिँ के छ भन्दाखेरि, हामी अहिले जुन ठाउँमा पुगेका छौँ, यो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले जुन अवस्थामा पुगेको छ, यसको समीक्षा गर्नुपर्ने र त्यो समीक्षामा हटिएर यो पार्टीलाई पुनर्गठन र पुनर्जागृत गरेर अगाडि बढ्नुपर्ने जुन विषय छ, यो नेकपा एमालेको जिन्दगीका लागि यो अपरिहार्य विषय बनिसकेको छ र जनताको आदेश पनि नेकपा एमाले आफूलाई चाहिँ सच्याओ, नेकपा एमाले आफूभित्र कमजोरी छन्, अरू बाह्य आक्रमण पनि छ नेकपा एमालेका प्रति, नेकपा एमालेका प्रति घेराबन्दी पनि हुन सक्दछ, तर मुख्य कुरा भनेको नेकपा एमालेभित्र आफ्ना कमजोरीहरू छन्, जुन कारणले गर्दाखेरि आज नेकपा एमाले यो अवस्थामा पुगेको छ। त्यस कारणले जनताले आफ्नो मत मार्फत के आदेश दिएका छन् भन्दा, यो नेकपा एमाले आफ्ना कमजोरी खोतल्नु पर्दछ, यसको समीक्षा गर्नुपर्दछ र आफूलाई पुनर्संरचित गरेर अगाडि बढ्नुपर्दछ, पुनर्गठन गरेर अगाडि बढ्नुपर्दछ, यसको नेतृत्वको सन्दर्भमा, सांगठनिक जीवनको सन्दर्भमा, यसको वैचारिक कार्यदिशाको सन्दर्भमा यसले चाहिँ आफूलाई पुनर्गठित गरेर अगाडि जानुपर्छ, कार्यशैलीमा पुनर्गठन हुनुपर्छ। एउटा कम्युनिस्ट लोकतान्त्रिक पार्टीको रूपमा नेकपा एमाले अगाडि आउनुपर्दछ भन्ने जनताको आदेश छ। त्यो जनताको आदेशलाई यति बेला चाहिँ पार्टीको उपाध्यक्ष विष्णु पौडेल र यति बेला शंकर पोखरेल पार्टीको महासचिव, उहाँहरूले यो जनताको आदेशलाई आफूबाट प्रतिबिम्बित गर्ने र त्यसलाई चाहिँ बाहिर ल्याउने काम गर्नुभएको छ। यो एकदमै जायज छ। कमरेड विष्णु पौडेल र कमरेड शंकर पोखरेलले यति बेला चाहिँ नेकपा एमालेलाई जनताको जुन आदेश छ, पार्टी कार्यकर्ताहरूको जुन भावना र आदेश छ, त्यसलाई प्रतिबिम्बित गरिरहनु भएको छ। यो ठिक छ।
3: यसको मतलब चाहिँ पार्टी महासचिव, पार्टी उपाध्यक्ष विष्णु पौडेलले जुन जुन काम गरिरहनु भएको छ, अबको नेतृत्व केपी शर्मा ओलीबाट हुँदैन, अब चाहिँ एमाले रिफर्म हुनुपर्छ, त्यो ढंगले चाहिँ पार्टी अगाडि बढाउनुपर्छ भन्ने हिसाबले
7: रिफर्म हुनै पर्दछ। यसमा के छ भन्दाखेरि, पार्टी अध्यक्ष स्वयंले पनि नेकपा एमाले पुनर्गठित भएर अगाडि बढ्नुपर्दछ, भनेर नै आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट उहाँ स्वयंले चाहिँ पार्टी पुनर्गठित हुनुपर्दो छ, पार्टीले ठिक छ यसलाई समीक्षा पनि गरौँ भनेर एउटा कार्यदल बनाउनु भएको छ र अहिले त्यो कार्यदल सक्रिय छ। पार्टी अध्यक्ष त्यसको विरुद्धमा हुनु त मलाई यस्तो लाग्दैन। पार्टी अध्यक्ष स्वयंले आफ्नो कार्यदल बनाउनु भएको छ र अहिले कार्यदल काममा लागिरहेको छ। पार्टी कार्यकर्ताहरूले त्यस उपर विचार पार्टीको त्यो कार्यदल जुन बनेको छ त्यो कार्यदलले आयोजना गरेको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले आफ्नो विचार राखिरहनु भएको छ। केन्द्रीय कमिटिका सदस्यहरू र मातहत कमिटिका नेताहरूले चाहिँ त्यो विचार प्रस्तुत गरिरहनु भएको छ अहिले भएको।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। वर्तमान सरकारले ऊर्जा क्षेत्रमा सुधारको लागि भन्दै पीपीए नीतिमा थप कडाईको नीति लिएको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटबाटै पीपीए नीतिमा कडाई गर्ने सरकारले संकेत गरेको हो। तर बजेटमा 10 मेगावटसम्मका आयोजनाको पीपीए टेक एण्ड पेका आधारमा तत्काल गर्ने घोषणा गरे पनि सरकार ठूला र प्राधिकरणका यसअघिका 5000 मेगावट आयोजनाका विषयमा मौन बसेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पीपीएका विषयमा अध्ययन गर्ने उच्च स्तरीय समिति बनाएको थियो। उक्त समितिले समेत सरकारले बजेटमा लिएको नीति अनुरूप नै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ। नेपालको जल विद्युत क्षेत्रमा लामो समयदेखि कायम रहेको अनुमति पत्रमा समेत नीतिगत कडाईको संकेत गरेको छ। विद्युत उत्पादनका लागि लामो समयदेखि लाइसेन्स लिने मात्र काम नबढ़ाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी सरकारले कडाई गर्न थालेको छ। जल विद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले सुधारको आवश्यकता उल्याएको छ। त्यसैको आधारमा पीपीएको विषयमा सरकारले नयाँ कदम चाल्ने अवस्था देखिएको हो। सरकारले बजेट मार्फत ल्याएको नीति र समितिले बुझाएको प्रतिवेदनका सिफारिश मिलेका छन्, जसले जलविद्युत क्षेत्रको व्यतिथि अन्त्य गर्न मन्त्रालयलाई थप बल पुर्याउने संकेत गरेको छ। गत 23 र 24 भदौमा भएको चेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका 45 सहित मध्ये 42 जनाको शालिग सहित निर्माण गर्न लागि चेन्जी सहित स्मारकको काम अलपत्र परेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिषद सादो बाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समय अघि शुरू भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ। तत्कालीन युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको 124 बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना पढ़ाइएको थियो। चेन्जी आन्दोलनका शहीदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो। स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताइएको छ। स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका 42 सहितको शालिग स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा शहीदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ। तर निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य भने अनियलमा परिएको छ। देशका 7 वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट ल्याउँदैछन्। मधेस सरकारले आज अहिलेसम्म के सानो आकारको बजेट ल्याउँदैछ। भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट ल्याउन लागेको हो। आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची छ। मधेसका लागि आज दिउँसो 1 बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। मधेस सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात 42 अर्बभित्रको बजेट ल्याउन लागेको, चालू र पुँजीगत गरी 41 अर्बको हाराहारीमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ 2004 साल असार 1 गते तीन धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ सुनसरीको बराह क्षेत्र नगरपालिका 3 नडाहा चौक स्थित मगन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कर्पियोबाट 104 किलो भन्दा बढ़ी गाँजा बरामद भएको छ आज बिहान करिब 1:55 बजेतिर चतराबाट नौडातर्फ जाँदै गरेको बिहार 31P6651 नम्बरको भारतीय स्कर्पियो सड़क छेउमा रहेको चिया पसलको टहरोमा ठोकिएर दुर्घटनामा परेको थियो दुर्घटनाको सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले गाड़ीको खान तलासी गर्दा चारवटा प्लास्टिकको बुढामा लुकाई छिपाई राखिएको 104 किलो 855 ग्राम गाँजा फेला पारेको जनाएको छ प्रहरीले बरामद गाँजा र स्कर्पियोलाई इलाका प्रहरी कार्यालय सुनसरीमा राखेको छ दुर्घटना लगत्तै चालक फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer, aba kargarna fast internet. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएम 99.1 सबैका लागि सूचना.

0: Toilet Sunday Nuncha Radio Silence 89.8 MHz.
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।

0: ठकाइदी सारी संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष 2083 को विनियोजन विधेयकमाथि छलफल जारी रहेको छ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची अनुसार बैठक अहिले जारी रहेको छ। समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल भइरहेको छ। सोमबारको बैठकमा मुख्य गरी 9 वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल जारी रहेको छ, जसमा युवा, श्रम तथा रोजगार, उद्योग, कृषि र सूचना तथा संचार मन्त्रालय रहेका छन्। यसै गरी संस्कृति, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा महिला मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। त्यस्तै संघीय संसद अन्तर्गत राष्ट्रसभाको 21 औं अधिवेशनको 18 औं बैठक पनि आज बस्दैछ। नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने यो बैठक आज अपरान्ह 1:15 बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची तय भइसकेको छ। आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने देखिन्छ। बैठकको पहिलो कार्यसूचीका रूपमा आर्थिक वर्ष 83-84 को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेटमाथि सामान्य छलफल हुनेछ। त्यसै गरी आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलको जवाब दिने कार्यक्रम समेत रहेको छ। बजेटमाथिको सामान्य छलफल सकिएपछि माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा उठेका प्रश्नको जवाब दिने कार्यसूची छ। चीनको 4 दिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्र मन्त्री सुशील खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा हिजो बिहान बेजिङ पुग्नु भएको हो। उहाँलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेजिङ स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सुदूरपश्चिम प्रदेश अधिवेशन आज धनगढ़ीमा हुने भएको छ। धनगढ़ी स्थित रेड्डी सिद्धि पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको रासपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। रासपाको प्रदेश सभापतिका लागि हालसम्म 4 जना आकांक्षी रहेका छन्। वर्तमान सभापति प्रकाश विष्ट कैलाली क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, संचार उद्यमी डाक्टर जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्य आकांक्षी रहेको रासपाले जनाएको छ। आकांक्षी मध्ये केपी खनाल बालेन पक्षका उम्मेद्वार मानिएका छन् भने 3 जनालाई संस्थापन पक्षका उम्मेद्वार मानिएको छ। आकांक्षी 4 जना मध्ये वर्तमान प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दावेदारका रूपमा हेरिएको छ। केपी खनाल रासपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन निकट मानिन्छन्। सभापति रवि लामिछाने पक्षले प्रकाश विष्टलाई नै दोहोर्याउने योजना बनाए पनि केपी खनालको उम्मेद्वारीले विष्टलाई सहजै सभापति बन्ने वातावरण बन्न नसक्ने देखिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। टेम्पो भीड़बाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्री स्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको बताउनु भएको छ। शनिबार टेम्पोमा व्यापार गरेको आरोपमा वनका कर्मचारीले स्थानीयको टेम्पो भीड़बाट धकेलेर खसाएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यस घटनामा संलग्न 12 जना वन कर्मचारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ र उनीहरूसँग घटनाबारे सोधपूछ गरिरहेको छ। कैलालीको गोदावरी नगरपालिका 4 स्थित गोदावरी सामुदायिक वन क्षेत्रको राजमार्गबाट टेम्पो भीड़बाट खसाल्ने वनका कर्मचारी र पीड़ितको बीचमा प्रहरीले छलफल गराउने भएको छ। टेम्पोलाई टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरेर व्यापार गरेको वन कार्यालयको आरोप छ। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षायाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध उचाल्दै आएको छ। बाँध उचालिँदा लाल कवैया र बागमती नदीको पानी निकास नपाई ब्याग भएर नेपाली बस्तीमा पुग्ने गरेको स्थानीयको भनाइ छ। भारतले आफ्नो क्षेत्रलाई डुबानबाट जोगाउन एकतर्फी रूपमा बाँध निर्माण र विस्तार गरे पनि त्यसको प्रत्यक्ष असर नेपाली बस्तीमा परिरहेको छ। स्थानीयका अनुसार सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निगरानी बढ़ाएको छ र सुलिस गेट खोल्ने विषयलाई लिएर वर्षेनी तनावको स्थिति सिर्जना हुने गरेको छ। यसैबीच रौतहटका प्रमुख जिल्लाधिकारी दिनेश सागर भूषालले भारतीय समकक्षीसँग बाँध मर्मत कार्यबारे ध्यानकर्षण गराएको बताउनु भएको छ। भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशन अनुसार मर्मत कार्य भइरहेको जनाएको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, छापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागले जनाएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिन 7 पंक्षी तथा जन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराइने पनि विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसैका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरिएको छ। काठमाडौँको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरू खानाको व्यवस्था नभएपछि आन्दोलित भएका छन्। लामो समयदेखि आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएका उनीहरूले राज्यले खान पाउने अधिकार समेत खोसेको भन्दै विरोध प्रदर्शन शुरू गरेका छन्। होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका परिवारहरूमा खाद्यान्न संकट चुलिएपछि दैनिक निकै कष्टकर बनेको छ। छाक टार्ने कुनै उपाय नभएपछि उनीहरू आफ्ना मागसहित आन्दोलनमा उत्रिन बाध्य भएका छन्। खानाकै अभावका कारण त्यहाँका बालबालिका को शिक्षामा समेत गम्भीर असर परेको छ। भोक भोकै बस्नुपर्ने अवस्था आएपछि विद्यालय जाने उमेरका केटाकेटीहरू विद्यालय जानबाट समेत रोकिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साथ। महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमान्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्। हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई

0: विदेशका खबर संयुक्त राज्य अमेरिका र इरान बीच विगत तीन महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने र विश्वकै महत्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः संचालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ। सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा संकटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ। मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार स्विजरल्याण्डमा दुवै देशबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ। इरानले सम्झौताको पूर्ण पाठ सही हस्ताक्षर कार्यक्रमपछि मात्रै सार्वजनिक गरिने जनाएको छ। इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषयहरूमा भने आगामी दिनहरूमा छलफल गरिने अपेक्षा गरिएको छ। सहमति सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रूडको मूल्य 4% घटेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य 4.6% भन्दा बढ़ीले ओह्रालो लागेको छ। आगामी शुक्रबार स्विजरल्याण्डमा हुने सम्झौतामा इरानको तर्फबाट कसले हस्ताक्षर गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन। यता अमेरिकी उपराष्ट्रपति जे डी भान्सले फक्स न्यूजसँग कुरा गर्दै व्हाइट हाउसले यसलाई निर्णय गरिरहेको र आफू वा स्वयं राष्ट्रपति ट्रम्प नै त्यहाँ सहभागी हुन सक्ने बताएका छन्। इरान र अमेरिका बीचको शान्ति सम्झौतालाई लिएर ब्रिटेन, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। यी चार समूहले स्ट्रेट अफ हर्मुज तत्काल खोल्न र बिना कुनै शर्त जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न माग गरेको छ। उनीहरूले यो सम्झौता क्षेत्रीय स्थिरता र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने ठूलो अवसर भएको बताएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियनलाई 5-1 गोलले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिकोमा केही बेर अघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले 2 तथा अलेक्ज्याण्डर इसाक, भिक्टर गोकेरस, माथियस स्थानबर्गले 1-1 गोल गरेका छन्। ट्युनिसियाका ओमार रेकिकले 1 गोल गरे भने जितपछि स्वीडेनले 3 अंक जोड़ेको छ। यसै समूहको पहिलो खेलमा नेदरल्याण्ड्स र जापानले 2-2 बराबरी खेल्दै अंक बाँडेका थिए। नेदरल्याण्ड्स र जापानले समान 1 अंक जोड़ेका छन् भने ट्युनिसिया अंकविहीन छ। समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई 5-1 गोलले हराउँदै विजयी शुरूआत गरेको हो। त्यस्तै आइभरी कोस्टले इक्वेडरलाई 1-0 पराजित गरेको छ। फिलहाल डेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक भनेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गैराती कुराकाउलाई 7-1 पराजित गर्दै बलियो शुरूआत गरिसकेको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अंकविहीन छन्। जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदको दुवै सदनमा बजेटमाथिको छलफल जारी। अर्थमन्त्रीले जवाब दिने कार्यसूची। साथै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै परराष्ट्र मन्त्री खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी। रासपाको सुदूरपश्चिम अधिवेशन आज। पार्टी सभापति लामिछानेले उद्घाटन गर्ने। टेम्पो भीड़मा खसालेको घटनाको चौतर्फी विरोध। 12 कर्मचारी प्रहरीको नियन्त्रणमा। वन निर्देशकको समेत जगतमा छानबिन समिति गठन। भारतले मर्मतका नाममा सीमा क्षेत्रको बाँध उचाल्दा गौरमा डुबानको जोखिम। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पंक्षी नष्ट। किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। होल्डिङ सेन्टरका सुकुम्बासीहरू खानाको व्यवस्था नभएको भन्दै आन्दोलन। 3 महिना लामो विध्वंसपछि अमेरिका इरान युद्ध अन्त्य गरी ऐतिहासिक सहमति। हुर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दावी। शुक्रबार औपचारिक हस्ताक्षर गर्ने कार्यक्रम। सम्झौताको युरोपमा पनि स्वागत। र विश्वकप फुटबलमा स्वीडेनको शानदार शुरूआत। ट्युनिसियामाथि 5-1 फराकिलो जीत। स्वीडेन समूह एफको शीर्ष स्थानमा। आइभरी कोस्टद्वारा इक्वेडर 1 गोल अन्तरले पराजित। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र

0: अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाई राख्ने।
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाई राख्ने।
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: जय हो।
1: अब फेरि अर्को विश्राममा नाचौँ ल बाटोमा कृपया। यहाँ भक्तहरूले एकदमै गुनासो गर्नुभयो बाटोमा नउभिदिनुहोस् भनेर। पछाडिका कुर्सीहरू पछाडि सारौँ, पछाडिका म्याटहरू ओछ्याइदिनुहोस् त पछाडि बस्ने भक्तहरूले, कुर्सीमा बस्ने भक्तहरूले कुर्सी एकदमै पछाडि लगेर त्यहाँ म्याटहरू ओछ्याइदिनुहोस् त मैले अनुरोध गरेँ। भक्तहरूलाई बस्ने ठाउँ भएन, पछाडि कुर्सीमा बस्ने मेरो आदरणीय भक्त सज्जन वृन्द, कुर्सी लिएर पछाडि जाउँ सकेसम्म पछाडि कुर्सी, अनि त्यहाँ म्याट ओछ्याइदिनुहोस्। अति विनम्रताको साथमा अनुरोध गरे। मन विशाल बनाइदिनु होला है, मन विशाल बनाइदिनु होला। एकजना भक्तलाई पनि हामीले थोरै सेवा दियौं भने पुण्य प्राप्ति हुन्छ। कुर्सीमा बस्ने श्रद्धालुहरू एकदम छेउबाट एकदम लास्टबाट बस्दिनु होला। ए बा यो कस्तो ठाउँमा रहेछु म, भागिरथे कणेजी कुर्सीमा अगाडि बस्नुभएको टोपी लाएर बस्ने बुवाहरू, झोला बोक्ने बुवाहरू उठेर पछाडि गइदिनुहोस् न। हजुरहरू प्रार्थना किन बुझ्नुहुन्न र, त्यहाँ म्याट ओछ्याउनु पर्यो। ढाका टोपी लगाउने चस्मा लगाउने बाबा हजुर पछाडि गइदिनुहोस् त, छेउमा लगे गइदिनुहोस् त कृपया। पहेँलो कुर्ता लगाउने बाबा तपाईँलाई पनि भनेको पछाडि गइदिनुहोस् त। व्यवस्था हजुरहरूले गरिदिए हुने ठाउँमा हामीले अनुरोध गर्दा पनि दशौं पटक भन्दा पनि कुर्ता सुरुवाल लगाउने बहिनीलाई पनि पछाडि जानुहोस्, पछाडि कुर्सी लिएर त्यहाँ म्याट ओछ्याउनु पर्यो। म बोलाउँछु ल, पछाडि जानुहोस् त बीचमा बस्नुभएको सबै भक्तहरू, कुर्सी लिएर जानुहोस् के कुर्सी लिएर जानुहोस् ल, त्यहाँ म्याटको व्यवस्था गरिदिनुहोस् ल, सबै आउनुहोस्, बाटोमा कोही नबस्दिनु होला। विश्व हिन्दू महासंघ कास्की बाट ठूलो समूह आउनुभएको छ, एकपटक ताली, अहिलेबाट होइन सुरु सुरुका दिनदेखि आएर पोखराले अत्यन्तै ठूलो योगदान पुर्याएको छ। आदरणीय श्री शंकर प्रसाद खराल र उषा खरालजी 11,110 प्रदान गर्नुभएको छ। आएर यो रुद्राक्ष हाम्रो शंकर दादा यता आएर व्यासजीको हातबाट रुद्राक्ष, उषा खरालजी पनि आइदिनु हुनको लागि हार्दिक अनुरोध गरे। जोरदार ताली बजाएर स्वागत गरौं। रूप रूप रुक्मिणी उप्रेती राप्ती एकबाट 1055 प्रदान गर्नुभएको छ। रुक्मिणी उप्रेतीजी आइदिनु होला छिटो। माया सुवेदीज्यू गैंडाकोट 8 1150 प्रदान गर्नुभएको छ। माया सुवेदीजी पनि आएर आफ्नो रसिद लिएर जानुहोला। फटाफट ल, नाम आएको यता आउनुहोस् न, नाम कसको पढे मैले, माया सुवेदीजी, पूर्णकला सुवेदीज्यू गैंडाकोट 6 1005 पूर्णकलाजी, पूर्णकलाजी दान दिनको लागि उहाँ अगाडि दान दिन, के नाम हजुरको, द्रुपति सुवेदीज्यू गैंडाकोटबाट 1005 द्रुपति, राजु केसी भरतपुर 14,115 राजु केसी, राजु केसी रसिद काट्नको लागि उहाँ जानुहोला। ऋषिङ एवं गीता, ऋषि सिंह एवं गीता सिंह रनपा टाढीबाट 2510 तोत्र बानिया हो, तोत्र बानिया नाम यताउता परेको मलाई आएर भन्नु होला, अब यस्तै यस्तै परेको छ। पोखरा 14 5105 तोत्र बानियाजी पोखरा, रुद्राक्षको लागि हार्दिक अनुरोध गरे। दमनाथ घिमिरे पार्वती घिमिरे भरतपुर 7 1005 दमनाथ घिमिरेजी, गोविन्द गौतम ज्ञानु गौतम रत्ननगर 12,115 गोविन्द गौतमजी, यता रुद्राक्ष लिएर जानु होला, अलि यता आउनुहोस् त, नाम यता आउनुहोस् त, रुद्राक्ष लिनको लागि थोरै थोरै यता दायाँतिर आइदिनुहोस्। तारा खड्का काठमाडौँबाट एक हजार दस, अर्को के नाम भन्नु त, चेतना त्रिवेदी भरतपुर आठ एघार सय पन्ध्र, चेतना त्रिवेदीजी, चेतनाथजी, हेमलाल सापकोटा भरतपुर आठ एघार सय पन्ध्र, हेमलाल सापकोटाजी, बालकृष्ण उपाध्याय गैंडाकोट पाँच सोह्र सय पचपन्न, बालकृष्णजी, ल प्रेम कुमारी अधिकारी भरतपुर चार लङ्कु एघार सय पन्ध्र, प्रेम कुमारी अधिकारीज्यू, इन्द्र विलास ढुङ्गाना रनपा टाढी एक हजार पाँच, इन्द्र विलास ढुङ्गाना, भगवती तिवारी रत्ननगर एक, एक हजार दस, भगवती तिवारीजी, सरस्वती भुजेल गैंडाकोट चार एक हजार एघार सय पन्ध्र, सरस्वती भुजेल, विश्व हिन्दू महासंघ कास्की पाँच हजार नौ सय एवं एघार हजार एक सय दस, जम्मै जोडेर सत्र हजार दस प्रदान गर्नुभएको छ विश्व हिन्दू महासंघ कास्कीबाट, शंकर खराल अनि उषा माताजीलाई अघि पनि बोलाए, तोत्र बानियाजी अघि मैले पढेको थिएँ, तोत्र बानिया, अम्बिका थापाज्यू भरतपुर छ एघार सय दस, अम्बिका थापाज्यू, डण्डपानी न्यौपानी भरतपुर सोह्र, भरतपुर छ एघार सय पाँच, डण्डपानी न्यौपानीज्यू, सीता थापा भरतपुर छ एघार सय पचास, सीता थापाजी, कौशिला आचार्य एघार सय पाँच, कौशिला आचार्य हजुरको, शिव लामिछाने लाइन चोक एघार सय पाँच, शिव लामिछानेजी, टीका कुमारी पौडेल गैंडाकोट तेह्र एक हजार पच्चिस, टीका कुमारी पौडेलजी, इन्द्रलाल भट्टराई कावसती पाँच एघार सय पच्चिस, इन्द्रलालजी, दिल्लीराम ढुङ्गाना रनपा नौ टाढी एक हजार पाँच, दिल्लीरामजी, धर्मधन, धर्मधन हो, धर्मधन जिरौना रनपा एघार एक हजार पाँच, भद्रकुमारी पोखरेल भरतपुर दस एघार सय दस, भद्रकुमारी पोखरेलजी, रसिद लिएपछि रुद्राक्ष लिन नबिर्सिनु होला है, कोही पनि थाहा नपाएर पछि फेरि हामीलाई दिएनन् भनेर गुराँसो नगर्नु होला, रसिद लिइसकेपछि रुद्राक्ष लिइदिनु होला, बिन्दु ढुङ्गाना भरतपुर बाह्र दुई हजार पाँच, बिन्दु ढुङ्गानाजी, आमा पैसा यहाँ कृपया नल्याइदिनुहोस् न, यहाँ भ्याइँदैन पैसा दिन, उहाँ यो पानी जहाँ बाँड्नु भएको छ नि, उहाँ पैसा उहाँबाट रस दिएर रसिद लिएर आउनुहोस् त, मेरो भक्तहरू नरिसाउनुहोस् त, के गरौं, न ऊ वहाँ जानुहोस् त, टाढा छैन, यहाँबाट जानु, यो पानी बाँड्नु भएको छ नि त्यहाँ नजिकै टेबल छ, यो गेटनिर नउपिदिनुहोस् न मेरो श्रद्धालु भक्त सज्जन वृन्द, त्यहाँ दाताहरूले दान दिन पनि भ्याउनु भएन कि, गेटनिर नउपिदिनुहोस् त, इन्दिरा वाग्ले ढुङ्गेल काठमाडौँ तिनकुनेबाट पन्ध्र सय पाँच, इन्दिरा वाग्लेजी, रणबहादुर नेपाल खैरेनी छ तुलसीपुरबाट, सुलोचना अधिकारी बेसी सर एकबाट एघार सय पाँच, सुलोचना, उमादेवी उप्रेती गडेउली पन्ध्र सय, उमादेवी उप्रेती, सरस्वती सापकोटा भरतपुर 5 1175 सरस्वती भगवती गंगा गैरे भरतपुर 17 1005 भगवती 1105 भगवतीजी यता रुद्राक्षको लागि रसिद यता रसिद यता ए बाबा रसिद यता यता यता आउनुहोस् न हजुरहरू रसिद नलिएको छाया दत्त पाध्याय बागलुङ जनपा 5 1115 छाया दत्तजी व्यासजीबाट रुद्राक्ष लिने खगेश्वरा भूषाल भरतपुर 6 1105 खगेश्वरा भूषालजी ल व्यासजीको हातबाट रुद्राक्ष लिनुहोला राधिका दबाडीज्यू गैडाकोट राधिका दुवाडी गड्यो गैडा गडौली 1505 दण्डपानी पौडेल भरतपुर 4 1110 दण्डपानीजी रत्ननगर 4 दण्डपानी यता रुद्राक्ष लिनुहोला परमानन्द उपाध्याय भरतपुर 8 22 बिघाबाट 1115 परमानन्दजी महादेव एवं विष्णु गैरे मिश्र भरतपुर 11 1115 ध्रुवराज लम्साल भरतपुर 12 1155 ध्रुवराज लम्सालजी ल भजन
0: हजुर
1: माइक्रोफोन माइक्रोफोन आछ पोखराको टिम होइन
0: हजुर
1: ल पोखराको टिमबाट एकछिन हामी रुद्राक्ष लिएपछि सबै तल जानु होला एकछिन हामी भजन सुन्छौ अनि त्यसपछि फेरि सम्मानको श्रृङ्खलालाई जोड्नेछौ जोरदार ताली बजाएर स्वागत गरौँ ओम
2: हरे वन्दे देव उमापति सुरगुरुं वन्दे जगतकारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे श्रीयशशाङ्कवह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनश्रयो च वरदं वन्दे शिवं शङ्करं कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् सदा वसन्तम् हृदयारविन्दे भवानी सहितम् नमामि बोलिये साम्ब सदा शिवजी की कैलासपति महादेव की विशाल महायज्ञ की सत्य सनातन धर्म की विश्व हिन्दू महासंघ सांस्कृतिक परिवार की आजको आनन्द की कर्ता भक्तहरू की गुरु वर्गहरू की सत्य सनातन

आफू नाङ्गा उनै शिवजीको शिरमा गङ्गा आफू नाङ्गा उनै शिवजीको नाको माला बाटो छाला चन्द्रमा चोटीको हेर्दा हेर्दै है।

0: हरि। अब एउटा चुट्का गाएर बिदा भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु।
1: हरि शिवजीको दर्शन गर्न पशुपति मन्दिर, शिवजीको दर्शन गर्न पशुपति मन्दिर, पशुपतिनाथ भगवान।

0: राधा सर्वेश्वर भगवानको, भगवानको हरिहर भगवानको, बागेश्वरी माताको। ल हजुरहरू सकेसम्म एकछिनपछि फेरि हामी
1: सम्पूर्ण भक्तजनहरूप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौ र यो आयोजक टिमलाई पनि हार्दिक आभार व्यक्त गर्दछौ। पोखराबाट हामी आएर विश्व हिन्दू महासंघ सांस्कृतिक टिम र विश्व हिन्दू महासंघ कास्की जिल्लाको यो टिमले यहाँ जति सकेको भजन हजुरहरूमा प्रस्तुत गर्यौं। कृपया यसलाई स्वीकारेर हामी यहाँ उपस्थित भएर यो भाग्यवानी ठानेका छौ र सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछौ। धन्यवाद।
0: पोखरावासी भक्तहरूले आज भजन मात्रै होइन, यो भन्दा पहिला पनि चार पाँच पटक यस्तै टिममा आएर लाखौं नगद क्विन्टलका क्विन्टल चरु, पूजा सामग्री, अन्य भण्डारमा चाहिने सामग्रीहरू प्रशस्त दान गर्नुभएको छ। यो कार्यक्रमको सफलतामा पोखरावासीको यति ठूलो सहयोग रहेको छ, हामीले शब्दमा व्याख्या गर्न सक्दैनौ। भाषाहरूमा सबैभन्दा महान भाषा तालीको भाषा हुन्छ। एकपटक सम्पूर्ण पोखरावासी श्रद्धालुहरूको स्वागतमा अभिनन्दन स्वरूप ताली बजाइदिनु होला, हातमाथि लगेर सबैले। ल पिर्न भएको को छ र भन्नुभएको थियो, पिर्न भएको म छु एउटा, मलाई केही पनि पिर छैन, पिर्न माने किन, अब म छिटो छिटो नाम बोलाउँछु, हजुरहरू छिटो आइदिनु होला, यता मञ्चमा बस्ने थिए, अब सबै तपाईँहरू आउनुहोस् है। एउटा मोबाइल, आइफोन मोबाइल हराएको छ यो भिडमा, मैले सुरुमै भनेको थिएँ आफ्ना महँगा चिजहरू गहनाहरू एकदम सुरक्षित राखिदिनु होला। जसको हातमा परेको छ यो दिव्य भूमि, यो पवित्र भूमिबाट एक गयो भने हजार उसले निकाल्ने छ। जसको हातमा परेको छ कृपया एक गयो भने त्यसले हजार निकाल्छ। जसको हातमा परेको छ त्यो आइफोन यहाँ ल्याइदिनु होला। अनि एउटा पर्स भेटिएको छ, मैले सुरुदेखि सूचना गरेको छु कसको पर्स हो, कस्तो रङको छ, त्यो भित्र लगभग कति रकम छ मिलाउनु पर्नेछ, गहना छन् कि छैनन् भन्नुपर्नेछ। तपाईँहरू कोही मालिक आउनुभयो भने बेलुका समितिका दुई चारजना साथी बसेर हामीले त्यो खोलेर दानपत्रमा राखिदिनेछौ, जे छ त्यसको दक्षिणा, भोलि आएर नपाउन सकिन्छ। छ बजेसम्मको लागि एउटा पर्स भेटिएको छ, मालिक आएर लिएर जानु होला भन्दै अब मैले नरेश्वर एवं देवकी सापकोटा भरतपुर चारबाट 11,011 प्रदान गर्नुभएको छ। नरेश्वर एवं देवकी सापकोटाजी आउनुहोस् न, नाम लिएपछि यसो यसो छोडिदिनुहोस् त, अलि अलि पर जानु, नाम लिएको अगाडि आइदिनु होला, छिटो छिटो गरौं, कसैले पिर नमान्नु होला है। दिना अडै भरतपुर 22,155 दिनाजी हो, यसरी फटाफट हजुरहरू यतै आउनुहोस्, यतै आउनुहोस्, नाम लिएपछि मात्रै अगाडि आउनुहोस्, हजुर जानु, अब हजुर यता जानु। दुर्मिला अडै भरतपुर 22,155 दुर्मिला जे पनि ब्यासीको हातबाट, हजार भन्दा तलका मलाई नदिनु होला। गीता देवी सापकोटा भरतपुर 13,115 गीता देवी सापकोटाजी। ल रेवती माया सापकोटा भरतपुर 13 लक्ष्मी सापकोटा भरतपुर 13,155 लक्ष्मी सापकोटाजी। तारा देवी पौडेल भरतपुर 13,115 तारा देवी जी। पूर्णी माया छेत्री भरतपुर टाइगर चोकबाट, देवी श्रेष्ठ भरतपुर 10,105 देवी श्रेष्ठ ज्यू, देवी श्रेष्ठ ज्यू। मैया विश्वाल, मैया विश्वाल, मैया विश्वाल गडेउली 2050 मैया विश्वाल जी। पानी दत्ता ढकाल भरतपुर 10,1105 नाम यताउता भएको भन्नु होला। ल यहाँ रुद्राक्ष लिनु होला ब्यासजीको हातबाट। रामबहादुर एवं सरस्वती देवी भरतपुर 15,1115 रामबहादुर जी। रामबहादुर कुँवर हो, रामबहादुर कुँवरजी हो, नाम यताउता भएको सच्याउनु होला। सचिवालयले कृपया अलि बुझिनी गरेर लेखिदिनु हुनको लागि मैले हार्दिक अनुरोध गरे। डुल कुमारी नेउपाने फुलबारी 1125 डुल कुमारी, डुल कुमारी जी, कृष्ण कुमारी कटुवाल
2: म्याग्दी हो,
0: ल म्याग्दी 4500 प्रदान गर्नुभएको छ कृष्ण कुमारी कटुवाल जी, ल लामा कृष्ण कुमारी जी, पदम कुमारी केसी भरतपुर 4005 पदम कुमारी जी, ल यता जानु ब्यास्टिकको हातबाट। सीता घिमिरे भरतपुर 10 1155 सीताजी, सीता घिमिरे जी। रूपा रेग्मी भरतपुर 11 1115 रूपा रेग्मी जी। हरिदत्त सुवेदी भरतपुर 8 1005 हरिदत्त जी। बिजला गिरी भरतपुर 11 1030 बिजला गिरी जी। नारायणी भूषाल भरतपुर 27 1005 नारायणी जी। राधा कार्की गैंडाकोट 1125 राधा जी। दुर्गा गौतम गैंडाकोट 2 1115 दुर्गा गौतम जी। बिमला अधिकारी बेसी सर लमजुङ 1005 बिमला अधिकारी जी। लक्ष्मी नेउपाने भरतपुर 27 कल्पना सुवेदी भरतपुर 12 1110 कल्पना जी। मेरो हातमै दिनु होला है, यताउता फेरि खगेश्वर घिमिरे कलादेवी घिमिरे आपू खैरेणी 5025 आयुष अधिकारी भरतपुर 1005 आयुष अधिकारी, ल आयुषको आज जन्मदिन परेकोले उत्तरोत्तर प्रगतिको कामना सहित चिरायुको लागि ताली बजाएर स्वागत गरिदिनुहोस् आयुषजीको लागि जोरदार ताली। पूर्णिमाया छेत्री भरतपुर टाइगर चोकबाट, ल अब म सचिवालयको सूचनालाई एकछिनपछि हजुरहरू रुद्राक्ष लिएर जानुहोला, जसको नाम लिएर आउनु भएको छैन आउनुहोला, रसिद पनि लिएर जानुहोला, रुद्राक्ष पनि लिनुहोला। बत्ती र तेलहरू अहिले यहाँ अगाडि राखिदिनु होला, बेलुका संकलन गर्नुहुन्छ अगाडि व्यासपीठको अगाडि जुन ठाउँ छ हजुरहरूले ल्याएका बत्तीहरू, अनि बत्तीहरू 8 गते लगभग 1,25,00,000 बत्ती बाल्ने भनेको 5 करोड कटिसकेका छन्। अब हजुरहरू नछुट्नु होला त्यसमा, जति मिसाउन सक्नुहुन्छ तपाईँहरूको इच्छा, अनि 8 गते करोडौं बत्तीहरूको प्रज्वलन, करोडौं बत्ती प्रज्वलन गर्ने कार्यक्रममा आउनु पनि नछुट्नु होला। 6 गते 1008 कन्या पूजनको कार्यक्रम छ, अझै पनि हजुरहरूका कन्याहरू छन्, सचिवालयमा के कति भएका छन् मलाई थाहा छैन, सचिवालयमा नाम टिपाइदिनु होला। हुमकली काप्ने मेगौली 27 1005 हुमकली काप्ने जी। ल अर्को पनि एउटा पर्स भेटिएको छ आमाहरूको, अर्को पनि एउटा पर्स भेटिएको छ, दुईटा पर्स भेटिएको छ, कृपया कसको हराएको छ आएर लिएर जानु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। दुईवटा पर्स एउटा बिहानै भेटिएको छ हजुरको, कन्याहरू छन्, सचिवालयमा के कति भएका छन् मलाई थाहा छैन, सचिवालयमा नाम टिपाइदिनु होला। हुमकली काप्ने मेगौली 27 1005 हुमकली काप्ने जी।

0: आज ताली बजाइदिने जस्तो सबै भगवानका परम भक्तहरू आउनु भएको छ। यो मोबाइल कसको, कसले दिनुभयो मलाई? दुर्गा गौतमजी हजुर कहाँ बस्नुहुन्छ? गैंडाकोट दुई बस्ने दुर्गा गौतमजीले यो एकदमै महँगो मोबाइल भेट्टाएर यहाँ ल्याएर दिनुभएको छ। उहाँको नाममा ताली बजाइदिनुहोस्। उहाँको वंशमा वेद व्यास जस्तै सन्ततिहरू पैदा हुन्। यो मोबाइल कसको, कृपया आएर? हजुर ल पक्का हो नि? ल हजुर ल ल अब भने लक्ष्मी पौडेल भरतपुर 5105 लक्ष्मी पौडेलजी, बालकृष्ण गौतम भरतपुर 5105 बालकृष्ण गौतमजी, मन्जु गौतम भरतपुर 5105 मन्जु गौतमजी रुद्राक्ष लिनुहोला। त्यसो भए यसो गर्नु, उहाँ जान छ अरे, रसिद काट्नु पनि भ्याइन, तपाईँलाई ल्याएर पैसा दिएँ भन्नुहुन्छ। उहाँले 1110 यहाँ दिनुभएको छ। हजुर रुद्राक्ष लिनु, यो पैसा तपाईँले अब रसिद काटिएन, दानपत्रमा राखियो। ल हजुरले रुद्राक्ष लिनु, यो 1110 हजुरको नाम भन्नु त, केश कुमारी पौडेल बुटबलबाट। ल उहाँले देख्ने गरेर दानपत्रमा राख्नु। अब हामीले यहाँ रसिद पनि काट्ने व्यवस्था गर्न भ्याएका छैनौँ, माफ गर्नु होला है। अब उहाँले दिनुभयो हतार छ भनेर रसिद काट्न नभ्याएपछि, कुरा बुझ्नुभयो नि? उहाँले रुद्राक्ष पाउनुभयो, पैसा सोझै कहाँ गयो? दानपात्रमा गयो। ल ताली बजाएर स्वागत हो। बुझेकोले बुझेकोले ताली बजाउने, नबुझेले कसले 11,000 रसिद काट्ने? श्रुति पाठक भरतपुर 6 अस्ट्रेलियामा बस्नुहुन्छ, उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै यो ग्रह दशा चलेका छन्। हाम्रो यो कान्छीरा जोगीहरूको योग्य लागेको ठाउँमा यो दक्षिणा अर्पण गरेपछि शान्त हुन्छ। श्रुति पाठकजी एउटा रुद्राक्ष लगेर जानु होला, रुद्राक्ष उही पठाइदिनु होला, अस्ट्रेलिया नै पठाइदिनु होला। खगी सारा भूपाल भरतपुर 27105 खगी सारा भूषालजी, खगी साराजी रुम कुमारी कि झुम कुमारी, झङ्क कुमारी साही कावसती 14,000 झङ्क कुमारी साही, लोटाहरू जे जे छ कहीँ यता अगाडि राखिदिनुहोस् त मेरो पिताजी, यता अगाडि राखिदिनु तपाईँले। नगद हामीलाई रसिद काट्नको लागि फुर्सद छैन भन्नुहुन्छ भने दानपत्रमा राखिदिनु होला कि, दानपत्रमा राखिदिनु होला। यहाँ भागवतमा, यहाँ भागवतमा चढेको पनि सबै यज्ञमा गएको छ, व्यासजीले घर लानुभएको छैन। रसिद काट्ने इच्छा छ सचिवालयमा, अरू कुराहरू अब यहाँबाट हामीले व्यवस्थापन गर्न सकेका छैनौँ। के नाम हजुरको? खगिसारा भर्खरै पढेको थिएँ, 1115 शरदपुर 27 भरतपुर 27 खगिसारा, ल रुद्राक्ष ल लानुहोस् ल ल्याउनुहोस्। अब मैले माइक्रोफोनमा पोखराबाट आउनुभएका हाम्रा अत्यन्तै आदरणीय दुर्गेश सुवेदी चम्पानगर 13 1020 प्रदान गर्नुभएको छ, उहाँलाई यो सम्मान, यो रुद्राक्ष लिइदिनुको लागि अनुरोध गरे। इन्द्र भण्डारी भरतपुर 14105 प्रदान गर्नुभएको छ, इन्द्र भण्डारीजी ल। प्रसिद्ध कथावाचक शिव आचार्यजी यहाँ पाल्नु भएको छ, म मञ्चमा आमन्त्रण गर्दछु। र हाम्रो आदरणीय श्रद्धेय वन्दनीय विश्व हिन्दू महासंघका केन्द्रीय हुनुहुन्छ नि दादा त, होइन केन्द्रीय के अध्यक्ष, केन्द्रीय सह अध्यक्ष धर्ममूर्ति, धर्मको लागि मर्न परे पनि म तयार छु, पानीमा बग्न पर्ने पनि म तयार छु, तर धर्म र संस्कृतिको लागि म सम्झौता गर्न सक्दिनँ भन्ने एउटा धार्मिक योद्धा बुलन्द आवाज गर्ने हाम्रो आदरणीय श्री शंकर खरालजीलाई 5 मिनटको लागि, मैले जम्मा 5 मिनटको लागि सम्पूर्ण पोखरावासीको सम्मानमा मैले माइक्रोफोनमा आमन्त्रण गरे। एकैछिन अगाडिबाट साइडमा बस्दिनु होला, अनि मैले बोलाउनेछु हजुरहरूको जसको नाम बोलाएको छ, रुद्राक्ष लिएर जानुहोला। शिव आचार्यजीलाई मैले बोलाइसकेँ, बस्दिनु होला कृपया। अब धेरै भूमिका बाँध्ने मसँग समय छैन शिवजी, भोलि फुर्सद भएको बेलामा आउनुहोला, ताली बजाएर स्वागत गरौँ। अहिलेलाई मैले शंकर दादालाई माइक्रोफोन प्रदान गरेँ। ओम
1: हिन्दू अधिराज्य नेपालको राष्ट्र

नाथको सम्पूर्ण सन्त महन्तहरूको राष्ट्र गुरु योगी नरेन्द्रनाथको खै जय जयकारै सुरु भएन खै राष्ट्रदेव राष्ट्रगुरु योगी नरेन्द्रनाथको राष्ट्रगुरु योगी नरेन्द्रनाथको विश्व हिन्दू महासङ्घको विश्व हिन्दू महासङ्घको धन्यवाद कार्यक्रम सञ्चालकज्यू व्यासपीठमा रहनुभएका आदरणीय सरदेव गुरुदेव महन्त क्षेत्रनाथ योगीज्यू सम्पूर्ण भजन समितिका साथीहरू यहाँ यस पावन भूमिमा पावन क्षेत्रमा पाल्नुभएका सम्पूर्ण भक्तजनहरू पोखरादेखि पाल्नुभएका सम्पूर्ण विश्व हिन्दू महासंघका परिवारहरू सबै सबैमा जय गुरुक ओम आदेश। राष्ट्रगुरु योगी नरेन्द्रनाथले एउटा कुरा भन्नुहुन्थ्यो भाषा संस्कृति हरायो धर्म हरायो भने राष्ट्रिय पहिचान हराउँछ राष्ट्रिय पहिचान हरायो भने राष्ट्र हराउँछ। हामीले शिक्षा सुधारे सकल सुधारे आज हामी शिक्षाको रूपमा विस्तारै पश्चिममा गर्नुभएका छौं। योगीजीले 2028 सालको नयाँ शिक्षाको विरोध गर्नुभयो। हामीले हाम्रो भाषा बिगारेका छौं। हामीले अब गुरुकुल छोडेर यशुकुललाई हामीले ध्यान दिएका छौं। योगीजीको त्यही चिन्ता थियो। यदि योगीजीलाई हामी साँच्चीकै सम्मान गर्छौं भने हामी संस्कृत शिक्षालाई लगानी गरौं गौ सेवालाई लगानी गरौं गौ संरक्षणमा खटेको यस बागेश्वरी आश्रमले जुन गौ सेवामा ठूलो योगदान दिएको छ यस्ता गौ सेवाको संरक्षण गरौं। योगीजीले सधैँ भन्ने गर्नुहुन्थ्यो भोजन सुधारौं। आजभोलि हामी बर्गर र पिज्जातिर गएका छौं हाम्रो स्वास्थ्य बिगारेका छौं हामीले हाम्रो मकै बिर्सेका छौं हामीले हाम्रो ढेँडो बिर्सेका छौं हामीले हाम्रो आटो बिर्सेका छौं हामीले हाम्रो गुन्द्रुक बिर्सेका छौं र हाम्रो रहेछ भोजन बिर्सेर हामीले आधुनिक होटेलहरूको पछाडि लाग्दा हामीलाई क्यान्सर जस्ता रोगहरू आएका छन्। गुरुजीको एउटै चिन्ता थियो भोजन सुधार। सधैँ उहाँले तीनटा चारवटा भएको बारेमा भन्नुहुन्थ्यो भोजन सुधार भाषा सुधार भूषा सुधार। आज भोलि हाम्रो वेशभूषा हेर्ने हो भने हेर्ने लागेको छैन सबै पश्चिममा वेशभूषा भएको छ। हामी राष्ट्रगुरु योगी नरेन्द्रनाथको यस पावन भूमि जसले यो स्थापना गर्नुभयो त्यस पावन भूमिमा छौं। यदि योगीजीप्रति र आजको दिनप्रति यदि हामीले सम्मान गर्न चाहन्छौं भने हामीले हाम्रो भाषामा सुधार गरौं संस्कृत शिक्षालाई प्रोत्साहन गरौं गौ संरक्षणमा गाई गंगालाई र गाई गंगाको संरक्षणमा हामी अगाडि बढौं। हामीले हाम्रो भाषा सुधारौं हामीले हाम्रो भोजन सुधारौं हामीले हाम्रो भूषा सुधारौं। अहिले हाम्रा कपडा लगाएर आउँछन् वस्त्र पहिनेका छन् कस्तो वस्त्र भएको छ त्यो पनि ख्याल गरौं र योगीजीप्रति सबैले सम्मान गरौं र राष्ट्रगुरु योगीको चिन्तनलाई लिएर हामी अगाडि बढ्न सक्यौं भने उहाँले स्थापना गरेको विश्व हिन्दू महासंघ आज हामी विश्व हिन्दू महासंघबाट भर्केका छौं। अहिले के संघ आएका छन् कोही दायाँबाट आएका छन् कोही बायाँबाट आएका छन् कसैले राजा मान्दिन भन्ने आएका छन् कोही यो देशमा हिन्दू राष्ट्र चाहिँदैन भन्नेहरू पनि आएका छन् राजा बिनाको हिन्दू राष्ट्र चाहिन्छ भन्नेहरू पनि आएका छन्। त्यसकारण यदि योगीजीलाई हामी सम्मान गर्छौं भने हामी विभिन्न छरिएका हिन्दू संगठनमा आबद्ध हुनुपर्ने जरूरी छैन। विश्व हिन्दू महासंघ जुन योगीजीले आफ्नै हातले 2038 सालमा पिपरा मठमा स्थापना गर्नुभएको हो उहाँको संकल्पबाट स्थापित विश्व हिन्दू महासंघमा सबैजना गोलबन्द भइदिनु हुन भने सबैलाई हार्दिक अनुरोध गर्दै यो यज्ञ सफल भइसकेको छ यो कोटियोम सफल भइसकेको छ यहाँ पूज्य गुरूहरू हुनुहुन्छ महन्तहरू हुनुहुन्छ साधुहरू हुनुहुन्छ नेपाललाई राजा बिनाको यो देश सम्भव छैन। महायज्ञमा आउँछौ दान गर्छौ दक्षिणा गर्छौ राजा नभएको मुलुकमा नबस्नु भनेको छ हाम्रो शास्त्रले राजा नभएको

0: ब्ल्याक एन्ड व्हाइटको जमघटदेखि मिनी एलईडीको रङसम्म विगत 25 वर्षदेखि वही सेलिब्रेशन हरेक जेनरेशन हिमस्टार टीवी हिमस्टार टीवी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को लाइभ टीवी सिजन पास र एक वर्षको नेट टीवी प्याकेज हिमस्टार टीवी सँग वही सेलिब्रेशन हरेक जेनरेशन हिमस्टार टीवी
1: एकपटक जोरदार ताली पोखराबाट आउने भक्त सबै दाजी आज शंकर दाजुलाई साक्षी राखेर दाजु यो भन्दा शंकर दादा यो भन्दा पहिला पनि यस्तै भीड़मा आउनुभएको थियो मैले 5 मिनट पनि समय दिनु भएको थिएन उहाँहरूलाई गएर हजुरहरूले कृपया हतारले है उद्घोषकले चाहिँ गल्ती गरेको होइन भनिदिनुलाई एकपटक जोरदाताले पोखराबाट आउनुहुने सबै श्रद्धालुहरूको चरण कमलमा म कोटी कोटी नमन गर्दछु कृपया अहिले टिका लगाउने भीड नगरिदिनुहोस् त यहाँ ल आइसकेको मात्र आउनु अरू भीड नगर्नुहोस् त सबै अस्तव्यस्त भयो कार्यक्रम नत्र यसो गरौं महाराजजीले तलै बसेर एक ठाउँमा यो खम्बानी र कुर्ची राखेर सबैलाई इच्छा पनि हुन्छ गुरुदेवको हातबाट टिका लिने तल यो रसिद रसिद कानु ठाउँमा राखेर सबैलाई दिँदा पनि हुन्छ शिवलाल सापकोटा सपरिवार भरतपुर चारबाट 5005 प्रदान गर्नुभएको छ शिवलाल सापकोटाजी यो रसिद लिनुहोला रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु गोपाल शर्मा चापागाई भरतपुर 11025 प्रदान गर्नुभएको छ गोपाल शर्माजीलाई पनि रुद्राक्ष लिइदिनु हुनको लागि अनुरोध गर्दछु आरती खराल चोरमारा 1100 प्रदान गर्नुभएको छ आरती खरालज्यूलाई पनि आरतीजी जो हुनुहुन्छ छिट्टो आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु बाबुराम सुवेदी भरतपुर 4105 प्रदान गर्नुभएको छ बाबुराम सुवेदीजी हरिमाया चापागाई पृथ्वीनगर भरतपुर 13155 हरिमाया चापागाईज्यू मनोज जेठमा आउनु है मलाई सहयोग गर्न अर्को जेठमा विष्णु न्यौपाने देवघाट 1115 विष्णु न्यौपाने खिमा देवी आचार्य सुवेदी गैंडाकोट 3111 खिमा देवी आचार्यजी रसिद छिटो लिएर आउनुहोस् रसिद छिटो अब हामी कथामा प्रवेश गर्छौं एकछिन फेरि रोकिन्छ गणेश प्रसाद हुमागाई कालिका 6155 गणेश प्रसादजी शिवलाल खराल भरतपुरबाट 1105 शिवलाल खरालजी रसिदहरू हजुरहरूको हातमा छ रुद्राक्ष लिनुभएको छैन भने छिटो ल्याइदिनु होला यहाँ मनिष बाबु मसँग कृपया सम्पर्क गरिदिनु होला अनि रसिदहरू छिट्टो ल्याइदिनु होला र अब हामीले आज भक्तहरूको अति ठूलो उत्साह हामीले कति सम्मान गर्न सक्यौं कति सम्बोधन गर्न सक्यौं कति सकेनौं लालप्रसाद बराल काठमाडौँबाट 1005 लालप्रसाद बरालजी अघि एकजना आमा मोबाइल हरायो भन्दै आउनुभएको थियो अहिले एउटा मोबाइल भेटियो भनेर रामप्रसादजी हजुरको हो नि ल रामप्रसादजीले आफ्नै हातले दिनुहोला ल ताली बजाइदिनुहोस् यहाँ आज फटाफट महँगा महँगा चिजहरू भेटिएका छन् आज सतको धन दुईवटा पर्स भेटिएको छ कि यहाँ कोही पनि आउनुभएको छैन आमाहरूकै हो जस्तो लाग्छ दुईवटै पर्स कस्ता रङका छन् त्यहाँभित्र के पैसा छ मिलाएर लिएर जानुहोला नत्र बेलुका आरती पछि हामीले यहाँ जे छ दानपत्रमा राखिदिन्छौ भोलि आएर पाउनुहुने छैन नारायणी कट्टेल भरतपुर 12 1010 मोबाइल पनि पाइयो ओहो कति हजारको मोबाइल पाइयो 1.5 लाखको मोबाइल पाइयो अर्को 51,000 थपे पनि भयो भन्नु भएन ताली बजाइदिनु कति रमाइलो ल पार्वती पौडेल रनपा पिठुवा 1100 प्रदान गर्नुभएको छ पार्वती पौडेलजी ल रसिद सचिवालय अलिक खुल्ला भएको छ हजुरहरू अघि हतारमा काट्न नपाउनेहरू आदरणीय सज्जनवृन्द रसिद काटिदिनुहोला। अहिले भने प्रसिद्ध युवा कथावाचक आदरणीय श्री शिव आचार्यज्यूलाई मैले अब धेरै छैन 7 मिनटको समय यहाँ शुभ भावहरू राखिदिनुको लागि जम्मा 7 मिनटको समयको लागि माइक्रोफोनमा आमन्त्रण गरे। आज त्यता यो तार पनि व्यवस्थापन यस्तै छ, यही मैले क्षमा याचना गर्दै शिवजीलाई मैले माइक्रोफोन प्रदान गरे। कृपया 7 मिनटमा आफ्ना अभिव्यक्तिहरू पूर्ण गरिदिनु होला। ओम
2: सच्चिदानन्द रूपाय विश्वोत्पत्ति अधिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयम नमः। अकारण करुणा वर्षाउनु हुने उनै प्रभुमाथि र परमात्मामाथि मेरा शिर झुकाउँदै उहाँका चरण कमललाई साष्टाङ्ग प्रणति गर्दै जीवन जगत जनार्दनको बारेमा अध्यात्मको दीपलाई प्रज्वलित पार्नुपर्छ भनेर सिकाउनु हुने गुरुदेवप्रति पनि नतमस्तक हुँदै शिर झुकाउँदै मनसा मनले प्रणाम गर्दै यो सुन्दर शरीर दिनुहुने यो सुन्दर संसारमा पाइला टेकाउनुहुने आमा बुवाहरूप्रति पनि धन्यवाद ज्ञापन गर्दै एवं उहाँका चरण कमलमा साष्टाङ्ग प्रणति गर्दै यज्ञमा स्थापित पूजित सम्पूर्ण देवी देवताका चरण कमलमा पनि साष्टाङ्ग प्रणति एवं धर्मानुरागी धर्म नै मेरो लागि जीवन हो, धर्म नै मेरो लागि मुक्तिको मार्ग हो, दीप नै मेरो लागि मुक्तिको मार्ग हो, अध्यात्मको पथ नै मेरो लागि मुक्ति दिने त्यो कल्याण दिने एउटा मार्ग हो भनेर चिन्नुहुने सम्पूर्ण धर्मानुरागी भक्त सज्जन एवं उहाँका चरण कमलमा साष्टाङ्ग प्रणति गर्दै यहाँ यथोचित आसनमा आसन ग्रहण गरेर बस्नुभएका सम्पूर्ण गुरुदेव सम्पूर्ण नाथहरू सम्पूर्ण धर्मलाई मान्नेवाला धर्मलाई पुज्नेवाला अनि धर्मलाई बुझ्नेवाला सम्पूर्ण गुरुदेवहरूप्रति पनि यथोचित नमन गर्दै हामी आज यस कोटी होममा आउन पाएका छौं। जीवनको यथार्थको बोध त्यति बेला हुन्छ, जीवन हामीले त्यति बेला जानिन्छ, जनार्दन हामीले त्यति बेला जानिन्छ जति बेला हामी भित्र रहेको त्यो ब्रह्मलाई बोध गरेर अध्यात्मलाई चिन्तन गरेर हामी जुन बाटोमा अघि बढ़िरहेका हुन्छौं जुन बाटोमा चलिरहेका हुन्छौं जस्तो कर्म गरिरहेका हुन्छौं त्यो कर्म गरिरहँदा त्यो कर्म अनुरूप त्यो कर्मले धर्मलाई खोजेको छ कि छैन हामीले गरेको कर्म धर्म अनुरूप छ कि छैन भनेर बुझ्नुपर्ने त्यो हामीले हो। हामीले बुझिरहेका हुन्छौँ मैले कस्तो कर्म गरिरहेको छु, हिँडिरहेका हुन्छौँ कस्तो ठाउँमा हिँडिरहेको छु, कस्तो मार्ग मैले अवलम्बन गरिरहेको छु त्यो हामीले थाहा हुन्छ। कतिका पुण्य गरेका छौँ कतिका पाप गरेका छौँ, कति पुण्य सञ्चय गर्यौं अनि कति पाप सञ्चय गरेका छौँ त्यो हामीले थाहा हुन्छ। मरेपछि यो शरीर छोडिसकेपछि यो हाम्रो जुन सूक्ष्म शरीर छ त्यो सूक्ष्म शरीरलाई भगवानको चरणसम्म भगवानको धामसम्म साष्टी सायुज्य सामिप्य लोकलाई प्रदान गर्ने आफूले आफूलाई भगवानको बनाउने या हामी फेरि यही संसारको हुने सर्वम दुःखमयम जगत भनिन्छ यही दुःखमय जगतकै हुने या यही जगतमा जन्मिने फेरि कि भगवानको हुने त्यो चाहिँ हामीमा भर पर्छ। हामीले यदि अध्यात्मलाई चिनेर अध्यात्मको जुन दीप छ त्यो दीपलाई प्रज्वलित गरेर हामी अघि बढ्यौं भने हाम्रा परम वन्दनीय गुरुदेव योगी नरहरिनाथले सिकाएको बाटो हामीले त्यो अवलम्बन गरेका पनि हुन्छौं र हामीले आफ्नो जीवनलाई सार्थकता पनि तुल्याउँछौं। तर विडम्बना यस्तो आइदियो कि हेर्नुहोस् हामी धर्मको बाटो हिँड्छु भन्छौँ धर्मको मार्गमा हिँड्छु भन्छौँ अध्यात्मको दीपलाई प्रज्वलित पार्छु पनि भन्छौँ तर हामीले धर्मको बारेमा हामीले त्यस्तो बुझेनौ यज्ञको बारेमा हामीले त्यस्तो बुझेनौ कोटी होमको बारेमा हामीले त्यस्तो बुझेनौ। हामीले बुझ्यौँ त केवल सन्तति र सन्तान अनि धन उपार्जन हामीले बुझेको यति हो र हामीले जानेको पनि यति हो। हामीले यज्ञको बारेमा जानेका पनि छैनौ अनि अर्को कुरा धर्मको बारेमा जानेका पनि छैनौ। हेर्नु हाम्रो परम वन्दनीय गुरुदेवले हामीले साक्षात्कार गर्न नपाए पनि देख्न नपाए पनि उहाँका बाणीहरू र उहाँले सिकाएको त्यो मार्गहरूलाई यथारूपले चलाउँदै चलाउँदै आजसम्म पनि उहाँ नभए पनि उहाँका ती कुराहरूलाई र उहाँका ती सदुपदेशलाई हामीले अझसम्म शिरोधार्य गर्न पाएका छौँ। उहाँले बाटो देखाउनुहुन्थ्यो कि हेर्नु धर्म फुटेर होइन जुटेर चाहिँ एक भइन्छ अरे क्या धर्म गर्ने व्यक्तिहरू। हामी अहिले के भयौँ, हामीलाई संस्कारले के सिकाइदियो, हामीलाई संसारले के सिकाइदियो कि हामी धर्म जोडेर भन्दा पनि धर्मलाई फुटाएर चाहिँ हामी अघि बढ्यौँ भने हामीले धर्म हुन्छ भनेर हामीलाई धेरै गुरुजनले सिकाउनु भयो, धेरै मार्ग या पण्डितहरूले सिकाउनु भयो, तर हामीले त्यस्तो होइन, हामीले त धर्मलाई जात जातिलाई जोडेर, धर्म गर्ने व्यक्तिलाई जोडेर, यज्ञ कहाँ भइरहेका छन् त्यो थाहा पाएर, बोध गरेर, जानेर, अनि ब्रह्मको बोधसम्म लैजान सक्ने यो बुद्धिलाई बल्ल हामीले निश्चयात्मिका बुद्धि भनिन्छ, त्यो बुद्धिलाई निश्चित गरेर हामीले धर्म गर्नुपर्छ, हामीले पुण्यको सञ्चय गर्नुपर्छ, यज्ञको दर्शन गर्नुपर्छ, आफ्ना पाहुहरूलाई तीर्थमा लैजानुपर्छ, तीर्थको सेवन गर्नुपर्छ भनेर हाम्रा योगी सन्त साधु सन्तहरूले महात्मा जनहरूले हामीले सिकाउनु भयो, नाथ गुरुदेवहरूले पनि हामीले सिकाउनु भयो, तर हामीले के गर्यौं, त्यो बाटो भन्दा विपरीत भइदियौं, हामी हिँड्नु पर्ने छ यो बाटो तर हामी फरक बाटो हिँड्यौं। अब हामीले बुझ्नुपर्ने यो छ कि मेरो लागि उचित बाटो यो छ कि अनुचित बाटो यो छ, दुईटा मार्ग छन् हामीसँग, हामी कुन बाटोमा जाने, यो उचित मार्गमा जाने कि यो बेठिक मार्गतिर जाने। यदि हामी उचित मार्गतिर जान्छौँ भने जीवनलाई चिन्न खोज्छौँ भने, जगतलाई चिन्न खोज्छौँ भने, जनार्दनलाई चिन्न खोज्छौँ भने, अनि म उसैको हुँ, म हो उसैको, उसलाई नै म सहस्र सर्वस्व चढाइदिन्छु भनेर यदि भगवानको हुन खोज्छौँ भने, यदि हामी यो भित्र रहेको जुन तत्त्व छ, हामीले त अहिले शरीरलाई नै महु भनिरहेका छौँ, अब त्यो शरीरको ममत्व भावदेखि माथि उठेर ब्रह्मलाई चिनेर, ब्रह्मको बोध गरेर, ब्रह्मको ज्ञान गरेर, हाम्रो अज्ञान रूपी द्वन्दमा फसिरहेको यो मनलाई, यो सूक्ष्म शरीरलाई भगवानको चरणसम्म लैजाने कसरी, त्यो हामीमा भर पर्छ। हामीले कसरी भगवानको चरण चिन्हसम्म लान्छौँ, हामीले कसरी त्यो अध्यात्मलाई बोध गर्छौँ, त्यो तत्त्वलाई हामीले चिन्छौँ, जहाँ आत्मा छैन त्यसलाई नै म भनेर चिनिरहेका हुन्छौँ। हेर्नु, हामी त चारवाकको दर्शनलाई फलो गरिरहेका छौँ, अवलम्बन गरिरहेका छौँ, जहिलेसम्म जिउनुपर्छ मजाले जिउनुपर्छ, बरु ऋणै ऋण मागेर भए पनि घिउ खाऊ भन्नेले हामीले बुझिरहेका छौँ। हामीलाई थाहा त छ, हामीले गुरुजनले भनिदिनु भएको त छ, साधु सन्तले भनिदिनु भएको त छ कि हामी यो शरीर जब हामीले छोडेर जान्छौँ त्यति बेला लाने भनेको पुण्य र पाप भनेर भनिदिनु भएको त छ। तर हामीले यो गर्यौँ कि हेर्नु, हामीले यही शरीरलाई ममत्वको भाव देखेर, यही संसारलाई ममत्वको भाव देखेर, संसारमा मेरो हो भन्ने वस्तुमा मोह उत्पन्न गराएर, हामीले त्यो जुन परम तत्त्व छ, हामीले यो हामी जीवात्मा भइसकेर परमात्मासँग हामी कनेक्ट हुन खोजेनौ, जोडिन खोजेनौ, त्यो विडम्बनाको कुरो छ। हामीले त्यो बुझ्नुपर्छ। हाम्रा स्वामी जीले पनि यही सिकाउनुहुन्छ, हाम्रा गुरुजनहरूले पनि यही सिकाउनुहुन्छ, हाम्रा योगी नरहरनाथ गुरुदेवले पनि यही सिकाउनुहुन्छ, उहाँका अनुयायीहरूले पनि हामीलाई यही सिकाउनुहुन्छ कि तिमीले अध्यात्मको बोध गरेर, अध्यात्मको दीपलाई प्रज्वलित गरेर, यदि आत्मतत्वलाई चिन्न तिमी खोज्छौ भने र आत्मतत्वलाई चिन्दछौ भने तिम्रो कल्याण छ, अन्यथा तिम्रो कल्याण पनि छैन, तिमीले त्यो मुक्तिलाई पनि प्राप्त गर्ने छैनौ, तिमीले त्यो चिजलाई पनि प्राप्त गर्ने छैनौ, तिमीले यो जीवन पाएर पनि जीवनलाई व्यर्थमा सकाउनु पर्छ, तिम्रो जीवनले सार्थकता पाउँदैन भनेर हामीलाई गुरुजनले सिकाउनु भयो, इष्टमित्रले पनि सिकाउनु भयो होला, आमा बुवाले पनि सिकाउनु भयो होला, तर हामीले त्यो मार्गमा हामीले थोरै पनि ध्यान दिन सकेनौ र हामीलाई अहिले दुःख पनि आइपर्छ, पीर पनि आइपर्छ। हेर्नुहोस्, यो अध्यात्मको मार्ग भनेको यस्तो हो, जहाँ हामी दुःख पर भनेर रोइरहेका हुन्छौँ, रुनु हुँदैन है, तेरो त कोही छैन भनेर सिकाउने वाला त्यो अध्यात्म हो, तबाहेक अरू कोही पनि होइनस् भनेर सिकाउने वाला त्यो अध्यात्म हो, तैँले अरूलाई नजान, तैँले आफूले आफूलाई जान भनेर सिकाउने वाला अध्यात्म हो, त डुबिरहेको छस् भने उत्रिनु पर्छ है भनेर सिकाउने वाला त्यो अध्यात्म हो। तसर्थ गुरुजनले सिकाएको ज्ञान पनि यही हो, हामीले हजुरहरूलाई प्रदान गर्ने कुरा पनि यही हो कि हामीले आफूलाई चिनेर, मलाई चिनेर, मेरो शरीर हो होइन, म को हुँ, मैले गर्नुपर्छ के, मैले कस्तो बाटो हिँडेको छु, मैले कस्तो बाटो अब हिँड्नुपर्छ भन्ने बुझेर, धर्मलाई अवलम्बन गर्दै, धर्मलाई चिन्तन गर्दै, धर्मलाई बुझ्दै, यज्ञलाई बुझ्दै, धर्मले बताएको बाटो अनुरूप हिँडिदिनुहोस् भन्दै हजुरहरूको समक्षबाट मलाई समय पनि एकदमै थोरै दिइएको थियो, जुन समय पूर्ण पनि भएको थियो, गुरुदेव आत्तिनु पनि भइरहेको छ, हजुरहरू समक्ष यति निवेदन गर्छु, म धेरै कुरा केही पनि भन्दिनँ, म तिलक लगाएर मात्र पनि साधु हुने होइन, धोती लगाएर मात्र पनि साधु हुने होइन, मनलाई यदि निर्मल बनाउन सकेछौँ भने हामी त्यसै साधु हुन्छौँ भन्ने हजुरहरू समक्षमा यो भाव टक्राउँदै, र हजुरहरूलाई पनि धर्मले चलाए र धर्मले सिकाए अनुरूपको बाटो हिँडिदिनु होला भन्दै निवेदन गर्दै हजुर समक्षबाट म बालव्यास शिव आचार्य यो माइक्रोफोन गुरुदेवलाई टक्राउँदै हजुरको समक्षबाट बिदा हुन चाहन्छु। राधे राधे, जय जय शम्भो, हर हर महादेव शम्भो।
1: दिव्य बाणीहरूको लागि जोरदार ताली बजाएर स्वागत गरौं। यस्ता भर्खरका नवयुवकहरू बाल व्यासको रूपमा स्थापित भएर धर्म प्रचारको लागि अगाडि बढ्नुभयो भने अवश्य पनि देशले काँचुली फेर्नेछ। अब समय त म के गरौं, तन्काउने क्षमता मसँग छैन, भएको समयलाई वितरण गर्दाखेरि थोरै नै छ, कसैले चित्त नदुखाउनु होला। बसन्ती शर्मा भरतपुर 3115 प्रदान गर्नुभएको छ। बसन्ती शर्माजी, बसन्ती शर्मा, हरिमाया चापागाई पृथ्वीनगर भरतपुर 13155 हरिमाया चापागाईज्यू अथवा प्रतिनिधिज्यू, लेख्नको लागि यहाँ यहाँ हेर्नुहोस् त, अगाडि पानी भन्दा यतापट्टि टेबल छ, र सहयोग गर्न चाहने श्रद्धालुहरू वहाँ टेबल राखिएको छ। बसन्ती शर्मा भरतपुर 3115 प्रदान गर्नुभएको छ। बसन्ती शर्माजी रुद्राक्ष लिनुहोला। लालप्रसाद बराल काठमाडौँबाट 1005 लालप्रसाद बरालजी अथवा प्रतिनिधिज्यू। मित्र प्रसाद पोखरेल राप्ती 4 भण्डारा 1125 मित्र प्रसाद पोखरेलजी, प्रमाणपत्र छैन, हामीले कसैलाई पनि गराएका छैनौ, यहाँ बहिनीले जिज्ञासा राख्नु भएको छ प्रमाणपत्र। मैले पटक पटक भनेको छु, अरू सम्मानको केही प्रपञ्च गरेनौ, एउटा प्रसाद स्वरूप रुद्राक्ष, लाख 5 लाख 10 लाख दिनेलाई पनि एउटा रुद्राक्ष, 1000 दिनेलाई पनि एउटा रुद्राक्ष, त्योभन्दा तल दिनेलाई हामीले व्यवस्थापन गर्न नसक्ने भएको कारणले 1000 भन्दा माथिकोलाई मात्रै उद्घोष गरिएको छ। अरू त्योभन्दा तल दान गर्ने दाताहरू हजुरहरूको पुण्य क्षय नहोस् र कार्यक्रम पनि अस्त व्यस्त नहोस् भनेर हामीले उद्घोष गरेका छैनौ। नन्द कली पौडेल गैंडाकोट 2 1505 प्रदान गर्नुभएको छ। नन्द कली पौडेलजी मञ्चमा आइदिनु होला छिट्टो। अनि गीता केसी गोदावरी कैलाली, नन्द कलीजी शिव पौडेल गैंडाकोट, शिव पौडेल गैंडाकोट 2111 शिव पौडेलजी। हरिमाया चापागाई पृथ्वीनगर भरतपुर 13155 हरिमाया चापागाईजी। लाल प्रसाद भूषाल काठमाडौँबाट 1005 लाल प्रसाद भूषालजी अथवा प्रतिनिधि। शोभाकान्त भट्टराई भरतपुर 1115 शोभाकान्त भट्टराईजी। ल अब म फेरि मनोज बाबु भाइ माइक्रोफोन हाम्रो एक आचार्य गुरुको एउटा माइक्रोफोन पुर्याएर उठ। अब गुरुदेव हरिभक्त गुरुदेव, मैले धेरै भयो हजुरलाई समय दिन नपाएको, आज गुरुदेवका चरण कमलमा नमन गर्दै 5 मिनटको समय सम्बोधनको लागि गुरुदेवलाई 5 मिनट, यज्ञ आचार्य गुरुदेवलाई 5 मिनट, अनि त्यसपछि बाँकी रहेको समय दाता सम्मान र देवी भागवतको कथामा प्रवेश गर्नेछौ। गुरुदेवहरूका चरण कमलमा कोटि कोटि नमन गर्दै आज 5 मिनटमा आफ्ना शुभाशिषहरू, धेरै पटक गुरुजी आउनुभएको छ फर्किनु भएको छ, म अति विनम्रताको साथमा हजुरहरूको गोजीमा रसिद छ, हजुरहरूले थाहा नपाएर रुद्राक्ष मैले पनि लिन्थे नि भन्ने इच्छा छ भने 1000 भन्दा माथिका रसिद लिएर आइदिनु होला। अहिले धेरै मेरो नाता पर्नेहरू धेरै मेरा आफन्तहरू पनि आएर यहाँ परिचय गर्न खोज्नु भएको छ। म माफी चाहन्छु, यतिखेर परिचय गर्ने पनि फुर्सद छैन। अब ठुलो भयो नभनिदिनु होला, पछि बसौँला, परिचय गरौँला, घरमा आउँला, घरमा जाउँला। अहिलेलाई मैले क्षमा मागे। एकता दिदीबहिनी बचत समूह तोरीखेत पाँचबाट 11,155 प्रदान गर्नुभएको छ। एकता दिदीबहिनी बचत समूह तोरीखेत पाँचबाट ल एकता समूहको दिदीबहिनीहरू हजुर हो, नन्द कुमारी पौडेल पर्वतबाट, पर्वत कहाँ हो, ओहो 1105 पर्वतबाट आएर, ल हाम्रो नन्दकली कुमारी पौडेल आमाको नाममा जोरदार ताली, पर्वतबाट आउनु भएको छ कार्यक्रमको सफलताको कामना गर्दै। एकता दिदीबहिनी आमा समूह एकजना माथि आउनु होला, अरू तल एकदम मिलेर तल आरामले फोटो खिच्नु होला राम्रोसँग। अब मैले गुरुदेवका ल छिटो लिएर आउनुहोस् त बहिनी, हजुरको हजुरलाई पठाइहालौ, अनि त्यसपछि मैले गुरुदेवलाई माइक्रोफोन प्रदान गर्नेछु। चन्द्रकला शिवाकोटी पर्सा छबाट, ठिकै छ, यो प्रसाद फुल लिएर जानु होला, ताली बजाएर स्वागत गरौं। कोपिला ढकाल कालिका छ दाहाल, कोपिला दाहाल कफले लिएर जानु, कालिका छ 1115 ल लौ न फोटो तल गरेर खिचिदिनुहोस् कि मेरो भगवान। लक्ष्मी पौडेल भरतपुर 13,005 लक्ष्मी पौडेलजी, कोपिलाजीले रुद्राक्ष लिएर जानुभयो, पछि फेरि हामीलाई दिएनन् भनेर पाखुरा ठेल्न। ल यहाँ रसिद लिएर जानु आमा, लक्ष्मी पौडेल को हुनुहुन्छ, एकता दिदीबहिनी आमा समूह अध्यक्ष आउनु, अरू आरामले मिलेर फोटो खिच्नु, अब गुरुजी बोल्नुहुन्छ आरामले मिलेर यता ल। एकता दिदीबहिनी आमा समूह दिदीको अध्यक्षको नाम के, मीना कुमारी हमालदीज्यूलाई मैले यो रसिद प्रदान गरेँ, गुरुदेवले रुद्राक्ष दिनुहुनेछ, अनि यहाँ आनन्दले मिलेर फोटो लिनुहोस्। अब भने माइक्रोफोन हरिभक्त गुरुदेवका श्रीमुखतर्फ मैले प्रदान गरेँ।

0: गुरुदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। सर्वेश्वर भगवान को, बागेश्वरी माता को, कोटि होम महायज्ञ को, हर हर हर हर महादेव शंभो। परम श्रद्धेय व्यास महाशिन अत्यंत मधुर वाणी द्वारा तब हामीलाई अत्यंत दत्तचित्त बनाएर मन को एकाग्र बनाउनु हुने भजन बाट प्रेरित गराउँदै भगवान का लीला चरित्रलाई आस्वादन गराउने श्रद्धेय गुरुदेव हाम्रा परशुराम पाण्डेजू, त्यसै गरी हाम्रा अत्यन्त मार्मिक शब्द द्वारा मिठास मधुर सरल सहज हाम्रा देश का कुना कुनामा भजन को रूप में गुंजायमान भएर प्रातकालीन प्रात स्मरणीय रूप में तब हमी का चिर परिचित महाकाव्यकार पनि हुनुहुन्छ, त्यस्ता मृदुभाषी भजन गायक को रूप में परिचित व्यापक रूप में सब हामीले चिनिने परिचित त्यस्ता व्यक्तित्व जो उद्घोषण गरिरहनु भएको छ हीरालाल कणिल जो, त्यसै गरी हाम्रा यज्ञाचार्य हुनुहुन्छ यहाँ व्याकरण का धुरन्धर मूर्धन्य विद्वान, साहित्य त्यत्तिकै छ, वहाँ हरेक कुराले चौतर्फी विज्ञ हुनुहुन्छ, ज्ञान वृद्ध वयोवृद्ध को रूप में स्थापित हाम्रा जो कोटिहोम का आचार्य भन्नुपर्छ, यज्ञ को निम्ति नै समर्पण भाव राख्नुहुने राष्ट्रगुरु योगी नरहरि नाथ जीवित रहँदा पनि उहाँले यज्ञाचार्य को भूमिका निर्वाह गरेर यज्ञलाई सफलभूत गराउनु भएको त्यस्ता मेरा आदरणीय पूजनीय वन्दनीय मेरा दाहिने भागमा विराजमान हुनुहुने गुरुजी जो हुनुहुन्छ नारायण प्रसाद पोखरेल ज्यू, र यसै गरी अहिले व्यासको रूपमा मेरा बामा भागमा गलेश्वरमा भर्खर प्रसिद्धि कमाउने सानो उमेरमा पनि कथा प्रवचनमा रुचि राखेर निडर र निर्भीक भएर जनमानसमा व्यक्त गर्ने हाम्रा शिव आचार्य बाबु, त्यसै गरी हाम्रा यहाँ गुरुदेव पनि एकजना हुनुहुन्छ भजन गायक नै हो, वहाँ पनि अत्यन्त मिठास तरिकाले गाउने गर्नुहुन्छ, र श्रद्धेय गुरु हुनुहुन्छ हाम्रो यहाँ जो नरहरि हाम्रा योगीराज जो मूर्धन्य विद्वान संसारकै गुरु भन्नुपर्छ, त्यस्ता गुरुका चेला हाम्रा प्रज्ञानाथ श्रद्धेय गुरुदेव, समग्र मीडिया कर्मी हाम्रा भजन गायक दिवाकर लगायतको टीम र पत्रकार मित्रहरू र विभिन्न स्थानबाट विद्वान विदुषी वर्गहरू गुरु वर्गहरू अन्य मातृशक्ति पितृशक्ति समस्त भक्त भागवत गणलाई मेरो तर्फबाट कोटि कोटि नमन र जय जय श्री राधे को अभिवादन टक्राउँदछु। जय जय श्री राधे, जय जय श्री राधे। आज हामी सौभाग्यशाली छौ देवघाट को पवित्र तीर्थस्थल नारायणी गंगा को सन्निकट यो बागेश्वरी धाम जहां माता को प्राकट्य स्थल हो, बागेश्वरी माता प्रकट भएको प्राकट्य स्थलको रूपमा यो मानिएको छ, जसमध्ये यहाँ स्थापित यतापट्टि पल्लो यज्ञ कुण्डको अगाडिको भागको जुन चाहिँ मन्दिर हो त्यहाँ स्थापित गरिएका जति पनि मूर्ति छन् ती हामीले फेला पारेको मूर्ति हो, त्यहाँ कुदिएका मूर्ति होइनन्, सदियोंदेखि कुन पालामा कसरी ती मूर्तिहरू यहाँ भेटिए जमानामा भेटिएका हुन् लगभग मैले जान्दा 47-48 सालमा सायद लाग्छ मलाई त्यो बेलामा भेटिएका ती मूर्तिहरू ती कुँदिएका मूर्तिहरू हामीले एउटा रुखको मुनि भेटिएर स्थापित गरिएर त्यो निर्माण गरिएको मन्दिर हो यहाँ कृत्रिम रूपमा अहिले हालसालै बनाइएका ती मूर्ति होइनन् त्यसो भएर मैले प्रत्यक्ष रूपमा बागेश्वरी माता ठान्दछु र यस्तो पुण्य पवित्र तीर्थस्थल बागेश्वरीमा जहाँ विभिन्न गौ सेवा हुन्छ जहाँ साधु सन्तको समागम हुन्छ भण्डारा हुन्छ यहाँ नित्य निरन्तर नाथ सम्प्रदायमा आश्रित शिवका उपासक जति पनि यहाँ साधु सन्तहरू हुनुहुन्छ र गुरुकुल त्यस्तै छ यहाँ जो बटुकहरू यहाँ अध्ययन गरिरहनु भएको छ यस्तो पावन भूमिमा यहाँहरू समक्ष यहाँहरू जो उपस्थित भएर पुण्यलाभ गर्ने अवसर प्राप्त गर्नुभएको छ हामी तपाईँ हामी सबै भाग्यशाली भनेर ठान्नु पर्दछ भाग्योदयेन बहुजन्म समर्जितेन भनिन्छ अनेक जन्म जन्मान्तरको भाग्य उदय भएमा मात्र हामीलाई यो सत्सङ्ग लाभ हुन्छ भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्गमम च लभते पुरुषो यदावै भनिन्छ महान पुरुषको संगम र साथ र उहाँका बाणी पाउनु भनेको अहो भाग्य दुर्लभ छ यो जन्म जन्मान्तरको पुण्यको आर्जनको संचित कर्मको प्रारब्ध बस प्रयोजनाको प्रतिफल नै भन्नुपर्दछ जसले गर्दाखेरि आज यसरी हामीले पुण्यलाभ गर्ने सुवर्ण अवसर प्राप्त गरेका छौं यो हामी भाग्यशाली छौ सत्सङ्गकै माध्यमद्वारा हामीलाई विवेक उदय हुन्छ विवेक उदय भइसकेपछि बल्ल जीव जगत र संसार अथवा ब्रह्मबोध हुने खुड्किलो हामीले प्राप्त गर्न सक्दछौ यो सत्सङ्गकै माध्यमद्वारा सबै कुराहरू फलीभूत हुने हो र भगवत प्राप्ति गर्ने एउटा साधनको स्थल हो यो जसले गर्दाखेरि सनै सनै एकैचोटि सबै कुरा हुँदैन हाम्रो शरीर त के हो त साधना हो साधन गर्नका लागि हामी जन्मेका हौ र यही साधनाको परिणाम प्रतिफल हामीले भगवानमा समर्पण भएर हामीले सेवा पूजा अर्चना सत्सङ्ग साधु सन्तको समागम तीर्थको सेवन यज्ञ अनुष्ठानका माध्यमद्वारा हाम्रा चित्त वृत्तिहरू शुद्ध र पापको प्राचीत भएर हामी अगाडि बढ्ने एउटा मूलभूत पहिलो प्रारम्भिक चरण नै यही सत्सङ्ग भएको हुनाले अब समयको पाबन्दीमा रहनुपर्ने हुँदा पुनः फेरि मैले वाचा गर्दै आफ्नो वाणीलाई यही विराम गर्दछु श्रद्धेय गुरुलाई मैले यो माइक्रोफोन अर्पण गर्न चाहन्छु जय जय श्री राधे जय जय श्री राधे
1: श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथहरूको अब म फटाफट पुनः सम्मानलाई जोड्ने अनुमति मागे हाम्रो इन्द्र कुमारी पौडेल भरतपुर 10 दान मैले अस्ति गरिसकेको छु 500 म अर्को गरेर अहिले गरेर गौ पूजाको लागि जान्छु भन्नुभएको छ कृपया गौ पूजा गर्नु होला ताली बजाएर स्वागत गरिदिउ कमला हाम्रो ज्योतिष पण्डित शास्त्री श्री गोविन्दानन्द चैतन्य गुरुदेवलाई 10,659 पहिला गर्नुभएको पछि फेरि 5,015 थपेर 11,174 एउटा साधु जो जहाँ गएर आफूले दक्षिणा पाउँछन् यहाँ दक्षिणा अर्पण गर्नुभएको छ श्रद्धेय गुरुदेव गोविन्दानन्द चैतन्यजीलाई रुद्राक्ष ग्रहण गरिदिनको लागि व्यासजी समक्ष आमन्त्रण गरे कमला राणाभाट नेउपाने भरतपुर 10 5,055 प्रदान गर्नुभएको छ कमला राणाभाट नेउपानेजी अथवा प्रतिनिधिजी जो हुनुहुन्छ छिट्टो आइदिनु होला। बिमला राणाबाट भरतपुर 12555 बिमला राणाबाट रीता न्यौपाने हाकिम चोक 1155 रीता न्यौपाने जी निर्मला राणाबाट निर्मला राणाबाट भरतपुर 7 1505 निर्मला राणाबाट जी आफ्नो रसिद कृपया लिएर जानु होला सकेसम्म। यहाँ थुप्रै रसिदहरू यही छुटेका छन्। चित्रकला चापागाई तोरीखेत 5 1120 नाम यताउता भएमा मलाई भन्नु होला है म सच्याउनेछु। चित्रकला चापागाई निर्मला कणेल राप्ती 2 1105 निर्मला कणेल जी कल्पना केसी कालिका 7 1155 कल्पना केसी जी सुशीला मल्ल ठकुरी भरतपुर 12 1205 चन्द्रबहादुर सीता अमला नेपाल रत्ननगर 15 1100 चन्द्रबहादुर रविचन्द्र सुवेदी भरतपुर 13 गंगानगर 1150 रविचन्द्रजी यहाँबाट रसिद लानु अनि गुरु व्यासजीको हातबाट रुद्राक्ष लिनुहोला। तोयानाथ रिजाल मन कुमारी रिजाल गैनाकोट 5 5100 कालिका टोलबाट तोयानाथ जी रुद्राक्ष लिनुहोला। यसमा केही हुन्छ कि हुन्न भन्नुभएको छ त्यसमा थप्नुभयो भने बढेर आउँछ। त्यहाँ भएको रसिदमा थप्न पाइन्छ थपिएर आउँछ नत्र रुद्राक्ष पाइयो। ताली बजेर स्वागत गरौँ। अरू केही पनि सम्मानका प्रपञ्चहरू छैनन् कृपया रसिदहरू दर्शन सापकोटा गैंडाकोट 2 1005 हाम्रो पुरानो मित्र दर्शन सापकोटा जी एकपटक ताली बजाइदिनुहोस्। ल सबै आउनु होला रसिद जसको पढ्यौं रुद्राक्षको लागि आइदिनु होला। जसको पढेका छैन रसिद लिएर आइदिनु होला संकोच नमानिकन। 1000 माथिका मात्रै आज समापन होइन आज दर्शनजीले यो व्यापक भएको छ भन्ने हल्ला मैले बिहान पनि उद्घोष गरेँ। यो कहाँबाट यो हल्ला फैलिएछ आज समापन हो भोलि समापन हो भन्ने कुरा। हाम्रो समापन 14 गते हो। समापन 14 गते कति गते 6 गते 1008 कन्या पूजन कति गते 8 गते 5 करोड भन्दा बढी बत्ती बाल्ने कति गते 8 गते ल ताली बजाउनुहोस् दर्शनजी 14 गते गैंडाकोट पुरै आउनुपर्छ दर्शनजीको नेतृत्वमा। ल अब भने माइक्रोफोन हाम्रा श्रद्धेय वन्दनीय गुरुदेव के भनौ भूमिका बाँध्ने पनि मसँग समय छैन। यस यज्ञका प्रमुख यज्ञ आचार्य पण्डित श्री नारायण प्रसाद पोखरेल गुरुदेव का श्रीमुख तर्फ गुरुदेव म क्षमा याचना गर्दै 5 मिनटको लागि माइक्रोफोन प्रदान गरे। जोरदार ताली बजाएर स्वागत गरौं। ओम
2: तन्मे मनः शिव संकल्पमस्तु। जगदीश्वर परमात्मा ओंकारेश्वर प्रणवेश्वर भगवान शिव ओंकार शिव शिव ओंकार भनिएको छ। प्रणवम विभु मा यसैलाई निजानन्द आनन्द यस्ता सबैलाई आनन्द दिने जगदीश्वर परमात्मा भगवान शिव जो जसलाई कृष्ण जसलाई सूर्य भनिन्छ उहाँ एक एक हुनुहुन्छ। द्यावा भूमि जनयन देव एक स्वर्ग र पृथ्वी सारा ब्रह्माण्डलाई जन्माउने पुरुष भगवान एक हुनुहुन्छ, उहाँलाई वन्दना गर्दै र यस व्यास आसन व्यासो सृष्टम जगत सर्वम, सारा वस्तुको निरूपण इतिहास पुराण समित गरिएको छ, जो भगवान व्यासेश्वरको अवतार भएर सारा शास्त्रहरूलाई पौराणिक गाथाबाट सबैमा कण कणमा पुर्याउने व्यासजीको लागि वन्दना र उद्घोषण घोष उद्घोष घोष शब्द उच्च शब्द सबैलाई जनजनमा पुर्याउने त्यसमा उत्प्रेरणा दिने र आफ्नो भगवत धामलाई चिनाउने उद्घोषण कला कृतिका भावका रसशृङ्गारका परम पूर्ण रूप संगीत सरगम जसलाई साम मात्रै भनेर भनिन्छ, संगीतको सरगम साम यस्ता हाम्रा नवीन प्रतिभा युवा भण्डारी गुरु संगीतज्ञ सबैलाई वन्दना र अर्धनारीश्वर भगवान शिवले रूप लिनुभएको आफूले मात्रै गर्न सकिने रहन्छ यो संसार, त्यसैले म नै अब द्विविधा दुईटा हुन्छु र अर्धनारीश्वर पुरुष र नारी भएर रूप लिन्छु भनेर भगवानले सृष्टि चलाएर हामी चाहिँ नि सारा यो सृष्टिका बन्धनमा बाँधिएर यो विपुल पृथ्वी ब्रह्माण्ड रचयिता विपुल पृथ्वीको मध्य भागमा पर्ने यस केन्द्रबिन्दु भूकेन्द्र धर्म केन्द्र र देवताको पनि घाट देवघाट गंगा नारायणीको र काली गंगा कृष्ण गंगा गण्डकी र त्रिशुलीको संगम क्षेत्रमा स्वत भगवती आफै प्राकट्य हुनुभएको स्वयं भू आफै प्रकट भएको यो धाम भगवती बागेश्वरी जसलाई भुवनेश्वरी भुवनेश्वरी यस भुवन रूपी ईश्वरीको रूपमा प्राकट्य भएको वाणीका अधिष्ठात्री बाग शब्द जीवरो का अधिष्ठाता भगवती बागेश्वरीको धाममा आज हामीले सबै हामीहरूले मानिएको दुई शास्त्र छन् रुद्री गर्छौ यज्ञ पूजामा, अर्को चण्डी पाठ लगाउँछौ, अर्को होम गर्छौ, पुराण सुन्छौ अनि गायत्री जप गर्छौ। यो सबै समष्टि रूपमा हाम्रो यहाँ यज्ञले समाहित गरेको छ। यो हाम्रो कोटि हवनम ज्ञानम ज्ञानको लागि खुल्नको लागि ज्ञान लोक जित्नको लागि कोटि हवन छ भनेर गुरुको निर्देशन त्यही अनुसार कोटि भएको हवन भएको छ र यसमा सहस्र चण्डी हजार चण्डी पाठ चण्डी दुर्गा सप्तशतीको हजार आवृत्ति र अतिरुद्री 14,641 पाठ पुर्याउने छ। यसरी वर्ण भएर करिब करिब पुग्दै गएको छ र कोटियम पनि हामीहरूको ओह्रालो लगाइसक्यो, कोटीबाट पनि नागेर सपाद भनेको सवा सवा तर पुगेर यसरी यज्ञ भएको ठाउँ जन्येन जन्यमय यो यज्ञबाट यो सारा जड चेतन परा प्रकृति सबै हामीहरू चाहिँ यज्ञ भएका मय भएका छौ र हामीले यस्तो यज्ञमा तपाईँ हामीको सान्निध्य अगाडि भगवती यज्ञेश्वरीको दर्शन गर्न पाउनु हामी सबैको अहो हो अहो भाग्य हो र यहाँ कहाँदेखि आउनुभएको कति धूप सहेर दुःख सहेर आउनुभएको आज त्यसमा पनि यस्तो परम पावनी सोमवती अमावस्या व्रत निष्ठामा व्रतहरूमा विधानमा सोमवारको दिनमा औँसी पर्यो भने सोमावती अमावस्या अति पुण्यदायी यसैमा पुरुषोत्तम मासको समापनको दिन आज अन्तिमको आजसम्म गरेका उपासना कर्म उपासना ज्ञान भक्ति भक्ति ज्ञानमा हाम्रो यो पारा ज्ञान प्राप्ति गर्ने दिन आजको दिन यहाँ आउनुभएको र सबैलाई जसका घरबाट मुठी मुष्टी आएको छ सबैले यसले मुष्टिबाट अनन्त रूप बन्नेछ कल्याण हुनेछ सबैको र यहाँ हजुरहरूको अहिले तपाईँहरूको प्रतिनिधि एकजनाको रूपमा आइएको होला या जोडी भएर आइएको होला यसले समस्त कुल 21 कुल माओली कुल घरका कुल र सबै कुलका कुललाई तार्नेछ र यज्ञ नै सबैभन्दा ठूलो शक्तिको साधन हो त्यो यज्ञमा पनि होम यज्ञ होम गर्ने अग्निलाई यजन गर्ने यो ठूलो यज्ञ भएको हुनाले पछि पनि हाम्रो यही कुरा भइरहेकै छ सबैबाट श्रवण गरिएको छ त्यसैले जो आउनुभएको छ सबैलाई साधुवाद अमृतवाद र यहाँको यज्ञमय प्रसाद सबैका घर घरमा पुगोस् र तपाईँले लगाएको तिलक जुन छ यहाँको प्रसाद निधारमा यो निधारमा भालमा सभा भगवान शिवजीको भाल हो यो यहाँ अग्नि बहनुहुन्छ र यो सबै सारा शान्ति होस् भन्दै ओम यहाँहरूतर्फ समापन गर्दछु हरे नमः
1: ओम श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथको ल अब म फेरि एकछिन टिकाको क्रम रोकिदिनुहोला म यो दाताहरूलाई बोलाउँदैछु यहाँ आउनुभयो कहाँ आउनुभयो अरू एकछिन माथि नआइदिनुहोला बिन्दादेवी खनाल भरतपुर 13 1010 बिन्दादेवी खनालजी रुद्राक्ष ग्रहण गरिदिनुको लागि आउनुहोला दुर्गादेवी पहाडी भरतपुर 13 1125 खिमानन्द चापागाई भरतपुर 5 1111 खिमानन्द चापागाईजी अम्बर एवं अम्बिका अधिकारी भरतपुर 9 विकास टोलबाट 1010 मनरूपा आचार्य भरतपुर 9 1005 मनरूपा आचार्यज्यू रामप्रसाद ढकाल भरतपुर 14 1120 रामप्रसाद ढकालज्यू नन्द कुमारी अधिकारी कालिका 7 1115 नन्द कुमारी अधिकारीज्यू जमुना सिग्देल गैंडाकोट 2 1150 जमुना सिग्देलजी जमुना सिग्देल अस्मिता सुवेदी भरतपुर 10 1005 अस्मिता सुवेदीजी सृजनशील आमा समूह माडी 1 चैनपुर 8355 जोरदार ताली माडीका भक्तहरूले पनि यति उत्साहको साथमा सहयोग गर्नुभएको छ सृजनशील आमा समूह अध्यक्षजी माथि आइदिनु होला अरू सबै अगाडि आएर एकदम फोटो खिच्नु होला तल तल्लो लाइनमा एकदम राम्रो आउँछ यहाँ माथि नै आएर झन् नराम्रो आउँछ त्यसकारण यहाँ व्यवस्थापन पनि बिग्रिन्छ सृजनशील आमा समूह माडी 1 चैनपुरबाट 8355 करोड लगभग 5 करोड भन्दा बढी बत्ती उठेका छन् गुरुदेव 8 गते कति बजे हुन्छ बत्ती बाल्ने कार्यक्रम बिहानको ल यज्ञ आचार्य गुरुदेवले बिहान 10 देखि 11 बजेको बीचमा यहाँ बहिनीले एकजनाले प्रश्न गरेर सबैलाई भयो 8 गते असार 8 गते बिहान 10 बजेदेखि 11 बजेको बीचमा हामीले बत्ती बाल्नेछौ दर्शन गर्न चाहने बत्ती मिसाएका सबै आमाहरू भक्तिमती आमाहरू किनकि बत्ती बाल्ने त विशेष आमाहरू मातृशक्तिसँग सम्बन्धित छ अनि यहाँ उपस्थित हुने श्रद्धालुहरूमा पनि आमाहरूको संख्या अत्यन्तै उत्साहजनक छ ताली बजाइदिनुहोस् दान दिनेमा पनि 75% आमाहरूको नाम आएको छ, हातमा थियो लगेर ताली बजाइदिनुहोस्। 6 गते विशेष आमाहरूको सम्मानमा, साना उमेरको मात्रै हुन् हाम्रा कन्याहरू, 1008 कन्याहरू सचिवालयमा हजुरहरू सम्पर्क गर्नुहोला, नाम टिपाउनु होला, 9 वर्ष नकटेका। र कति बजे भन्नुहुन्छ, 6 गतेलाई कन्या पूजनको कार्यक्रम छ, 8 गते बत्ती बाल्ने कार्यक्रम छ। र अब यहाँ एउटा फुलबारी, चितवन फुलबारी निवासी सीता देवी तिमिल सिन्हाज्यूले यज्ञ मण्डपबाट भित्र छिरिसकेपछि चौतारोमा एउटा मोबाइल भेटेर ल्याएर दिनुभएको छ। कसको मोबाइल हराएको छ? मोबाइल हराएको आदरणीय व्यक्तित्वहरू आएर मोबाइल लिएर जानुहोला, अनि आज नभए सबैले भनिदिनु होला एउटा मोबाइल भेटिएको छ भनेर, सचिवालयमा सम्पर्क गरिदिनु होला। ल, कन्या पूजनको पनि समय निर्धारित भए सबैले टिप्नु होला है। मैले टिपेको छैन, म बिर्सिन सक्छु, गुरुदेवले भन्नुभएको छ, म एकदम धेरै तनाव छन् मेरो दिमागमा। ल, बत्ती बाल्ने 8 गते 10 देखि 11

हामीले मञ्चको कार्यक्रम शुरू गर्नेछौँ 6 गते आफ्नो नाति नातिनाहरू यसमा बुझ्नु होला। यहाँ फेरि धेरैले बाहुनका मात्रै छोरीहरूलाई बोलाएका छन् भनेर बाहिर अफवाह फैलाएको कुरा मैले सुनेको छु। कन्या पूजनको कार्यक्रम हो। कन्या 9 वर्ष नपुगेका कन्याहरू हर परिवारबाट हर समाजबाट लिएर आउनुहोला। ताली बजाउनु। सबै भगवती स्वरूप हुन्, सबै महाकाली स्वरूप हुन्। यो भाषा बुझ्नु होला सकेसम्म। अब 6 गते पुज्ने हो। ती पुज्ने कन्याहरूलाई अबदेखि उस्तै पनि लसुन प्याज माछा मासु नखुवाउनु होला, किनकि पुज्नको लागि त्यस योग्य पनि बनाउनु पर्यो। ल ताली बजाएर अनुमोदन गर्नुहोस् बुझेको जतिले। मोबाइल 2 वटा पर्स मैले पटक पटक भनेको छु, आमाहरू गोजी छाम्नु होला। र मोबाइलको पनि हाम्रो ध्रुव मिश्रजीले कमसे कम पनि लक चाहिँ आफ्नो खोलेर लिएर जानु होला भन्नुभएको छ, किनकि अर्को गलत मान्छेको हातमा नपरोस् भनेर मात्रै हो। धनी आएपछि त तनाव गर्नै परेन। अब भने रविचन्द्र सुवेदी भरतपुर 13 गंगानगरबाट 1150 प्रदान गर्नुभएको छ, उहाँलाई रुद्राक्ष ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय रविचन्द्र अधिकारी सुवेदीज्यू, ल एउटा भजन हाम्रो आमा समूहहरू पनि नाच्ने, सबै नाच्नु होला। रविचन्द्र सुवेदीज्यू।

हाम्रो आदरणीय समाजसेवी धर्मप्रेमी श्री रविचन्द्र सुवेदीजीलाई गरिमामय मञ्चमा आसन ग्रहण गरिदिनुहुनुको लागि ल यहाँ मञ्चमा एउटा यसो गरौँ गुरुदेव हजुरकै हात दानपत्रमा राखिदिनु दानपत्रमा राखिदिनु अब यहाँ मञ्चमा 100 रुपियाँ पाइएको छ कसैको भाडा पनि छैन भने आएर लिएर जानु होला हाम्रो रविचन्द्र सुवेदीजीको हातबाट नत्र हामीले दानपत्रमा राख्यौं ल ताली बजाएर स्वागत गरौं दुईवटा पर्स भेटिएको छ है मैले पटक पटक भनेको छु मोबाइल एउटा मेरो हातमा छ मैले जाने बेलामा सचिवालयमा दिएर जानेछु आउनुहोला र अब भने 15 मिनट घड़ी हेरेर 15 मिनट यताउता केही पनि नगरिकन मैले योगी डाक्टर प्रज्ञानाथजीलाई माइक्रोफोन प्रदान गरेको छु अब समय थोरै यताउता भयो भनेर 14 गतेसम्म मलाई गाली नगर्नु होला त्यसपछि जे गर्ने गर्नु होला त्यहाँभित्रसम्म मैले तोक्न बाध्य भएँ ताली बजाएर स्वागत गर्नुहोला अब हामी मूल कल्ला लिएर आउनुहोस् आमा दाता महानुभावहरू फोटोहरू हजुरले मिलेर खिच्नु होला खिच्नु त्यहाँ आरामले खिच्नु अग्लो अग्लो पछाडि आउनु अनि होचो होचो अर्को अनि अगाडिको बस्नुहोस् मिलेर खिच्नु त्यहाँ उता फर्किनु फोटो खिच्दा हिरा केसी माडी एकबाट 1115 हिरा केसीजी ओम

0: लिनुहोला अनि सम्मान ल गुरुदेव बाबा हजुरको समय शुरू भयो
1: गोरक्षनाथाय भद्राय शिवस्वरूपाय वेदसे शिव गोरक्षनाथाय मच्छिन्द्राय नमो नमः शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं

अहम् प्रियात्मा यो कोटि होम शिव गोरक्ष योगी नरनाथ सांग कोटि होम को शुभ उपलक्ष्यमा यहाँ उपस्थित सम्पूर्ण आत्मा दिव्य आत्माहरू अमर आत्माहरू ऋषि आत्माहरू मातृशक्तिहरू देव शक्तिहरू सहित सम्पूर्ण आत्माहरूमा मेरो हृदयदेखि आदर सहित अभिनन्दन छ र यसै गरी यो पोटियममा यज्ञको आचार्य गरिरहनुभएका यसै गरी वेदव्यासको स्वरूपमा रहेका हाम्रा परशुराम पाण्डेज्यू प्रखर वक्ताज्यू र यो यज्ञलाई यो कोटि होम रूपी यज्ञलाई राम्ररी सम्पन्न होस् भनेर हाम्रो वैदिक सनातन धर्मको रथलाई अगाडि बढाउने र गोरखनाथको जुन समन्वय बिन्दु छ गोरखनाथको जो पथ छ त्यो पथलाई अझ सुदृढ बनाउने र हाम्रा गुरूदेव योगी बलभद्रनाथज्यू र त्यसै गरी यो शिव गोरक्ष साङ्ग कोटि होमको प्रमुख नेतृत्व गर्ने र दुःख गरेर भए पनि यो गाईहरूको रक्षण गरेर भए पनि आफ्नो प्रखर प्रतिभा परिश्रमद्वारा आफूलाई स्थापित गर्नुभएका हाम्रा मृगस्थलीका प्रमुख श्रीनाथ योगीज्यू र यसै गरी भर्खरै यो कोटि होमको सञ्चालन गर्ने हाम्रा प्रेमनिधि भारद्वाजज्यूले भन्नुभयो अब कस्तो हुन्छ कोटि होम र यो शरीरबाट मैले भर्खरै भने कोटि होम सम्पन्न भइसक्यो अर्थात अब यो कोटि होममा कुनै प्रकारको पनि विघ्न सम्भव छैन योमा विघ्न उपस्थित छैन तर पनि श्रेयांशी बहुविघ्नानी श्रेय कार्य गर्दाखेरि धेरै प्रकारका विघ्न हुन्छन् त्यो विघ्न हुने भएको हुनाले हामी सदैव सचेत भएर सदैव यो कोटि भनेको करोडौं आत्माहरूको यहाँ निदर्शन भइरहेको छ विश्व ब्रह्माण्डका जति पनि यज्ञ छन् ती यज्ञहरू मध्ये यो विश्वको प्रथम यज्ञ हो र महाभारत कालदेखि अहिलेसम्मको यात्रामा स्वर्गलोकमा अहिले 4 करोड आत्माहरू रहनु भएको छ इन्द्राणीजीको वचनबाट ती 4 करोड आत्माहरूले पनि अहिले यो कोटि होमलाई सूक्ष्म तरिकाले निरीक्षण गरिरहनु भएको छ र यसै गरी हाम्रा आदरणीय वन्दनीय राष्ट्रगुरू योगी नरेन्द्रजीको यो जो सत्सङ्कल्प छ र यो सत्सङ्कल्पको उद्देश्य के हो भने सारा प्राणीहरूले यो कोटि होमको माध्यमबाट आफ्नो राष्ट्रलाई चिनुन् र आफ्नो जो यज्ञको प्रवृत्ति हो हाम्रो जो देशको यज्ञ गर्ने जुन हाम्रो स्वभाव हो यज्ञ दान तप कर्म यज्ञ गर्ने दान दिने तप गर्ने जो मनुष्यको स्वभाव हो त्यो प्रवृत्तिलाई बुझुन् जानुन् र प्राणीहरूमा एकता बढोस् र सारा संसारका प्राणीहरू एक बनेर सबै बाधहरू हाम्रा जुन सर दर्शनहरू छन् वैदिक दर्शनहरू छन् शैव दर्शनहरू छन् र यसै गरी शाक्त दर्शन छन् गणपतिका दर्शन छन् यी सारा दर्शनहरूको बीचमा पनि एकत्र होस् र सबै दर्शनको मुटु कोटि भनेको करोड यज्ञद्वारा सम्पूर्ण देवीहरू देवताहरूलाई प्रसन्न पारी प्रसन्न प्राणीहरूलाई पनि सन्तोष दिन सकियोस् भनेर योगी महाराजज्यूले 129 कोटि होम गर्नुभयो र ती 129 कोटि होम गर्नुको उद्देश्य के थियो भने ब्राह्मणहरूलाई आ ब्रह्मण ब्राह्मण ब्रह्मवर्त सिजायत महाराष्ट्र राजन्न सूरैख

0: चिन्ताम्म, यो हाम्रो सबभन्दा पहिलेको राष्ट्रको प्रार्थना थियो, राष्ट्रगान थियो। यो राष्ट्रगानमा योगीजीले के भन्नुभएको छ भने, आ ब्रह्मन् ब्राह्मणो, ब्राह्मण हो ब्रह्मवर्चसी भनुन्, ब्रह्म तत्वको जो चिन्तन छ यहाँ आचार्यज्यूबाट वेदव्यासज्यूबाट पटक पटक ब्रह्म तत्वको आत्मतत्वको चिन्तनको व्याख्या भइरहेको छ। र हामी नाथहरूले पनि गोरक्षनाथाय भद्राय, हे गोरक्षनाथ प्रभु हजुर भद्र हुनुहुन्छ, शिवस्वरूपाय वेदसे, हजुर शिव स्वरूप हुनुहुन्छ, र शिव गोरक्षनाथाय, शिव कल्याण धातु, तपाईँ त सबै कल्याण गर्न समर्थ हुनुहुन्छ, र त्यस्तो भगवान हो गोरक्षनाथ, गोरक्षाय मच्छिन्दाय नमो नमः, र मच्छिन्दनाथको स्वरूप धारण गर्नुभएका तपाईँलाई हामी प्रणाम गर्दछौ भनेर स्वयं गोरखनाथ बाबाले लेख्नुभएको यो मन्त्र हो गोरक्षनाथ संहितामा यो लेखिएको छ। र भगवानले यो लेख्नुको उद्देश्य के हो भन्दा, यो जो वैदिक संस्कृति छ, यो जो वैदिक सनातन धर्म छ, यो सनातन धर्म जब कलियुग आउनेछ, कलियुगमा मनुष्यहरू कमजोर हुनेछन् र यो कोटिहरूको माध्यमबाट मात्र हामीहरू जोड्न सक्दछौ। योगी नरेन्द्रनाथजीको एउटा कृतिको नाम छ वैदिक साम्यवाद, र अहिले हामीलाई राम्ररी थाहा छ यो 450 वर्षको इतिहासमा योगीजीको कृति मात्र अहिले सजीव बनेर प्रखर बनेर देखा पर्न थालेको छ। र विश्वका जति पनि बात थिए म त्यहाँतिर धेरै इङ्गित गर्न चाहन्न, हाम्रो कोटिहोमको निदर्शन छ, त्यहाँतिर धेरै संकेत नगर्ने भन्ने संकेत भएको हुनाले, तर पनि जब हामी नेपालीहरू आफ्नो वैदिक सनातन धर्म लाई हामीले बिर्सिन्छौ तब हामी दुःख पाउँछौ। र वैदिक सनातन धर्म भनेको अहिंसा समता तुष्टि तपोदानम यसो यस, हामीले मन वचन कर्मले हिंसा नगर्नु, झूठ बोल्नु पनि हिंसा हो, भ्रष्टाचार आचरण गर्नु पनि हिंसा हो, र अनेक प्रकारका पाप कर्म गर्नु पनि हिंसा हो। यो कर्म नगरिकन मानव जीवन जो पाएका छौ हामीहरूले, क्षणभङ्गुर छ जिन्दगी, भर्खरै हाम्रा भजनका संगीतकारहरू राम्रो दिवाकर भण्डारीजीले पटक पटक यहाँ गाउने गर्नुभएको छ कर्कलाको पानी भनेर, तपाईँले पनि जिन्दगानी त्यस्तै छ भन्नु छ। र यसबाट बुझ्नु पर्यो यो कोटी होमले हाम्रो मनलाई पनि मस्तिष्कलाई तिखार्छ, र यसै गरी मन मस्तिष्क तिख्रिँदैन भने हाम्रो यज्ञको धुवाले काले वर्ष पर्दन्य पृथ्वी सस्यशालिनी छोयो धेरै सन्तु निर्भया, सारा प्राणीहरू निर्भय बनेर आफ्नो कर्म गर्दछन् भनेर त्यसरी कोटीको अर्थ करोड, होमको अर्थ आहुति दिनु, र यज्ञ कर्मद्वारा हाम्रो जुन यज्ञमा आहुति हुन्छ स्वाहाद्वारा अग्निमा जान्छ, अग्निद्वारा हाम्रो सूर्यमा जान्छ, सूर्य र अग्नि मिलेर उनीहरूले निर्णय गर्दछन्, र वनस्पति क्षेत्र सहित विश्व ब्रह्माण्डमा यसको के हुन्छ, प्रवाह हुन्छ, र यसको वितरण हुन्छ, र सही वितरण गर्ने पद्धति पनि हाम्रो वैदिक कोटी होमले सिकाउँदछ। र यसै गरी यो वैदिक कोटी होमले हामीलाई धर्म धर्मम धृय धारणे धातुबाट धर्म शब्द भन्दछ, डुठाए धारणे धातुबाट पनि धर्म शब्द भन्दछ, धरती धर्म जसले धारण गर्दछ त्यसलाई धर्म भनिन्छ। तपाईँले धर्म भनेको कर्म, तपाईँले जुन कर्म धारण गर्नुहुन्छ दुई प्रकारका कर्म छन्, एउटा सत्कर्म छ एउटा दुःख कर्म छ, नराम्रो कर्म छ। यदि तपाईँले राम्रो कर्म धारण गर्नुहुन्छ तपाईँलाई सत्कर्म हुन्छ, यदि तपाईँले नराम्रो कर्म धारण गर्नुहुन्छ विकर्म हुन्छ। श्रीमद् भगवद् गीतामा कृष्णले निकै व्याख्या गरेर कर्म विकर्म अकर्म र तीन प्रकारका कर्महरू भन्नुभएको छ। यसै गरी योगी नरेन्द्रनाथजीको यो कोटिहोमले चारै प्रकारका कर्महरूको विश्लेषण गर्दछ। जस्तै कोटिहोम यज्ञ प्रधान छ, हामीहरू यज्ञद्वारा हामीहरू के गर्छौ, सारा विश्व राष्ट्र शान्ति र विश्व शान्ति, वैदिक सनातन धर्म मात्र यसो धर्म हो जुन धर्मले विश्वलाई राष्ट्रलाई शान्ति गर्छ, विश्वलाई पनि शान्ति गर्छ। सर्वे भवन्तु सुखिन भन्ने जो दर्शन छ मात्र वैदिक सनातन धर्महरूको मात्र दर्शन हो। यो दर्शनले सबै प्राणीहरूप्रति, सबै मनुष्यहरूप्रति, सबै जीव जन्तुहरूप्रति र 84 लाख जुनीमा रहेका सबै प्रति एक भाव राखेर रा, वर्णन गर्दछ। त्यस कारणले गर्दा वेदो अखिलो धर्म मूलम, हे प्राणीहरू हो यो वेद नै तिम्रो अखिलको मूल हो, यो तिम्रो आत्मा हो। आत्मा खलु विश्व मूलम, यो आत्मा तिम्रो मूल हो। आत्मा भनेको अयम आत्मा ब्रह्म, तपाईँभित्र रहेको जो हृदय छ, हृदय से अर्जुन तिष्ठति गीता, गीतामा हृदय रूपी दर्शनमा तपाईँ आत्मा बस्छ र त्यो आत्मा नै तपाईँको मूल हो। हे मनुष्य जता कतै बाहिर डुल्नु पर्दैन, महाकविलास प्रसाद देवकोटा होइन, चारैतिर डुल्नु पर्दैन, आफूभित्र फर्किएपछि आफूभित्र नै परमात्मा देखिनुहुन्छ। र त्यसैको लागि सारा दर्शन, वैदिक दर्शन, साम्य दर्शन, भौतिक दर्शन, सबै दर्शनको मुटु योगी नरेन्द्रनाथजीले आफूलाई चिन, आफ्नो राष्ट्रलाई चिन, आफ्नो सभ्यतालाई चिन, आफ्नो संस्कृतिलाई चिन र आफ्नो सभ्यता संस्कृति चिनेर व्यवहार गर। त्यसको लागि उहाँले के गर्नु हो, कोटी होमको एउटा बीजारोपण गरिदिनु भयो र त्यो कोटी होमको 129 वटा कोटी होमबाट हाम्रो के भयो, वैदिक सनातन धर्मको मूल रूप छरियो। जसरी सद्भ्यू छर्छौ त्यसै गरी सद्भ्यू छरियो। तर मनुष्यलाई के लाग्यो कि यसबाट के हुन्छ र देख्नुभयो, अहिले 30 वर्षमा पञ्चायत कालमा निर्धनको कालमा 30 अरब ऋण थियो। म राजनीति कुरा गरेका छैन, एकदम सात्विक कुरा गरिरहेको छु। कुनै चाणक्यले भन्नुहुन्छ माटोले हात धोएर मात्र पवित्रता हुँदैन, अर्थ सूचिर ही सूचि ही, अर्थात पवित्रता भनेको अर्थको सूचीले मात्र सूचि हुन्छ, पवित्र हुन्छ भनेर चाणक्यले भन्नुभएको छ। र हाम्रो वैदिक दर्शनको अर्थशास्त्रको दर्शनमा अथर्ववेदमा पनि अर्थ सूचिर ही सूचि ही, अर्थात अर्थको जो सूची, अर्थको पवित्रता नै परम पवित्रता हुन्छ भनेर भनिएको छ। पञ्चायत कालमा यो राजनीति कुरा होइन, अर्थनीतिको कुरा हो। त्यस बेलामा 30 अरब मात्र ऋण थियो, अहिले 30 खरब ऋण छ। र योबाट स्पष्ट छ कि अहिलेका वादहरू विवादहरू बर्बाद भए र एकमात्र वाद योगी नरेन्द्रनाथ वाद। र यो वैदिक दर्शन, जुन दर्शन बाबाले लेख्नु भएको थियो, योगी नरेन्द्रनाथजीले लेख्नु भएको थियो, ती दर्शनलाई नअपनाएको कारणले गर्दा, आफ्नो वैदिक संस्कृति सभ्यतालाई नमानेको कारणले गर्दा, आफ्ना देशभरि कोटी होम आदि जीव जन्तुहरूको रक्षा, जडीबुटीको रक्षा, गुरूकुलको रक्षा, सभ्यताको रक्षा र प्राणीहरूको सुरक्षा, शिक्षा स्वास्थ्यको संस्कार, शिक्षा सुधारे सकल सुधार, शिक्षा विकारे सकल विकार, शिक्षाद्वारा नै सकल सुधार हुन्छ, त्यसले संस्कार बन्छ, संस्कारले संस्कृति बन्छ, संस्कृतिले सभ्यता बन्छ, सभ्यताले जीवन दर्शन बन्छ, जीवन दर्शनले तपाईँको मूल प्रकृति थाहा हुन्छ, मूल प्रकृति थाहा भए तपाईँको मूल पहिचान के हो, मूल पहिचान के हो त्यो थाहा हुन्छ भनेर योगीजीले कोटी होम गराउन सुरु गर्नुभयो। के कोटी होम नजान्नेलाई कोटी होमबाट अल्म लिन सकेनन्, अलि अप्ठ्यारो हुन्छ गाह्रो हुन्छ भनेपछि ज्ञान मञ्च, यो शरीरले ज्ञान मञ्चको नेतृत्व गर्दथ्यो विभिन्न ठाउँमा, यसलाई ज्ञान मञ्च, ज्ञानको शक्तिद्वारा तपाईँको भित्रभित्र मन मस्तिष्कभित्र ज्ञानको प्रवाह गरेर तपाईँको चेतना स्तरलाई उच्च स्तरमा, वैदिक स्तरमा माथि ब्रह्मलोकसम्मको स्तरमा पुर्याएर तपाईँको चेतनालाई एकदम उर्क प्रखर बनाउने कार्यक्रम यो यो ज्ञान मञ्चले गर्छ। योबाट पनि तपाईँ छुट्नु भयो भने भक्ति सङ्गीत भनेर हाम्रो दिवाकरजी, हाम्रो हरि अब हिरा कणेलजी आइसक्नु भएको छ मलाई प्रमाणपत्र लिएर, र भक्ति सङ्गीत सहित उहाँले पनि जागरण गरेर भक्ति सङ्गीतद्वारा छुट्यो भने योग हाम्रो काम हो। योगको बारेमा त व्याख्या गर्न पाएका छैनौ, सारा चिजहरूको योग गर्नको लागि योगीजीले सबै धर्मको योग, कर्मको योग, ज्ञानको योग, भक्तिको योग, राजयोगको योग गरेर एकत्व गरेर हाम्रो यो यज्ञलाई सफल पार्नको लागि जुन कोटी होमको आयोजना गर्नुभएको थियो र त्यसैको यो पूर्व पहिलो रूप हो जसमा गोरक्षनाथको बीज मन्त्रबाट हामीहरूले दक्षिण एसियामा पहिलो कोटियोम गरेका छौं र म जो हाम्रो अध्यक्ष कोटियोमका सञ्चालक अध्यक्ष प्रेमनिधि भारद्वाजीलाई उद्घोषण गर्न चाहन्छु कि यो यज्ञ विश्वकै इतिहासमा दक्षिण एसियामा नै अझ हामीले अझ परिश्रम गर्न बाँकी छ, कसर मसर अझै पनि छन्, यसलाई गरेर उत्कृष्ट यज्ञको रूपमा, उत्कृष्ट भक्तिको रूपमा, उत्कृष्ट ज्ञानको रूपमा र उत्कृष्ट प्राकृतिक सभ्यता संस्कृतिको रूपमा लैजानु पर्दछ र अरू विचार पनि छ र यी विचारहरूसँगै र यो यज्ञको महत्व, कोटी होमको महत्व र कोटी होममा तपाईँहरू आउनु भएर यस्तो गर्मीमा पनि तपाईँले हाम्रा विचारहरू वाणीहरू सुन्नुभयो, तपाईँहरूको पनि जय होस् र आज तपाईँको दक्षिण एसियाभरिमा जहाँ जहाँ यो शरीरको नाचको प्रवर्तन गएको छ त्यहाँ त्यहाँ भएका शनि राहु केतु तिनवटा, अरू त सकिँदैन, अहिले शनि राहु केतु तिनी सबै काटिउन् र तपाईँ आएकाहरूको त शनि राहु केतु आजै काट्यो काट्यो काट्यो। ओम शान्ति शान्ति शान्ति।
1: श्री शिव गोरक्षनाथको, सिद्ध नवनाथहरूको, सिद्ध चौरासीनाथको के ग्रह काटियो भन्नुभयो स्वामीजी? शनि राहु केतु। ल ताली बजाएर स्वागत गर्नुहोस्। साँच्चै हो काटियो। अब म सम्मानलाई जोडे, अब अलि लामो श्रृङ्खलामा हामी कथामा प्रवेश गर्छौं, त्यसकारण हजुरहरूको गोजीमा रसिद काटेका यस्ता रसिदहरू छन् भने तुरन्त लिएर आउनुहोला, पहिला सम्मानको श्रृङ्खला सकेर अनि कथामा प्रवेश गर्छौं। चार बजे आरती गरेर हामी टक्कै जानेछौ, कोही पनि नआत्तिनुहोला, यो मौका फेरि पाइँदैन, आरामले बस्नुहोला। बुद्धिराज एवं निर्मया रुवाली राप्ती छ हर्दीबाट 1505 प्रदान गर्नुभएको छ। बुद्धिराज एवं निर्मया रुवालीजी मञ्चमा आइदिनु होला। देवी अधिकारी खैरनी दुई चैनपुरबाट 1115 प्रदान गर्नुभएको छ। देवी अधिकारीज्यूलाई पनि रुद्राक्षको लागि हजुर। देवी अधिकारीजी हो, मन कुमारी पाठक चैनपुर 515। मन कुमारी पाठकजी ल यता व्यासजीका हातबाट रुद्र, यता आमा, ए आमा, ए मेरी आमा, रुद्राक्ष नलिने लौ? ठिक छ नारायण हरि, थाहा पाएर नलिए त हामीले के भनौँ र? देवी अधिकारीजी, देवी अधिकारीजी आमालाई रिस उठे जस्तो छ। हाम्रो बीचमा क्षेत्रपुरमा रहेको लक्ष्मीनारायण मन्दिरबाट त्यहाँका मठाधीश श्री 1008 स्वामी पद्मनाभाचार्य गुरुदेवको आगमन भएको छ। जोरदार ताली बजाएर, जोरदार ताली बजाएर स्वागत गरौं। आज हाम्रो कोटियोममा हामीलाई कृतार्थ गर्नको लागि स्वामीजीको आगमन भएको छ, उहाँको साथमा आउने सबै ब्रह्मचारीजीहरूलाई पनि म नमन गर्दछु। एकपटक जोरदार ताली बजेर स्वागत गरौं। सीता बर्तौला खैरनी 8 पर्साबाट 1050 प्रदान गर्नुभएको छ। सीता बर्तौलाजी, कमला कुंवर भरतपुर 7 1150 कमला कुंवरजी जसको नाम लिए, हाम्रो भर्खरै हाम्रो स्वामीजीलाई लिएर आउनुहुने हाम्रा यस महायज्ञका आर्थिक संयोजक योग गुरु अति आदरणीय श्रद्धेय रामु वस्ती, एकपटक ताली बजाइदिनुहोस् त, एकपटक जुत्ता नलाउनु त रामु सर, हजुर पनि 5 मिनट मञ्चमा बसिदिनुहोस् त, मञ्चको शोभा बढाइदिनु। अनि हाम्रा महासचिव रामप्रसाद पोखरेलजी, रामप्रसाद पोखरेलजी महाशय उठेर यसो हात लगाइदिनु, भक्तहरूले चिन्न पाएन भनेर कस्तो सञ्चालक, मान्छे चिनाउँदैनस् भनेर मलाई फोन गरेर गाली गर्नुहुन्छ। ल हाम्रो महासचिव रामप्रसाद पोखरेलजी आर्थिक संयोजक रामु वस्ती गुरुजी चितवन व्यक्ति व्यक्तिलाई यक्ष सिकाउन टोल टोलमा पुग्नुहुन्छ बिहान 4:30 बजे ताली बजाउनुहोस् बुद्धिराज एवं निर्माया रुवाली राप्ती 6 हर्दीबाट 1505 अन्य कोही प्रतिनिधि हुनुहुन्छ भने पनि लिएर जानु होला अब म फेरि त्यहाँ माइक हामी सबैले चिनेका छौं क्षेत्रपुरमा हजुरहरू कहिलेकाहीँ घुम्दै डुल्दै जाँदा भोकै प्यासै हुनुभयो कहाँ जाउँ कहाँ गएर सुस्कारा फेरौं कहाँ गएर झुला बेसाउ झोला बिसाउ भन्ने जस्तो भयो भने क्षेत्रपुरबाट थोरै मासतिर गएपछि त्यहाँ झुला मन्दिर भन्छ होइन गुरुदेव शेष लक्ष्मीनारायण मन्दिर छ त्यहाँ गएर मन्दिरको आचार संहिता त हुन्छ त्यहाँ बिसौनी छ पानी पिउने व्यवस्था छ त्यहाँका सदस्यहरूसँग सम्पर्क गर्यो भने भोजनको व्यवस्था छ राति अलपत्र परिएको छ भने विश्रामको व्यवस्था छ नेपालभरि धेरै ठाउँमा गुरुजी प्रवचनको लागि जानुहुन्छ एकपटक जोरदार ताली आज त्यस्ता सिद्ध सन्तलाई हामीले यो मञ्चमा पाएका छौं मैले छोटो समयको लागि आशीर्वचन के गरौं गुरुदेव अब 4 बजे हामीले आरती गर्ने हो हाम्रो मूल कथामा प्रवेश गरेकै छैनौ छोटो समयको लागि माइक्रोफोन प्रदान गरे जोरदार ताली बजाएर उहाँका दिव्य वाणीहरूलाई स्वागत गरौं
2: भगवानको अलिकति लेभल बढाउनु होला कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः

0: ಅಸ್ಮದ್ ಗುರುಭ್ಯೋ ನಮಃ ಅಸ್ಮತ್ ಪರಮ ಗುರುಭ್ಯೋ ನಮಃ. ಭಗವಾನ್ ಸರ್ವೇಶ್ವರ ಶ್ರೀಮನ್ನಾರಾಯಣ ಪ್ರಭುಗೋ ಆಸಿ ಮನೋಗಂಪ ಅನುಗ್ರಹ ಲಯಾಮಿ ಯು ಬಾಗೇಶ್ವರಿ ಧಾಮ ಉಪಸ್ಥಿತ ಭಯಗಾ ಛು ರ ಯು ಕೋಟಿ ಹೋಮ್ ದಿವ್ಯ ಮಹಾಯಜ್ಞಮಾ ಉಪಸ್ಥಿತ ಹುನಿ ಸೌಭಾಗ್ಯ ಪ್ರಾಪ್ತ ಭಯಗೋ ಛ ಗುರುಜನರುಗೋ ಸಾನ್ನಿಧ್ಯಮಾ ಆಯೋಜಕ ಪರಿವಾರ ಜಸ್ಲೆ ಹಾಮಿಲೈ ಆಮಂತ್ರಣ ಗರ್ನುಭೋ ಏಕದಂ ಶ್ರದ್ಧಾ ಭಕ್ತಿಗೋ ಸಾಥ್ಮಾ ಯು ನಿರಂತರ ಯತಿ ಲಾಮ ಕಾರ್ಯಕ್ರಮ ಸಂಚಾಲನ ಗರ್ನುಹುನಿ ಮಹಾನುಭಾವರು ಗುರುದೇವ್ ಲಗಾಯತ್ ಸಂಕಲ್ಪಕರ್ತ ಯಾರು ಸಭೈ ಸಭೆ ಪ್ರೇಮನಿಧಿ ಭಾರದ್ವಾಜ ಯಜ್ಞ ಸಂಯೋಜಕ ಶ್ರೀ ಪ್ರೇಮನಿಧಿ ಭಾರದ್ವಾಜ ಅನುಭವ ಲಗಾಯತ್ ಯಾ ಜೋ ವಿಶಿಷ್ಟ ವ್ಯಕ್ತಿಗಳು ವಾರೇ ಶುಭ ಸಂಕಲ್ಪ ಲಿನ್ಭ ಕನಕಿ ಶುಭ ಸಂಕಲ್ಪ ಲಿಯೋ ಅವಸ್ಥೆ ಪೂರಾ ಹುಂಚ ಭಗವಾನ್ ಪೂರಾ ಗರ್ನುಹುಂಚ ಗರಾವ್ನುಹುಂಚ ರ ಯೋ ಕ್ಷೇತ್ರ ವಾಸ್ತವ ಯೋ ಧಾರ್ಮಿಕ ಕ್ಷೇತ್ರ ಹೋ ಯಸ್ಮಾ ಈ ವಿಭಿನ್ನ ಕಾರ್ಯಕ್ರಮ ಅಗಾಡಿ ಬಡ್ನು ಪರ್ದಛ ರ ಯೋ ಸಾರಾ ಜಗತ್ ನೈ ವಾಸ್ತವ ಸಂಕ್ಷೇಪ ಬನ್ನು ಪರ್ದಾಖರಿ ಸಾರಾ ಜಗತ್ ಭಗವಾನ್ ಕೋ ಅಧೀನ ಮಾ ಛ ದೈವಾಧೀನಂ ಜಗತ್ ಸರ್ವಂ ಮಂತ್ರಾಧೀನಂ ತು ದೇವತಾಃ ತನ್ಮಂತ್ರಾಃ ಬ್ರಾಹ್ಮಣಾಧೀನಾಃ ತಸ್ಮಾದ್ ಬ್ರಾಹ್ಮಣ ದೇವತಾಃ ತಸ್ಮರ ಸಾರಾ ಯೋ ಜಗತ್ ಯೋ ಪ್ರಪಂಚ ಅಧಿಪನಿ ಸನೆ ಸಾರಾ ವಿಶ್ವ ಬ್ರಹ್ಮಾಂಡ ನೈ ಭಗವಾನ್ ಕೋ ಅಧೀನ ಮಾ ಛ ಯಾ ಮಂತ್ರ ದ್ವಾರಾ ಸ್ವಾಹಾ ಸ್ವಾಹಾರು ಭೈರೇಕೋ ಛ ಸ್ವಾಹಾ ಇಸ್ಬಾಟ ಕೇ ತ ಭಂದಾ ಮಂತ್ರ ಮಾ ಜಸ್ತೋ ಶಕ್ತಿ ಅನ್ಯತ್ರ ಕೇಹಿ ಮಾ ಛೈನ ತಸ್ ಕಾರಣ ಲೆ ಗದಾ ಸಾರಾ ದೇವತಾಹರು ಯೋ ಸಾರಾ ಜಗತ್ ಚೈ ದೈವಕೋ ಅಧೀನ ಮಾ ಛ ದೈವ ಕಸ್ಕೋ ಅಧೀನ ಮಾ ಛ ಭಂದಾ ಮಂತ್ರಕೋ ಅಧೀನ ಮಾ ಛ ಮಂತ್ರ ಕಸ್ಕೋ ಅಧೀನ ಮಾ ಛ ಭಂದಾ ಆಚಾರ್ಯ ಗುರುಹರುಕೋ ಅಧೀನ ಮಾ ಛ ಜಸ್ಲೈ ಬ್ರಾಹ್ಮಣ ಭನಿಂಚ ಬ್ರಹ್ಮ ಭನೆಕೋ ವೇದ ಅಣ ಶಬ್ದ ಜಸ್ಲೈ ಉಚ್ಚಾರಣ ಗರ್ಛನ್ ಉನಿಹರುಕೋ ನಾಮ ಬ್ರಾಹ್ಮಣ ಹೋ ತಸ್ ಭಾರ ಸಬೈಕೋ ದೇವತಾ ಕೋ ತ ಭಂದಾಖೇರಿ ಬ್ರಾಹ್ಮಣ ದೇವತಾ ಅರ್ಥಾತ್ ದೇವತಾಲೈ ಪನಿ ಅಧೀನ ಗರ್ನೆ ಮಂತ್ರ ತ್ಯೋ ಮಂತ್ರಲೈ ಪನಿ ಅಧೀನಮಾ ಮುಠ್ಠಿಮಾ ರಾಖ್ನೆ ಜೋ ಆಚಾರ್ಯ ಗುರು ತಸ್ ಭಾಗಕ್ಕೆ ಉನಾಲೆ ಉಹಾರಲೈ ದೇವತಾ ಬನಿಯೋ ತಸ್ ಭಾರ ನಮೋ ಬ್ರಹ್ಮಣ್ಯ ದೇವಾಯ ಬನಿಂಚ ಭಗವಾನ್ ಶ್ರೀಕೃಷ್ಣನೈ ಬ್ರಾಹ್ಮಣಲೈ ದೇವತಾ ಮಾನ್ಯವಾಲಾ ಬನಿಂಚ ಅನಿ ಗೋಬ್ರಾಹ್ಮಣ ಹಿತಾಯ ಚ ಗಾಯಿರ ಬ್ರಾಹ್ಮಣಕು ಹಿತ ಗರ್ನೆ ವಾಲಾ ತಸ್ತೋ ಭಗವಾನ್ ಶ್ರೀಕೃಷ್ಣ ಚಂದ್ರ ಪರಮಾತ್ಮ ಅನ್ನುಹುಂಚ ರ ಯಾ ಗೌಕು ಸೇವಾ ಯಾರು ಲೋಕಲ್ ಗಾಯಿಹರು ಛನ್ ಯೋ ಪಹಾಡಿಯಾ ಗಾಯಿ ಭನ್ಸೋ ಹಾಮ್ರೋ ಭಾಷಾಮಾ ಭನ್ನು ಪರ್ದಾಖರಿ ಯಸ್ತೋ ಜುನ್ ವಾಸ್ತವಿಕ ಗಾಯಿ ಹೋ ಗೌಕು ಲಕ್ಷಣಲೆ ಯುಕ್ತ ಭಯಕ ತ್ಯೋ ವಾಸ್ತವಿಕ ಗಾಯಿಗೋ ಯಾ ಸೇವಾ ಭಯಕ ಛ ಈ ಸಂಪೂರ್ಣ ಕುರಾಹರು ಗೌಶಾಲಾದೇಖಿ ಲಿಯರ ಯೋ ಹಾಮಿ ಸಬೈಕೋ ಕರ್ತವ್ಯ ಹೋ ಯಸ್ಕೊ ಸಂರಕ್ಷಣ ಗರ್ನು ರ ಸನಾತನ ಧರ್ಮಕೋ ರಕ್ಷಾ ಭನೆಗೈ ಗೌಕೋ ರಕ್ಷಾ ಗಾಯಿಕೋ ರಕ್ಷಾ ನೈ ಧರ್ಮಕೋ ರಕ್ಷಾ ಹೋ ರ ಯಸ್ಕಾ ನಿಮಿತ್ತ ಜೋ ಸಂಕಲ್ಪ ಗರ್ನುಭೋ ಯೋಗಿಜಿ ಜೋ ಸಂಕಲ್ಪ ಗರ್ನುಭೋ ರ ತ್ಯೋ ಕಿಸಿಮ ಕಾ ಸಬೈ ಠಾವ ಠಾವಮಾ ಹಾಮಿಲೈ ದೇಖದೈ ಪನಿ ಆಯಿರಹೆಕಾ ಛೌ ಯಸ್ ಸಮಯಮಾ ಯಹಾರು ಪವಿತ್ರ ಪುರುಷೋತ್ತಮ ಮಾಸಕೋ ಆಜ ಅಂತಿಮ ದಿನ ಪನಿ ಛ ಅಮಾವಾಸ್ಯಕೋ ದಿನ ಅಮಾವಾಸ್ಯ ಸಂಕ್ರಾಂತಿ ಫೇರಿ ಆಷಾಢ ಸಂಕ್ರಾಂತಿ ಈ ಸಂಪೂರ್ಣ ಪರ್ವ ಏಕೈ ಸಾಥ್ ಪರೆಕೋ ಯಸ್ಮಾ ಯಹಾರು ಸಬೈಕೋ ದರ್ಶನ ಪನಿ ಪ್ರಾಪ್ತ ಗರ್ದೈ ಯಹಾರು ಸಬೈಕೋ ಮಂಗಲ ಹೋಸ್ ಭನ್ಛೌ ರ ಯಹಾ ಹಾಮಿ ಪವಿತ್ರತಮ ದೇವಘಾಟ ಧಾಮಕೋ ಯಸ್ ಕ್ಷೇತ್ರಮಾ ಛೌ ಮುಕ್ತಿ ಕ್ಷೇತ್ರಮಾ ಛೌ ಫೇರಿ ಯೋ ಮುಕ್ತಿ ಕ್ಷೇತ್ರ ಜೋ ಶಾಲಗ್ರಾಮ ಕ್ಷೇತ್ರ ಹೋ ಯೋ ಶಾಲಗ್ರಾಮ ಕ್ಷೇತ್ರಕ್ಕೆ ಠುಲೋ ಮಹಿಮಾ ಬತಾಯಿಕ ಶಾಲಗ್ರಾಮ ಭಗವಾನ್ ವಿಶ್ವಕ್ಕೆ ಏಕ ಮಾತ್ರ ಕಾಲಿ ಗಂಡಕಿ ಕೃಷ್ಣ ಗಂಡಕಿ ಮಾ ಪ್ರಾಪ್ತ ಹೋಗ ಯೋ ಸಾರಾ ವಿಶ್ವಭರಿ ಜತಿ ಪನಿ ಸನಾತನ ಧರ್ಮಾವಲಂ ಸನಾತನ ಸನಾತನಿ ಹಾಮ್ರ ವೈದಿಕ ಸನಾತನ ಧರ್ಮ ಕಾ ಜತಿ ಪನಿ ಮಂದಿರ ವಿಶ್ವಭರ ಪೂಜಿತ ಹೋನಿ ಶಾಲಿಗ್ರಾಮ ಭಗವಾನ್ ಯೀ ಮಾತ್ರ ಪ್ರಾಪ್ತ ಹೋಗ ಯೋ ಹಾಮ್ಲೆ ಗೌರವ ಗರ್ನೆ ಕುರಾ ಛ ಪೃಥ್ವಿಕೋ ಎವಟಾ ವೈಕುಂಠ ಹೋ ಮುಕ್ತಿ ಕ್ಷೇತ್ರ ಮುಕ್ತಿನಾಥ ಬಾಟ ಪ್ರವಾಹಿತ ಭೈರೇಕಿ ಭಯಕಿ ಜೋ ಕೃಷ್ಣ ಗಂಡಕಿ ಹುನ್ನ ಯಸ್ಕೊ ಮಹಿಮಾ ತ ಧೇರೇ ಛ ಶಾಲಿಗ್ರಾಮ ಜಲ್ಲೈ ಏಕ ಪಟಕ್ ಹಾಮಿಲೆ ಪಿಯೋ ಭನೆ ಪನಿ ಸಾರಾ ಪಾಪರು ನಾಶ ಹುಂಚ ಭನೇಕೋ ಛ ಹಾಮಿಲೆ ತೈ ಭಾರ ಯೋ ಕೃಷ್ಣ ಗಂಡಕಿಕೋ ಜಲ್ ಗಂಡಕಿಕೋ ಜಲ್ಲೆ ಸ್ನಾನ ಗರಾಯರ ಶಾಲಿಗ್ರಾಮ ಭಗವಾನ್ ಕೋ ಸೇವಾ ಗರ್ನೆ ಹಾಮಲೈ ಸೌಭಾಗ್ಯ ಮಿಲೇಕೋ ಛ ಕಿನ ದೇವಘಾಟ ನಾರಾಯಣಘಾಟ ವರಪರ ಹಾಮಿ ಜೋ ಬಸ್ಸೌ ನಿ ಈ ನಜಿಕಮಾ ಹುನೆ ವ್ಯಕ್ತಿಲೆ ಗಂಡಕಿಕೆ ಜಲ್ ದ್ವಾರಾ ಸೇವಾ ಗರೆರ ಭಗವಾನ್ ಕೋ ತೀರ್ಥ ಚೈ ಪ್ರತ್ಯೇಕ ದಿನ ಲಿನು ಪರ್ದಛ ತೀರ್ಥ ಭನೆಕೋ ಪವಿತ್ರ ತ್ಯೋ ವಸ್ತುಲೈ ಜಲ್ ಮನೆ ಪಾನಿಕೋ ಭಾವನಾ ಗರ್ನುಹುನ್ನ ಭನೆಕೋ ಛ ಭಗವಾನ್ ಶಾಲಿಗ್ರಾಮಲೈ ಸ್ನಾನ ಗರಾಯಕೋ ಜುನ್ ಜಲ್ ಹೋ ವಾಸ್ತವ ಜಲ್ ತ ಹೋ ತಸ್ಲೈ ಚೈ ಕೆ ಭನ್ನೆ ಗರಿಂಚ ತೀರ್ಥ ಮನೆ ಪವಿತ್ರ ತ್ಯೋ ಪವಿತ್ರ ವಸ್ತು ಹೋ ತಸ್ ಭರ ತಸ್ಲೈ ಕೆ ಭನೆಕೋ ಛ ಭನಿ ವಿಷ್ಣು ಪಾದೋದಕಂ ಪೀತ್ವಾ ಪುನರ್ಜನ್ಮ ನ ವಿದ್ಯತೆ ಅಕಾಲ ಮೃತ್ಯುಲೈ ಹರಣ ಗರ್ನೆ ವಾಲಾ ಛ ಸಭೈ ಪ್ರಕಾರಕ ಆದಿ ವ್ಯಾಧಿಲೈ ಸಮಾಪ್ತ ಗರ್ನೆ ವಾಲಾ ತಸ್ತೋ ವಿಷ್ಣು ಪಾದೋದಕಲೈ ಪಾನ ಗರೇ ಬಸಿ ಫೇರಿ ಪುನರ್ಜನ್ಮ ಹುದೈನ हामीले पुनर्जन्म लिनु पर्दैन, त्यसो भएर हामीले घर घरमा प्रत्येक घर घरमा शालिग्राम र गोपालजी होइन को सेवा, आमाहरूले गोपालजीको सेवा, बाबाहरूले शालिग्रामको सेवा, नभए पनि घरमा पूजित भएर शालिग्राम बस्नु पर्दछ र पूजित भयो भनेदेखि घरको मङ्गल हुन्छ। त्यस भएको हुनाले हामीले त्यो सौभाग्य प्राप्त गर्दैछौ र आज अब यो विशेष कार्यमा सबै सहभागी बनेर, यो धार्मिक कार्य हो, यो हामी सबैको हो, यसलाई जोगाउने, संरक्षण गर्ने र निरन्तर रूपमा चाहिँ यो कोटी होम स्थल बनेको छ र यसलाई हामीले जो सकिन्छ आफ्नो तर्फबाट योगदान भनिन्छ। त्यस भएर हामीले वार्षिक रूपमा भए पनि केही भगवत गुणानुवाद गरेर चर्चा गर्दैछौ र आज धेरै समय छोटो छ भन्ने कुरा पनि जानकारी मिलिरहेको छ र हामी पनि व्यस्त बेलामा छौँ र पूर्वाञ्चल पश्चिमाञ्चल पुरै यात्रा गरेर यहाँसम्म आउने सौभाग्य प्राप्त भयो। यहाँहरू सबैको मङ्गल होस् र हजुरहरू कुनै बेला अघि नै परिचय दिनुभएको छ, हाम्रो विशेष वाचक त उहाँ नै हुनुहुन्छ नि, के अरे हाम्रो नाम हजुर परशुराम पाण्डेजी हो त, निरन्तर रूपमा किन समय दिनुभएको छ, उहाँहरू बसेर निरन्तर सञ्चालन गर्नुभएको छ, राम्रो छ, दिव्य छ र यस्तै हजुरहरू सबैको भक्तहरूको भक्तै र भागवतै सह, वैकुण्ठमा त भगवान भक्त र भागवतको साथमा रहनुहुन्छ भने यहाँ त भक्त भागवत सबै जुटेपछि नै शोभा बढ्छ र जसरी आउनुभएको छ हजुरहरूले पाँच सातजना आठ दसजना ल्याउँदै जाने, अब त सकिने दिन पनि आइसके। त्यस भएर हजुरहरू सबैलाई यो प्रार्थना गर्दै हजुरहरू कुनै बेला पनि यो देवघाट क्षेत्रमा, देवघाटमा, यहाँ बागेश्वरीमा र पोखरा बसमार्गमा कोही बेला हजुरहरू बिच पर्नु पर्दैन, पोखरा बसमार्गकै चोकै चोकबाट चाहिँ पूर्व साइडमा 100 मिटरमा ठिक अघि बताए अनुसार श्री शेष लक्ष्मीनारायण ठूलो धाम बनेको छ दाक्षिणात्य कलाकृतिको हिसाबको, जसरी यहाँ केही प्राचीन कलाको हिसाबले यहाँ भएको छ, पुरातात्विक हिसाबले यहाँ निर्माण भएको छ। वास्तवमा पुरातत्वको र प्राचीन इतिहासको योगी नरहरिनाथजीले जो खोजी गर्नुभएको छ वास्तवमा हाम्रो नेपालीले गौरव गर्नुपर्ने कुरा छ यो सम्पूर्ण कुराहरू। र दैलेखमा पनि म गएँ होइन, उहाँको ती कुराहरू सुनिरहेको पढिरहेका थियौँ हामीले अध्ययन गर्ने क्रममा मास्टर लेभलमा नेपालीमा होइन संस्कृतमा आचार्यहरू गर्दाखेरि यी सबै अध्ययन गर्दै जाँदा त्यो दुल्लुको शिलालेख भनिन्छ नि त्यहाँ के रहेछ भन्ने कुरा पनि खोजी गर्दै जाँदा सबै ती ठाउँको सबै पत्ता लगाउँदै अभिलेखहरू सम्पूर्ण उहाँले राख्नुभएको सबै कुरा चाहिँ हामीलाई सहज भएको छ, कहिले कहाँ कसरी त्यो पत्ता लगाउने, कसरी पढ्ने होइन, ती सबै गर्नुभएको उहाँको ठुलो योगदान छ। वास्तवमा राष्ट्रिय विभूति स्वरूप हुनुहुन्छ र उहाँको यो कदर भनेको यो संस्थालाई जस्तो उहाँको भावना हो, जसरी धर्मको रक्षा, वेदको रक्षा, गायत्री मन्त्र शुद्ध पढ्नुपर्छ उहाँको भनाइ चाहिँ मैले भेट्न त पाइनँ होइन, मैले सायद नजिकमा भयो भएन थाहा भएन, तर देखिएको भए पनि त्यति ख्याल भएन होइन, सानै हामी बाल्य अवस्थामै थियौँ, तर जे होस् उहाँका ती कुराहरू चाहिँ सुन्न चाहिँ पाइन्थ्यो र शुद्ध चाहिँ गायत्री पढ्छ कि पढ्दैन तिमीहरूले भनेर सोध्ने चाहिँ बानी थियो अरे उहाँको, त्यसो गायत्री मन्त्र शुद्ध उच्चारण गर्नुपर्छ भनेर, त्यस्तो प्रेरक व्यक्तित्व हुनुहुन्छ। त्यस भएर यसलाई संरक्षण हामीले गरौँ र हजुरहरू यस्तै हजुरहरूलाई जसरी चाहिँ हामी यहाँ भेटिरहेका छौँ पोखरा बसमार्गमा पनि हजुरहरू आउँदाखेरि त्यो धाममा कुनै बेला चाहिँ अब यो वर्षको अन्तिमतिर हुनसक्छ सायद, यहाँहरू सबैलाई मैले जानकारी गरेँ हिरालालजी त हामीले उद्घाटन अथवा मन्दिर नयाँ नवनिर्माण पनि गरेका छौँ, त्यसमा एकदम कलाकृतिको साथमा 3-4 तलाको भयो, यो पनि सबै मेचीदेखि महाकालीसम्मका थोपा थोपाबाट हामीले धेरै त्यस्तो ठुलो प्रयास पनि गरेको होइन, भन्नाले प्रयास त केही त हुन्छ तर पनि त्यस्तो बाहिरी रूपमा आडम्बर हिसाबले त्यस्तो केही नगरिकन त्यो त्यत्रो गर्नु भनेको के भन्दा त्यो धेरै किसिमको कति विज्ञापन गरेर कति गर्नुपर्छ, तर हामीले त्यस्तो धनबल जनबल ठुलो नलगाइकन एउटा अध्यात्म ऊर्जाको साथमा नै अगाडि बढेर एउटा जोगी जस्ता योगी हामीहरूलाई चाहिँ साथ दिनुभयो सबैले, त्यसका निमित्त यहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ र यहाँहरूको राष्ट्रको गौरव हो यो क्षेत्रमै भनौँ न, यो मध्यबिन्दु बीच भागमा जसरी पूर्व पश्चिम जाँदाखेरि बीच पर्छ, सेन्टरमा पर्छ, देवघाट आउँदा पनि मुखमा पर्छ, हजुरहरू कुनै पनि बेला दर्शन गर्न अवश्य आउनुहोला। वेङ्कटाद्रीबाट तिरुपति बालाजीको भगवान आउनुभएको छ, त्यहाँको ओरिजिनल चिनारी, आजभोलि चाहिँ असत्य कुराहरू धेरै बढ्छ तर सत्य के हो त भन्दा तिरुपति बालाजीबाटै मेन भगवान दिएको चाहिँ ट्रस्टले नै दिएको, अरू एक पैसा होइन नि, फेरि एक पैसा पनि अरू आएको होइन, भगवान चाहिँ ट्रस्टले दिएको। त्यस्तो तिरुपति बालाजी भगवान वहाँ जान नसक्ने भक्तहरूको लागि, हजुरहरूको लागि त्यहाँ हुनुहुन्छ सीताराम लक्ष्मण अरू पनि हजुरहरू। एक पटक बीचमा कुनै बेला पनि बुधबार सत्सङ्ग हुन्छ र झुला महोत्सव हुन्छ यो साउनको लगभग भनौँ न श्रावणको जनैपूर्णिमा भन्दा अघिल्लो यो नागपञ्चमी पछाडि यहाँहरू कुनै बेला सायङ्कालमा हजुरहरू त्यसमा पनि सहभागी बन्न सक्नुहुन्छ र यहाँहरूलाई विशेष आमन्त्रण गर्दै पुष महिनामा ठुलो आध्यात्मिक अनुष्ठान हुन्छ एक महिनाभरि नै कथा प्रवचन। स्वामी पद्मनाभाचार्य भनेपछि कालिका एफएममा बोल्ने म नै हो। अब यही अनुहार जय श्रीमन्नारायण जय श्रीमन्नारायण। धेरै धेरै सबैलाई आयोजक परिवारलाई धन्यवाद। जय
1: श्री लक्ष्मीनारायण भगवानको, श्री गौरी शंकर भगवानको, श्री सीताराम भगवानको, श्री राधा कृष्ण भगवानको, श्री शिव गोरक्षनाथको, सिद्ध नवनाथहरूको, सिद्ध चौरासीनाथको, हामी सबै अनाथका नाथ देवादि देव महादेव श्री पशुपतिनाथको। मैले यहाँ देखेको छु राष्ट्रिय रूपमै समाजसेवाको रूपमा अतुलनीय योगदान पुर्याउनु हुने समाजसेवी एवं सफल व्यवसायी श्रद्धेय ओमकार कणेजी जोरदार ताली मञ्चमा गरिमामय मञ्चमा आइदिनु होला। जोरदार तालीको साथमा स्वागत गरे। अब म मूल कथामा हामी प्रवेश गर्दैछौ। हजुरहरूको हातमा रसिद छ भने एक मिनट भित्र लिएर आउनु होला, फटा जरको उठेर सर फटाफट लिएर आउनु होला। केही समयको लागि हामी अलि लामो उसमा प्रवेश गर्नेछौ। लक्ष्मी पन्त भरतपुर 9 1050 लक्ष्मी पन्तजी अथवा प्रतिनिधिजी जो हुनुहुन्छ आएर रुद्राक्ष ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय सज्जनवृन्द, अहिले भर्खरै श्री 1008 स्वामी पद्मनाभाचार्यज्यूले अत्यन्तै सुमधुर वाणीमा जुन सन्देशहरू दिनुभयो, हाम्रा थुप्रै विशिष्ट गुरूदेवहरूले आशीर्वचनहरू राख्नुभयो, एउटा सन्देश बाहिर के गएको छ भने यज्ञको नमूना वास्तवमा बागेश्वरीमा भएको यज्ञ हो भन्ने कुरा विशिष्ट विशिष्ट गुरूहरूले यो यज्ञ नै बल्ल यज्ञ यस्तो जहाँ जाँदाखेरि दानको आतंक अब तिमी आयो भनेर त्यहाँ नारा अर्कै लगाइन्छ तर छोपेर लगेर यस्तो यो भय यता रुद्र त्यो भय जुन उत्पत्ति भएको थियो यहाँ हजुरहरूले इच्छाले कति दिनुहुन्छ स्वतस्फूर्त रूपमा दिनुहोस् मिसाउनुहोस्। मैले कतिसम्म सुने भने मलाई कतिसम्म फोन गर्नुभयो मैले 11,000 दान गर्ने भनेर। म गोजीमा 11,000 लिएर गएको थिएँ। पहिला मैले 1100 मात्रै दिएँ किनकि यिनीहरूले कर गर्ने हुन् कर गरेपछि मैले 10,000 निकाल्छु भनेर। मैले 1100 दिएँ तर 1100 दिएपछि त इन्टु केही पनि छैन, कसैले कर पनि गर्दैन, थप्न किन यति दिनुभएको पनि भन्दैन। पछि मलाई आफैलाई ग्लानी बोध भयो र मैले त्यो 10,000 मैले गोप्य दान पात्रमा राखेँ। मैले रसिद कटाइन फेरि तर त म संकल्प गरेको मैले कर फिर्ता गरेर आइन भनेर मलाई स्वयं फोन गर्नुभएको छ। यसरी भक्तहरूको मन पग्लिएको छ। ए यो यो यज्ञको पर्व ताली बजाएर स्वागत गर्नुहोस्। यज्ञ पूर्ण सफल भएको छ। हाम्रा गुरुदेवहरूले पनि भन्नुभएको छ कोही नछुट्नु होला। अब केही समयसम्म हामी यज्ञ असफल हुन्छ कि असफल भन्नाले वरणीय ब्राह्मणहरू कलाकारहरूलाई पनि जाने बेलामा विदाई गर्ने थोरै दक्षिणा पनि दिने वातावरण बन्दैन कि भनेर मनमा चिन्ता थियो। हामीले ढाँटेनौ थियो तर हजुरहरू जस्ता भक्त श्रद्धालुहरू परब्रह्मा परमात्माका परम पार्षदहरू सबै श्रद्धालुहरू यसरी आएर ओहिर्याउनु भयो। थोपा बिन्दु बिन्दु दिएर सिन्धु बगाइदिनु भयो, दाना दाना दिएर पर्वत बनाइदिनु भयो। हेर्नुहोस् त मन मन दिएर यहाँ वृन्दावन बनाइदिनु भयो। जोरदार ताली बजाएर स्वागत गर्नुहोस्। धान हुनेले धान दिनुहोस्, धन हुनेले धन, धान हुनेले धान दिनुहोस्, धन हुनेले धन, केही पनि नहुनेले चढाइदिनुहोस् मन, केही पनि नहुनेले चढाइदिनुहोस् मन। हामीले यही भनेका थियौं, यही सन्देशले गएको छ। यज्ञ 14 गते समापन हुनेछ, आठ गते लगभग पाँच करोड़ भन्दा बढी बत्ती यहाँ प्रज्वलन हुनेछन्। छ गते 1008 कन्या पूजनको कार्यक्रम छ, एक दिन पनि नछुट्नुहोला भन्दै म फेरि यहाँ सम्मानमा तुलसी पौडेल भरतपुर 15 मंगलपुरबाट 1050 प्रदान गर्नुभएको छ। तुलसी पौडेलजी, सुनिता कुमारी पन्त, शंकर पन्त भरतपुर 11 1155 प्रदान गर्नुभएको छ। सुनिता कुमारी पन्तजी मञ्चमा आइदिनु होला। रामचन्द्र मन्दना जिरौना 11 रामचन्द्र भन्दना जिरौना 11 रसिद लिएर जानुहोला। 1020 प्रदान गर्नुभएको छ। स्वर्गीय आमा गौमाया गुरुङको सम्झनामा भरतपुर 10 10005 प्रदान गर्नुभएको छ। दाताको नाम उल्लेख छैन, जोरदार ताली बजेर स्वागत गर्नुहोला। स्वर्गीय आमा गौमाया गुरुङका सन्ततिहरू जो हुनुहुन्छ, छोरा कमल गुरुङ अनि बुहारी मनमाया गुरुङ, शिव कमल गुरुङ मनमाया गुरुङ, यति ढिलो किन आउनुभएको लुरुङ लुरुङ ल यो लिएर जानुहोला, रुद्राक्ष लिनुहोला दुवैजनाले। बल्ल हाम्रो मञ्चमा आसनकरण गरिदिनु होला। शिवकुमार गुरुङ सर मञ्चमा आसनकरण गरिदिनु होला, यता यता अतिथि कक्षमा यता, बहिनी पनि कमला कुमार भरतपुर 7 1150 कमला कुमारजी ल यहाँ नाम लिएका नआउनुभएका हुनुहुन्छ भने आउनुहोला। अब भने म ल भागीरथी दौडिनु के दौडिनु, यहाँ त एक एक सेकेन्डको समय छ, केले पैसा लिएर आउनुभयो फेरि। गुरुदेव हाम्रो श्री 1008 स्वामी पद्मनाभाचार्यजी, पद्मनाभाचार्यजी हो। अब यस्तो छ, अन्य ठाउँमा सन्त गुरु महन्त योगी जालन्धरहरू आएपछि दक्षिणा दिएर पठाउने चलन छ, यहाँ गुरुजीहरूले दक्षिणा दिनुभएको छ। हेर्नुहोस् त, ए भगवान्, यो त महातीर्थ भयो के। यस्ता यस्ता सन्तहरूको पनि यहाँ 2100 प्रदान गर्नुभएको छ। यहाँ रसिद काटेर ल्याइदिनु होला गुरुदेवको। यो 2100 होइन गुरुदेव, यो 21 लाख हो। ताली बजाइदिनुहोस् त। यसरी यस्ता दिव्य सन्त जसले धर्मको रक्षाको लागि सम्पूर्ण कुरा त्यागेर ब्रह्मचर्य पालन गरेर धर्मकै लागि समर्पित हुनुभएको छ, उहाँहरूले पनि आएर यसरी यो दिनुभएको रकम यो वास्तवमा अतुलनीय छ। अब मैले धेरै नबोलिकन भूमिकामा धेरै समय खर्च न हाम्रो भक्ति संगीतको क्षेत्रमा अत्यन्तै प्रसिद्धि कमाउनु भएकी अति लोकप्रिय भजन गायिका लाखौं भ्युजर्सहरू छन् उहाँको उसमा पवित्रा पौडेलजी मञ्चमा आइदिनु होला। समय रहेछ भने अहिले हजुरको प्रस्तुति पनि हामीले राख्नेछौ, ढिला ढिला भएको छ। अस्ति नै पनि आरतीको बीचमा अब कथापछि हजुरको प्रवचन हामीले अवश्य राख्नेछौ, अहिले कथाको धारमा हामी प्रवेश गर्दैछौ क्षमा याचना गर्दै। अब यसलाई मैले अब माइक्रोफोन अत्यन्तै प्रसिद्ध अब मैले धेरै भूमि अत्यन्तै प्रसिद्ध कोकिल कण्ठका धनी शास्त्रीय संगीतका मर्मज्ञ अति मिलनसार म यहाँ गुरुदेवले पशुपतिनाथ 8 सर्वेश्वर मन्दिर मनहरी 8 हेटौडा 4 3530 पहिला दिनुभएको थियो, त्यसमा फेरि 1500 थपेर उहाँहरूले 5055 बनाउनु भएको छ। ल हेर्नुहोस् भक्तको मन पग्लिएको, ए भगवान् यो भोलि कता 5 लाख पुग्ने हो भन्ने डर के यस्तो ग्रुप। ल ताली बजाउनुहोस् त। ल मैले चाहिँ यहाँ पढ्न झर्को मान्ने छैन है, हजुरहरू थप्नु भयो भने म खुसी भएर पढ्नेछु होइन त सृजना बहिनी। ल ताली बजाइदिनुहोस्, ल पशुपतिनाथ मन्दिर आएर गौमाया गुरुङ आमा योगी नरहरिनाथसँग लामो संगत गर्नुभएको, यस्तो भाग्यमानी उहाँका सुपुत्रहरू अनि बुहारी अहिले भर्खरै हामीले सम्मान गर्यौं, मञ्चमा उहाँलाई राख्न पायौं, धन्न हामीले मञ्चमा बोलाएछौ। यो योगीजीले नै आदेश दिनुभएको, ताली बजाएर स्वागत गर्नुहोस्। शिव कमल गुरुङजी अनि हाम्रो बहिनी मनमाया गुरुङ, ताली बजाउनुहोस्। आमा गौमाया गुरुङ दुई वर्ष पहिला स्वर्गीय हुनुभयो, शरीर छैन, तर योगीजीसँग सारा सर्वस्व त्यागेर एक किसिमको विरक्त योगिनीको जीवन, तपस्विनीको जीवन जिउनुभएकी आमाका सुपुत्र एवं पुत्रवधू यहाँ आउँदाखेरि यज्ञ बल्ल सम्पन्न भएको महसुस भएको छ। जोरदारताली हातमाथि लगेर, हातमाथि लगेर उहाँहरूमा पनि यही भक्तिभावका तरङ्गहरू तरङ्गित हुँदै जाउन् भन्दै अब मैले माइक्रोफोन आचार्य परशुराम पाण्डेज्यूलाई प्रदान गरे। जय होस्, मंगल होस्, कल्याण होस्। एकपटक ताली त बजाइदिनुहोस्, हातमाथि लगेर जोड्नु।
2: हरि ओम। हरि ओम। ओम जय जय श्री राधे। हरि ओम। हरि ओम। ओम हरि ओम। हरि ओम। ओम हरि ओम। जय जय श्री राधे। हरि ओम। ओम हरि ओम। हरि ओम। ओम
3: ओम
2: हरि ओम। ओम

परम मंगलमय अत्यन्तै पावन पुरुषोत्तम मासको पवित्र दिनमा आज हामी अत्यन्तै पावन क्षेत्र नारायणी गंगाको पावन तट देवघाट क्षेत्र वागेश्वरी आमाको काखमा कोटिहोम महायज्ञ अन्तर्गत हामीहरू विभिन्न कर्महरूको दर्शन गर्दै आज यो अत्यन्तै पावन पुरुषोत्तम मासको अमावस्याको दिनमा आज हामी नारायणी गंगाकै तटमा रहेर आज कोटिहोममा गौमाताहरूको चरणबाट अत्यन्तै पावन बनेको यो धरा आज यो गौशालामा अवस्थित भएर दान पुण्यका कर्महरू गरिरहेका छौं र सम्पूर्ण कुराहरू यहाँ हामीले देखिसकेका छौं। सन्तहरूको आगमन भएको छ। पुरुषोत्तम महिनाको बेलामा सबैभन्दा ठूलो पुण्य भनेको सन्त दर्शनको बताइएको छ। सन्तहरू सिद्धहरूको दर्शन गर्नु नै पुरुषोत्तम महिनामा सबैभन्दा ठूलो सत्कर्म हो र गौमाताको दर्शन सन्त सेवा गौमाताको सेवा ब्राह्मणहरूको सेवा दर्शन कोटिहोम महायज्ञको दर्शन गंगामा स्नान र विभिन्न प्रकारले दान आदि कर्महरू गर्दै अमावस्याको दिनलाई हामीले आज यो पुरुषोत्तम महिनाको यो पवित्र क्षणलाई विभिन्न प्रकारले व्रत गरेका या नगरेका सबैले अत्यन्तै पावन दिनको रूपमा हामीले मान्नुपर्दछ। भगवान पुरुषोत्तमको कृपाले सद्गुरूदेव योगी राष्ट्र गुरू योगी नरहरिनाथ गुरूको कृपा सम्पूर्ण नाथ गुरूदेवहरूको कृपा गोरक्षनाथको भूमि नेपाल आज हामी अत्यन्तै पावन क्षेत्र नेपाल भूमि हेर्नुहोस् हामीले हिमवत खण्डमा श्रवण गरिसकेका छौं। यस्तो पवित्र नेपाल भूमिमा आज हामी बसेर दिव्य सन्त महात्माहरूको बीचमा छौं। पूज्यपाद डाक्टर प्रज्ञानाथ गुरूदेवको चरणमा वन्दन। पूज्यपाद स्वामीज्यू आउनुभएको छ क्षेत्रपुरबाट पद्मनाभाचार्य स्वामीज्यू चरणमा वन्दना गर्दछु र यस महायज्ञलाई संयोजन गर्दै मूलकर्ताको रूपमा बसेर अत्यन्तै तपस्या तपश्चर्यापूर्ण जीवन व्यतीत गरिरहनुभएका परम आदरणीय पूज्य प्रेमनिधि भारद्वाजको चरणमा वन्दन गर्दछु र अन्य गुरूवरहरू आदरणीय रामप्रसादजी ध्रुव मिश्र दाजु लगायत उपस्थित विशिष्ट विद्वानहरू सम्पूर्णका चरणमा वन्दन। मञ्चस्थ अन्य व्यक्तित्वहरू कलाकार पवित्राजी र यस मञ्चलाई अत्यन्तै भव्य र सभ्य तरिकाबाट सञ्चालन गर्नुहुने परम आदरणीय श्रद्धेय महाकाव्यकार भजन कविताका रचनाकार आदरणीय हिरालाल कणेल गुरूको चरणमा वन्दन र कलाकार मित्रहरू दिवाकर भण्डारी सुनिल थापा मनोज तिमिल सिन्हा लगायत सम्पूर्ण कलाकारहरूको चरणमा वन्दन गर्दै उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू आज भाग्यले गुरूदेवको कृपाले आज यस क्षेत्रमा हामीहरू आएका छौं। जति पनि आज यस क्षेत्रमा आउनुभएको छ सम्पूर्णको चरणमा वन्दन। सम्पूर्ण अत्यन्तै पुण्यात्मा भाग्यशालीहरू मात्र आउनुभएको छ। शान्त भएर एकैछिन हामी श्रवण गरौं किनभने पुरुषोत्तम मास महात्म्य आज अन्तिम दिन हो। आज 31 अध्याय हामीले श्रवण गरेर पुरुषोत्तम मास महात्म्यलाई थन्क्याउँछौं। त्यसकारणले आज यो औँसीको दिन छ र हाम्रो समक्षमा वरिष्ठ कलाकार अर्जुन सापकोटा हजुरहरू सबैले चिन्नुभएको छ। हाम्रो भजन प्रतियोगिताको संयोजक पनि हुनुभयो। अत्यन्त भव्य कार्यक्रम सफल पार्नुभएको छ हामीले देखेका छौं। आउनुभएको छ हार्दिक स्वागत। र यो बागेश्वरी धाममा आज यति ठूलो कोटिहोम आज सयौं ब्राह्मण गुरूहरू वरण हुनुभएको छ र विभिन्न प्रकारले हवनादि कर्महरू गर्दै कोटिहोमतर्फ हामी उन्मुख भइरहेका छौं। अतिरुद्री सहस्र चण्डी लगायतका विभिन्न कर्महरूको साथमा आज कोटिहोम अगाडि बढ़िरहेको छ र विभिन्न गुरूहरू विभिन्न क्षेत्रबाट आएर हामीलाई उत्साहित गर्ने आशीर्वचन दिने सम्पूर्ण कर्महरू गरिरहनु भएको छ। सम्पूर्ण गुरूदेवका चरणहरूमा वन्दना गर्न चाहन्छु र आज हामी पुरुषोत्तम महिनाको अन्तिम अध्यायलाई श्रवण गर्दैछौ। हामी अत्यन्तै शान्त भएर श्रवण गर्नुपर्दछ। पुरुषोत्तम महिना मा जसले पुरुषोत्तम मासको कथा श्रवण गर्दछ हेर्नुहोस् जानेर नजानेर बुझेर नबुझेर जति भेटिन्छ त्यति कथा जसले श्रवण गर्दछ
त्यस्ता पुण्यात्माहरूको सम्पूर्ण पाप राशिहरू काटिन्छ र धेरै जन्मसम्म उसले लिनु पर्दैन, स्वर्गमा गएर वास गर्दछ, भगवानको कृपा हुन्छ भन्नुहुन्छ। र यो पुरुषोत्तम महिनाको महत्वको विषयमा हामीले एक महिनादेखि यहाँ विभिन्न इतिहासको साथमा सदाचारका कुराहरूदेखि लिएर व्रतका नियम आचारका कुराहरूदेखि लिएर सम्पूर्ण कथाहरू हामीले श्रवण गरिसकेका छौं। अब हामी कति आउन पायौं कति आउन पाएनौ त्यो आफ्नो भाग्यको कुरा हो, प्रारब्धको कुरा हो। जति भेटिन्छ त्यति सुनिहाल्नु पर्दछ बसेर, किनभने यो पुरुषोत्तम महिनाको बेलामा सत्सङ्ग सुन्नु, गुरुहरूको बाणी सुन्नु भनेको अत्यन्तै अमूल्य धन प्राप्त गर्नु हो, अक्षय धन प्राप्त गर्नु हो। यस्तो बेलामा यस्तो तीर्थ क्षेत्रमा गौशालामा सन्तहरूको नजिकमा

देवालयहरू भगवान शिवका खेल्ने ठाउँ हुन्, माता पार्वतीका खेल्ने ठाउँ हुन्। माता पार्वतीले त्यही हिमालमा तपस्या गरेर भगवान शिवलाई प्राप्त गर्नुभएको क्षेत्र हो। पर्वत विभिन्न पर्वतशालाहरूबाट अत्यन्तै महिमा मण्डित भएको नेपाल देश, विभिन्न गण्डकी सप्तकोशी सप्तगण्डकी आदि सरिताहरूबाट अत्यन्तै सुसज्जित भएको, वराह भगवानको वासस्थान वराह क्षेत्र भएको, भगवान बुद्धको जन्मस्थली लुम्बिनी भएको, भगवान मुक्तिनाथको क्षेत्र मुक्ति क्षेत्र, खत्तड बाबाले तपस्या गर्नुभएको, स्वर्गद्वार महाप्रभुले तपस्या गर्नुभयो, विभिन्न सन्तहरूले तपस्या गर्नुभएको हाम्रो पहाड़का कुना कन्दराहरू, हाम्रा हिमालयका खोल्साहरू आज आध्यात्मको भूमि हो। विभिन्न ऋषि मुनिहरूको तपस्थली, ने मुनिले तपस्या गर्नुभयो र माता भगवतीले आएर आशीर्वाद दिनुभयो, तिमीले यो क्षेत्रलाई पालन गर्नु, यस क्षेत्रमा जसले सत्कर्म गर्दछन्, दान पुण्य गर्दछन् र धर्ममा आस्था राख्दछन्, हे नियमुनि, तिनीहरूलाई तिमीले फल दिनु र यो देशका सम्पूर्ण प्रजाहरूलाई पालन गर्नु भनेर योगिनी देवीले आएर आशीर्वाद दिनुभएको भएर नेपाल भएर नाम राखियो। नेमुनिद्वारा पालित भएको भूमि नेपाल र भगवान पशुपतिनाथद्वारा रक्षित भएको यो भूमि, देवी देवताहरूको भूमि, विभिन्न देवी देवराली कोटहरू, विभिन्न झाँक्रीहरू, विभिन्न स्थान देवताहरू, अत्यन्तै देवी देवताहरू बास गर्ने, देवी देवताहरूले स्नान गर्ने घाट देवघाट र यहाँ भगवान नारायणको घाट नारायण घाट, विभिन्न देवी देवताहरू आएर वासस्थान बस्नुहुने यो देवघाट क्षेत्र आज अत्यन्तै पावन बनेको छ। जहाँ गौशाला हुन्छ त्यहाँ त हेर्नुहोस्, घरमा गरेको भन्दा तीर्थ क्षेत्रमा गरेका सत्कर्महरू 10 गुणा बढी फलदायी हुन्छन् र तीर्थ क्षेत्रमा भन्दा गौशालामा गरेका पुण्यहरू अझ बढी फलदायी हुन्छन्। र तीर्थहरू 2 प्रकारका छन्, स्थावर तीर्थ र जंगम तीर्थ। स्थावर तीर्थ भनेको जहाँ भगवानले जन्म लिनुभयो, विभिन्न प्रकारले सन्तहरूले तपस्या गर्नुभयो र जहाँ देवी देवताहरूको वास छ, भगवान पशुपतिनाथको क्षेत्र, भीमेश्वर भगवानको क्षेत्र र हामीले विभिन्न यहाँ नेपालमा वराह भगवानको क्षेत्र, मुक्तिनाथ भगवानको क्षेत्र स्थावर तीर्थ हुन्। र जहाँ भजन कीर्तनहरू हुन्छन्, सन्तहरू आउनुहुन्छ, सत्सङ्ग श्रवण गराउनुहुन्छ, कोट्यौं महायज्ञ गर्दछन्, त्यस्ता क्षेत्रहरूलाई जंगम तीर्थ भनेर भनिएको छ। स्थावर तीर्थ भनेको यताउता लान नमिल्ने के, जंगम तीर्थ भनेको जुरुक्क उचालेर जहाँ पनि लान मिल्ने, त्यस्तो भगवानको अत्यन्तै पावन चरित्रहरूबाट अत्यन्तै भावित भएको, भक्तिले ओतप्रोत भएको यस क्षेत्र, गौमाताका चरणहरूबाट अत्यन्तै पावन भनेको, सन्तहरूको बाणीबाट सिंचित भएको वागेश्वरी माताको आज यहाँ विभिन्न प्रकारले स्थापना पूजा अर्चना भइरहेको छ। अत्यन्तै प्राचीन मन्दिर छ यस्तो पवित्र क्षेत्र, आज स्थावर तीर्थ पनि हो, जंगम तीर्थ पनि हो र नारायणी माताको जुन गंगाको पावन तट छन् त्यो त सम्पूर्ण तीर्थ रूपै हो, क्षेत्रको कुनै त्यहाँ महत्व छैन। जहाँबाट काली गण्डकी बग्दै आउनुभयो र यहाँ जुन यहाँ मिसिनुभयो र नारायणी बन्नुभयो, सम्पूर्ण ती तटीय क्षेत्रहरू सारा तीर्थस्थल हुन्। त्यसमा यो ठाउँ राम्रो त्यो ठाउँ नराम्रो भन्ने कुरा कहीँ पनि उल्लेख गरेको पाएको छैन। सप्त गण्डकी सातोडी गण्डकी माता भगवतीको पसिनाबाट उत्पत्ति भएका हुन् र सप्तकोशी पनि माता भगवती उमा पार्वतीको पसिनाबाट उत्पत्ति भएको कथा हामीले हिमवत खण्डमा श्रवण गरिसक्यौं र ती सप्तकोशीहरू पनि अत्यन्तै पावन छन् र सप्त गण्डकीहरू पनि अत्यन्तै पावन छन्। यस्ता पवित्र धराहरूले, यस्ता पवित्र नदीहरूले सिंचित भएको यो पवित्र माटो आज यो माटो होइन चन्दन भनेको छ। हाम्रो यो नेपालको माटो शिरमा लगाउँदा पनि हामी कैलाशमा बास गर्न पाउँछौ भनेर आज हिमवत खण्डमा हामीले श्रवण गरिसकेका छौं र यहाँ सप्तकोशी र सप्त गण्डकी मात्रै होइन, सप्तकोशी र सप्त गण्डकीमा आएर जुन जुन धाराहरू सरिताहरू साना साना कोल्सा कोल्सी मिसिएका छन् ती सबै पावन तीर्थहरू हुन्, तिनीहरू पनि मुक्ति दिन सम्भव छन् भनेर हिमवत खण्डमा हामीले श्रवण गरिसकेका छौं। त्यसकारणले हामी अत्यन्तै महत्वपूर्ण नेपाल भूमिमा जहाँ भगवान पशुपतिनाथ बस्नुभएको छ र भगवान पशुपतिनाथको पार्षदको रूपमा विभिन्न भैरवहरू पनि त्यहीँ बस्नुभएको छ, नाग पनि त्यही, वासुकी नाग पनि त्यहीँ बस्नुभएको छ र भगवान पशुपतिनाथले विभिन्न रूपहरू धारण गरेर आज त्यस क्षेत्रलाई पावन गर्नको निमित्त 64 शिवलिङ्गको

रूप धारण गरेर त्यही काठमाडौँको वरिपरि बस्नु भएको छ। त्यसकारणले त्यो काठै काठबाट बनेको त्यो काठमाडौँ नगरी पनि अत्यन्तै पावन छ। काठमाडौँ नगरीको विषयमा शिव पुराणमा हामीले सुन्यौं, हेर्नु शिव हामीले धेरै कथा गरिसक्यौं, हजुरहरू दिनदिनै आउनुहुन्न, त्यही भएर मैले दोहोऱ्याएको हो। बनारसको काशीपुरी भन्दा काठमाडौँ नगरीमा चार गुणा बढी फल प्राप्त हुन्छ भनेर शिव पुराणमा हिमवत खण्डमा यहाँ भेटिएको छ। अत्यन्तै पावन क्षेत्र यो पशुपतिनाथको क्षेत्र यो नेपाल भूमि, आज हामी यति पावन बनेका छौं। भगवान शालिग्रामको क्षेत्र हेर्नुहोस्, भगवान शालिग्रामलाई काखमा राखेर बग्नुहुने काली गण्डकीको पावन त्यो धारा त्यो धारहरू ती काली गण्डकी शीतल काली गण्डकीको जलको स्पर्श हामीले गर्न पाएका छौँ। हेर्नुहोस् त कति भाग्यशाली हामी, यो नेपालमा जन्मिने सामान्य कुरा होइन, नेपालमा जन्मिनेको लागि देवताहरू आतुर हुन्छन् र यहाँ त यस्तो पनि मैले हिमवत खण्डमा वर्णन पाएँ, नेपाल भन्ने भूमिमा जन्मनको लागि ब्रह्मलोकबाट स्वर्गलोकबाट ती आत्माहरू देवयोनी प्राप्त गरेका आत्माहरू आतुर हुन्छन् र तिनीहरू नै आएर जन्मिन्छन्। त भगवान शिवजीको पशुपतिनाथ भगवानको मुक्तिनाथ भगवानको शालिग्रामको सेवा गरेर शरीरलाई अत्यन्तै पावन भनेर बनाएर चित्त शुद्ध भएर परमात्मामा फेरि लिनुहुन्छन् भनेर बताउनु भएको छ। आज यस्तो पवित्र क्षेत्रमा जन्मेका हामी अत्यन्तै पावन बनेका छौं र यस्तो क्षेत्रमा पनि यस क्षेत्रमा जन्मनु पहिलो भाग्य, दोस्रो भाग्य यस्ता प्रकारका सन्तहरू गुरूहरू जसले हामीलाई आध्यात्मिकताको विषयमा विभिन्न प्रकारले चर्चा परिचर्चाहरूद्वारा विभिन्न क्षेत्रहरूमा गएर कोटिहोमको माध्यमबाट होस् या अन्य कुनै सत्सङ्ग चर्चाको माध्यमबाट होस् पहाड़का कुना कुनामा हिमालय का कुना कुनामा तराई का कुना कुनामा गएर योगी नरहरिनाथ गुरुले कोटिहोम किन लगाउनु भयो भन्दा सम्पूर्ण क्षेत्रमा ती छेउछेउमा कुना कुनामा बसेका हामी हामीले गुरुहरूको वाणी सुन्न पाउँदैनौ भनेर दया लागेर के सबैको उद्धार गर्नुपर्दछ भनेर योगी नरहरिनाथ गुरुले खोल्सा खोल्सामा गएर कुना कुनामा गएर कन्दरा कन्दरामा गएर सबैलाई बोलाएर कोटिहोम लगाउनुभयो र हामी भित्र रहेको आध्यात्मिकतालाई जागृत गर्नको निमित्त, जागृति हो के, बाहिरबाट थोप्नी होइन, आध्यात्मिकता हामी भित्रै छ, भक्ति हामी भित्रै छ, प्रेम हामी भित्रै छ, त्यसलाई जागृति गर्नको लागि सन्तहरूले बाहिरबाट पानी हाल्न पर्छ। त्यही गर्नको निमित्त पूज्य सन्त योगी नरहरिनाथ गुरुले विभिन्न क्षेत्रमा गएर 129 कोटिहोम गरिसक्नुभयो र त्यही श्रृंखला अन्तर्गत गुरु योगी नरहरिनाथकै सत्संकल्पबाट आज यो बागेश्वरी क्षेत्रमा पनि गोरक्षनाथको बीज मन्त्रद्वारा कोटिहोम महायज्ञ सफलीभूत हुँदै सफलोन्मुख भइरहेको छ र हजुरहरूको अत्यन्तै आस्था श्रद्धा जागृति भइरहेको छ। श्रद्धा जागृति हुनु श्रद्धा बढ्नु भनेको भगवानको कृपा भनेर बुझ्नु पर्दछ। हेर्नुहोस् श्रद्धावान लभते ज्ञानम, श्रद्धालुलाई मात्रै ज्ञान प्राप्त हुन्छ। ज्ञान किन चाहियो भन्दा रिते ज्ञानान्न मुक्ति, ज्ञान बिना मुक्ति सम्भव छैन। हामीले कर्म राम्रा नराम्रा सम्पूर्ण कर्महरू भोग्नै पर्दछ। राम्रा कर्मले जन्म सुधार्छ, राम्रा कुलहरूमा जन्माउँछ, बुद्धि राम्रो प्राप्त हुन्छ, तर नराम्रा जन्म नराम्रा कर्मले जन्म बिगार्छ, पशु यनीमा जानुपर्दछ, विभिन्न यस्ता 84 लाख योनि भोग्नु पर्दछ। त्यसकारणले सत्कर्म गरेको राम्रो, तर योगीहरूले के भन्छन् सम्पूर्ण कर्महरूलाई काट्नु पर्दछ। प्रारब्धम परिबुद्ध्य कर्म सकलम प्रक्षेण कर्मान्त, सारा कर्महरूलाई भोगेर हुन्छ कि गुरुको कृपाले हुन्छ कि दानको माध्यमबाट हुन्छ, सत्कर्मको माध्यमबाट, सेवाको माध्यमबाट, तपस्याको माध्यमबाट, कर्मको श्रृंखलालाई जबसम्म हामीले भेदन गरिँदैन काटिँदैन तबसम्म मुक्ति पाउने आशा त हुँदै हुँदैन। त्यसकारणले योगीहरू सन्तहरू तपस्वीहरू वैष्णवजनहरू भगवानका भक्तहरू अत्यन्तै पूजनीय छन् भनेर आज यहाँ बताउनुहुन्छ महाराज। र हामीले पुरूषोत्तम मासमा पनि यिनै कुराहरूलाई श्रवण गर्यौं। हेर्नु इतिहास बीचबीचमा यहाँ भगवान नारायण बद्रिका आश्रममा तपस्या गरेर बस्नुभएका नरनारायण भगवानले
नारदजीलाई विभिन्न प्रकारले सत्सङ्गात्मक शैलीमा बीच बीचमा उदाहरण दिँदै कहिले दृढ धनवा राजाको कथा, कहिले चित्रबाहु राजाको कथा सुनाउँदै सुनाउँदै भगवान पुरुषोत्तमको चरणमा भक्ति लगाउनु नै श्रेयस्कर छ भनेर पुरुषोत्तम मास महात्म्यको जुन बृहन नारदीय पुराण अन्तर्गत हामीले यहाँ श्रवण गरिरहेका छौं, भक्तिको महिमालाई उजागर गरिएको छ। भक्तिको महिमालाई उजागर गरिएको छ भगवान पुरुषोत्तमको कृपाद्वारा। कुनै पनि जीवले जस्तो सुकै परिस्थितिमा जस्ता कर्म गरे पनि यदि भगवान पुरुषोत्तमको अधिक मासमा अत्यन्तै श्रद्धाले व्रत गर्दछ भने त्यसका सारा पापहरू काटिएर गोलोकधाम प्राप्त गर्दछ महाराज भनेर आज नारदजीलाई भगवान नारायणले बताउनुहुन्छ। र यो कस्तो प्रक्रिया हो त भन्दाखेरि भिसा लागे जस्तै हो अरे, क्या अमेरिकाको भिसा लागे जस्तै भन्नुहुन्थ्यो हामीले प्रज्ञानन्द गुरुले, भिसा एप्लाई गर्यो अब भिसा दिन्छ भन्ने त ग्यारेन्टी हुँदैन हेर्नुहोस्। त्यस्तै हामीले भक्ति त गर्छौ, पुरुषोत्तम महिनाको व्रत पनि गर्छौ, तर हाम्रो श्रद्धा कस्तो छ, भगवानलाई ठगेका छौ कि छैनौ। यहाँ विभिन्न प्रकारले नियम आचारका कुराहरू बताउनुहुन्छ। धनीहरूको लागि छुट्टै आचार छ, मध्यवर्गीयहरूको लागि छुट्टै आचार छ, गरीबहरूको लागि छुट्टै आचार छ, किनभने सम्पूर्ण वर्गका व्यक्तिहरूले यो पुरुषोत्तम भगवानको व्रत गर्ने अधिकार छ भनेर सम्पूर्ण व्यक्तिले। अब सक्ने व्यक्तिले औषधीको बेलामा के दान गर्नु भन्ने कुरा हामीले सुनिसकेका छौँ, त्यही पनि छोटकरीमा भन्छु, 30 काँसका थालमा मालपुवाले टन्न भरेर दान गर्नु भनेर बताउनु भयो। 30 काँसका थाल भगवान पुरुषोत्तमको राधा सहित सुनको प्रतिमा बनाएर नियमित पूजा गर्नु र 30 पत्नी सहित ब्राह्मणहरूलाई लिएर आएर भोजन गराउनु भनेर बताउनु भयो। अब यो सबैले त सक्दैन, त्यसो गर्न नसकेपछि के गर्ने त भन्दा एउटै भए पनि जति सकिन्छ काँसको थालमा मालपुवा भरेर जति सकिन्छ ब्राह्मणलाई पत्नी सहितका ब्राह्मणलाई दान गर्नुपर्छ भनेर बताउनु भयो। र त्यस्तो किन गर्ने त भन्दा मालपुवामा जतिवटा छिद्र हुन्छन् त्यति 1000 वर्षसम्म वैकुण्ठमा बास गर्न पाइन्छ अरे के, त्यही भएर मालपुवा दान गर्नु यो पुरुषोत्तम महिनामा ठूलो महत्व बताउनुभयो। पुरुषोत्तम महिनामा काँसको जुन कचौराहरू जुन थालीहरूको दानको विषयमा यहाँ भगवान नारायणलाई नारदजीले सोध्नुहुन्छ, सर्वदानाधिकम काङ्क्ष्यम सम्पूर्णम परिकीर्तितम यतत कारणम अव्यक्तम वदमि बदरी पते। हे बदरीका पति भगवान नारायण, मलाई यो कुरा बताउनुहोस्, हजुरले काँसको बडा महिमा बताउनुभयो, काँसको थाल दान गर्नु, काँसको कचौरा दान गर्नु, काँसको गिलास दान गर्नु, यो कारण के हो, यो कुरा मलाई स्पष्ट बताइबक्सियोस् भनेर आज नारायणजी भगवानलाई नारदजीले प्रश्न गर्नुहुन्छ। भगवान नारायणले भन्नुभयो, एक दैत व्रतम ब्रह्मान् श्रीकर दुमा पुराम तदा पृच्छन् महादेवम किं देयम् दानमुत्तमम। हे नारदजी, एकपटक भगवान भोलेनाथले पार्वतीलाई यही कुरा बताउनु भएको थियो, किनभने माता पार्वतीले भगवान शिवसँग यही प्रश्न गर्नुभयो, हे भगवान हजुरले के दान दिनुपर्छ भन्ने विषयमा स्पष्ट रूपमा हजुरले बताउनु भएको छैन प्रभु, मलाई बताइबक्सियोस्, अब उद्यापन गर्ने बेला भयो, औँसीको दिन पनि आउन लाग्यो भनेर माता पार्वतीले सोध्नु। भगवान शिवले दिव्य प्रकारले भन्नुहुन्छ, हेर पार्वती, भगवान पुरुषोत्तम बडा दयाका सागर हुनुहुन्छ, भगवान पुरुषोत्तम बडा दयालु हुनुहुन्छ, यति कुरा याद राख्नु। भगवानलाई कुनै त्यस्तो नियम, यसले नियम पूरा गरे कि गरेन, यसको भाव कस्तो छ भनेर हेर्ने फुर्सद पनि छैन। भगवानलाई प्रेमले श्रद्धाले भगवानको नजिक पुग्न सक्दछ, भक्तिले भगवानको नजिक पुग्न सक्दछ, भगवानलाई सम्पूर्ण नियमहरूसँग खासै मतलब त छैन, तर पनि विधि विधान पुर्याएर गर्न सकियो भने सुनमा सुगन्ध हुन्छ भनेर यहाँ बताउनुहुन्छ। यद यद दानम गिरी सुते युत्तमम परिकीर्तितम श्रीकृष्ण वल्लभी मासी तत्सर्वम गौणताम गतम। यहाँ भगवान शिवले भन्नुहुन्छ, हेर हे गिरिजा सुता, हे पार्वती, पुरुषोत्तम महिनाको व्रत विधिपूर्ण तरिकाले गर्न सक्ने त वास्तवमा त्यस्तो कुनै पनि विधान छैन, यदि वास्तवमै पुरुषोत्तम मासको महात्म्य पूर्ण गर्ने हो भने भन्ने हो भने त्यो यो धारामा
कसैले पनि पूरा गर्न सक्दैनन्। बलि महाराजले चाहे गर्न सक्छन्, जसको हातमा राज्य छ अरूले त के गर्नु। भगवान शिवले भन्नुहुन्छ वास्तवमै दिदी खोज्ने हो भने त राज्य नै दान दिनुपर्छ अरे। औँसीको बेलामा यहाँ भगवान शिवले यस्तो प्रकारले भन्नुहुन्छ, यदि वास्तवमै पुरुषोत्तम महिनाको व्रत पारायण गर्दा विधि नै पुर्याउने हो भने राज्य नै दिनुपर्दछ हे देवी भनेर यहाँ बताउनु भयो। तर त्यो सबैले सक्दैनन्, ब्रह्माण्डै दान दिनुपर्दछ अरे यस्तो कुराले यहाँ बताउनुहुन्छ। तर त्यो सबैले नसक्ने भएको कारणले यहाँ के भन्नुहुन्छ त भन्दा नसक्यम तत्तु के नापि दातुम क्वापि भरानने तस्माद्धि तद प्रतिनिधिम कृत्वा कांस्य सम्पुटम। त्यही कारणले गर्दा त्यो काँसको थालीमा मालपुवा भरेको हो क्या, कचौरामा मालपुवा भरेको कारण के हो त भन्दा त्यो एउटा राज्यको प्रतीक, ब्रह्माण्डको प्रतीक हो। त्यसलाई त्यो काँसको थालमा मालपुवा भरेकोलाई ब्रह्माण्डको प्रतीकको रूपमा मान्नु पर्दछ। र त्यहाँ बीचमा 30 मालपुवा गनेरै राख्नु पर्दछ र थाललाई विभिन्न प्रकारले राता पहेँला सेता वस्त्रहरूद्वारा बेरेर बडा दिव्य प्रकारले सजाउनु पर्दछ र त्यो मालपुवालाई विधिपूर्वक पूजा गर्नु, पुरुषोत्तमको व्रत पूर्तिको लागि विद्वान ब्राह्मणलाई, पत्नी सहित भएका विद्वान ब्राह्मणलाई दान दिनु भनेर आज यहाँ बताउनु भएको छ महाराज। सकिन्छ भने 30 थालीमा भरेर 30 ब्राह्मणलाई दान दिनुपर्दछ। यस्तो प्रकारले सारा जगतको कल्याण चाहनेवाला भगवान भोलेनाथले बताउनु भएको थियो महाराज भनेर आज भगवान नारायणले नाराजीलाई श्रवण गराउनु भयो। र यस्तो प्रकारले माता पार्वतीले आज त्यस्तै प्रकारले त्यो व्रतलाई पूरा गर्नुभएको थियो भनेर आज यहाँ बताउनुहुन्छ। सुतजीले नैमिषारण्य क्षेत्रमा स्वर्णगादी 88,000 ऋषिमुनिहरूलाई राखेर यस्ता कथाहरू श्रवण गराइरहनु भएको छ महाराज।

0: మత పాద పదమం పురాతనముని వరం.
1: आज यहाँ विभिन्न प्रकारले सूत्र दिने यस्ता श्रवण गराउनु भएको छ र ती सम्पूर्ण स्वर्णकादि ऋषिमुनिहरूलाई भन्नुहुन्छ, हे मुनि श्रेष्ठ ब्राह्मणहरू हो, नारदजीलाई यति भनेर भगवान चुप लाग्नुभयो. नारदजी पनि जर्क उठेर भगवानलाई नम्रतापूर्वक ढोग्नुभयो र बडा खुसी हुनुभयो महाराज. र जो मनुष्य भारतवर्षमा जन्मेर, सूतजीले भन्नुहुन्छ, जो मनुष्य भारतवर्षमा, हामी पनि यो भारतवर्ष हो हेर्नुहोस्, भरत राजाले पहिला अजनाब खण्ड थियो, भरत राजाले राज्य गरिसकेपछि भारतवर्ष भनेर नाम रहेको यो क्षेत्रमा, हिमालयदेखि तल कन्याकुमारीसम्म जति क्षेत्र छ यस क्षेत्रमा जन्मेका सम्पूर्ण व्यक्तिहरूलाई भन्नुहुन्छ, जसले यस क्षेत्रमा जन्म पाएर पनि पुरुषोत्तम महिनाको सेवा व्रत गर्दैनन् भने महाराज महात्म्य सुन्दैनन् अलिकति भने, केवल घर व्यवहारमै आसक्त हुन्छन् भने त्यस्तालाई नराधम भनेर बुझ्नु पर्दछ. एक महिनासम्म एक दिन त मौका मिल्ला नि, तिसै दिन कोही पनि व्यस्त हुँदैनन् नि, सम्पूर्ण रूपमा व्रत गर्न पाओस् नपाओस् आफ्नो ठाउँमा छ, तर तिसै दिनसम्म व्यस्त हुने भन्ने कुरा हुँदैन. अलिकति भए पनि, एक अध्याय भए पनि, एउटा श्लोक भए पनि, जसले पुरुषोत्तमको अधिक मासको बेलामा जसले महात्म्य सुन्दैन श्रद्धाका साथ, तिनीहरूलाई नराधम भनेर बुझ्नु पर्दछ, पृथ्वीका भार भनेर जान्नु पर्दछ भनेर बताउनुभयो. त्यस्ता यस संसारमा आउनु र जानु, मर्नु र जन्मनु मात्र गर्छन् तिनीहरू. प्रत्येक जन्ममा जति पटक जन्मिन्छन् तिनीहरू, स्त्री भएर जन्मे भने विधवा हुन्छन् महाराज, र पुरुष भएर जन्मे भने आफ्ना पत्नी पुत्र स्त्रीहरूबाट वियोग भएर, सँगै बस्न नपाउने दुखी भएर तिनीहरूको जीवन जान्छ. त्यसकारणले पुरुषोत्तम महिना यो अत्यन्तै ठूलो अवसर हो भनेर बताउनुभयो. र हे ब्राह्मणहरू हो, पुरुषोत्तम महिनामा असत शास्त्रहरू जसले भगवानको भक्तिबाट विमुख गराउँदछ, जसले योग ध्यानबाट विमुख गराउँदछ, जसले सन्तहरूको विरोध गर्दछ, गौमाताको विरोध गर्दछ, गंगाको विरोध गर्दछ, वेदको शास्त्रहरूको विरोध गर्दछ, त्यस्ता पाखण्डी शास्त्रहरूलाई अनुकरण गर्ने व्यक्तिहरूलाई हेर्न पनि हुन्न, सत्सङ्ग गर्न पनि हुन्न, संगत गर्न पनि हुन्न. जसले वेद मान्दैन, जसले गाई मान्दैन, सन्त मान्दैन, त्यस्ता व्यक्तिको नजिक पनि पर्न हुन्न, शास्त्रहरू त सुन्नै हुँदैन. पुरुषोत्तम महिनाभरि व्रत गरेकाले अर्काको ओछ्यान नसोध्नु हुँदैन, कहिले पनि झुटो कुरा बोल्नु हुँदैन, बडा सावधान भएर बस्नुपर्छ महाराज. बढी कहिले पनि बढी नबोल्नु, केवल भगवानको नाम मात्रै गाउनु, र केही बोल्न पर्यो भने सत्सङ्गका चर्चा गर्नु, व्यवहारिक कुरा गर्न पर्यो भने बडा एकदम गम्भीर भएर, एकदम झुकेर, श्रद्धाले बडा मिठो तरिकाले बोल्नु, अर्काको निन्दा नगर्नु, अर्काको अन्न पनि नखानु, अर्काको काम पनि नगर्नु भनेर बताउनुहुन्छ. कन्जुस्याइ नगरिकन ब्राह्मणहरूलाई भिक्षुहरूलाई दान दिनुपर्दछ. धन हुँदा हुँदै जसले पुरुषोत्तम महिनाको बेलामा दान पुण्यमा कन्जुस्याइ गर्दछ, त्यस्ता व्यक्तिहरू रौरव नरकमा जान्छन् महाराज भनेर बताउनुभयो. र ब्राह्मणहरूलाई विभिन्न प्रकारले सेवा गर्नुपर्दछ, भोजन गराउनु पर्दछ, सूर्योदयदेखि सूर्यास्तसम्म विभिन्न प्रकारले यहाँ सत्सङ्ग श्रवण गर्दै व्रत गरेका व्यक्तिले अन्य चर्चा गर्दै नगर्नु, केवल शास्त्र चर्चा मात्र श्रवण गर्नु, गुरुका मुखबाट सुन्न पाए अझ राम्रो, पाइएन भने हामीसँग जुन शास्त्रहरू सतशास्त्रहरू उपलब्ध छन् तिनी शास्त्रहरूको चिन्तन स्वाध्यान गरेर दिन बिताउनु पर्दछ भनेर बताउनुभयो. श्रद्धा र भक्तिले, प्रेमले, भावले, विधि विधानले पुरुषोत्तम भगवानलाई महिनाभरि पूजा गर्नुपर्दछ. र यहाँ इन्द्रदुम्न सतदुम्न यौवनास्य भगीरथ राजा, विभिन्न प्रकारले यस्ता ठूला ठूला महापुरूषहरूले पनि पुरुषोत्तम भगवानको आज पूजा व्रत गरेर, भगवानको आराधना गरेर दिव्य धाम प्राप्त गरेको कुरा हामीले सुनेका छौं भनेर आज यहाँ बताउनुहुन्छ. र यहाँ भगवान श्रीकृष्णको दिव्य प्रकारले आज स्तुति गर्नुपर्दछ, भगवान श्रीकृष्णको पूजा अर्चना गर्नुपर्दछ, भगवान श्रीकृष्णलाई ढोग्नु पर्दछ भनेर बताउनुभयो. उहिले कौडिन्य ऋषिले विभिन्न प्रकारले भगवान कृष्णको मन्त्र जाप गरेर, विभिन्न प्रकारले भक्ति गरेर, पूजा गरेर, महिनीभरि जप्दा पुरुषोत्तम महिनाभरि भगवानलाई प्राप्त गर्नुभएको थियो भनेर यहाँ बताउनुहुन्छ. र पुरुषोत्तम मासमा व्रत गर्ने व्यक्तिले नयाँ मेघ जस्तो श्याम वर्ण भएका, दुई हात भएका, दुवै हातमा मुरली पक्रेका, एवं टल्किने वस्त्र पहेँलो लगाउनु भएका राधाका साथमा अत्यन्तै सुन्दर तीन ठाउँमा टेढा हुनुभएका ललित त्रिवेङ्ग अत्यन्त राम्रा पुरुषोत्तम भगवान श्रीकृष्णलाई ध्यान गर्नुपर्दछ, सम्झिनुपर्दछ। कसलाई? भगवान श्रीकृष्णलाई महाराज, जो तीन ठाउँमा टेढो भइकन पनि अत्यन्तै सुन्दर हुनुहुन्छ क्या। ललित त्रिभङ्ग अरे एकदम सुन्दर हुनुहुन्छ, कस्तो तीन ठाउँमा टेढो छ अरे। उभिँदाखेरि भगवान श्रीकृष्ण सिधा उभिएको कहीँ देख्नु भएको छैन, यस्तो टेढा भगवानलाई आज हामीले सम्झिनुपर्छ महाराज। पुरुषोत्तम भगवानलाई सम्झेर यो महिना बिताउनु पर्दछ भनेर बताउनु भएको छ। भक्तिपूर्वक व्रत गर्नाले सारा मनोरथहरू पूर्ण गर्दछन् भनेर बताउनु भयो। यस्तो रहस्यको कुरा आज म तिमीहरूलाई बताइरहेको छु भनेर आज यहाँ भगवान नारायणले नारदलाई श्रवण गराइरहनु भएको छ र भन्नुहुन्छ, हेर नारदजी एकदम गुह्य कुरा सुन, रहस्यको कुरा। नारदजीले भन्नुहुन्छ के होला प्रभु भनेर भन्दा, गंगा आदि सर्व तीर्थेषु मज्जतो यत फलम लभेत तत् फलम श्रृण्वतस्तस्य महात्म्यम् मुनिसत्तमः। जसले विभिन्न प्रकारले गंगा आदि गरिएका समस्त तीर्थहरूमा नुहाएर आउँछ नि, त्यस्ता व्यक्तिले जस्तो फल प्राप्त गर्दछन् त्योभन्दा बढ़ी फल पुरुषोत्तम मास महात्म्य श्रवण गर्यो भने प्राप्त हुन्छ। यो ज्ञान गंगा हो। पुरुषोत्तम मास महात्म्यको कथा सुन्नाले यो फल प्राप्त हुन्छ, व्रत गर्नाले यो फल प्राप्त हुन्छ भनेर यहाँ बताउनु भयो। र यहाँ विभिन्न प्रकारले बताउनुहुन्छ, हेर नारदजी, जसले यो पृथ्वीको परिक्रमा गर्दछ त्यसले जुन फल प्राप्त गर्दछ त्यही फल पुरुषोत्तम महिनाको यो पुरुषोत्तम महात्म्य सुन्नाले फल प्राप्त हुँदछ भनेर बताउनुहुन्छ। पुरुषोत्तम महिनामा पुरुषोत्तमको महात्म्य सुन्नाले ब्राह्मण अत्यन्तै तेजस्वी हुन्छ, क्षत्रिय पृथ्वीको मालिक हुन्छ, वैश्य अत्यन्तै धनी हुन्छ, धनाढ्य हुन्छ र शूद्रजनहरू अत्यन्तै सज्जन ज्ञानी हुन्छन् र विभिन्न प्रकारका जात जातिहरू विभिन्न प्रकारका कर्ममा लागेका विभिन्न लिंग आदि धारण गरेका सम्पूर्णले यो पुरुषोत्तम मासको महात्म्य श्रवण गर्नाले मुक्ति प्राप्त गर्दछन् महाराज भनेर बताउनु भयो। पुरुषोत्तम मासको अन्तिममा जसले व्रत गरेर पुरुषोत्तम मास महात्म्य पुस्तक दान गर्दछ भने तिनीहरूलाई अत्यन्तै ठूलो पुण्य प्राप्त हुन्छ भनेर बताउनु भएको छ। र पुरुषोत्तम मास महात्म्य जुन यो पुस्तक छ, पुरुषोत्तम मास महात्म्य जसले घरमा राख्दछ उनीहरूको घरमा कहिले पनि दरिद्रता आउँदैन महाराज भनेर बताउनु भएको छ। र विभिन्न प्रकारले यहाँ गुरु सुतजीले 88,000 ऋषिमुनिहरूलाई अत्यन्तै राम्रो तरिकाबाट पुरुषोत्तम मास महात्म्यको सत्सङ्ग सुनाउनु भयो महाराज। पुरुषोत्तम मासको सत्सङ्ग भजन कीर्तन गरेर भगवान श्रीकृष्णको राधा सहित चिन्तन गरेर यो महिनालाई जसले बिताउँछ त्यो अत्यन्तै भाग्यशाली हो। र जसले यो पुरुषोत्तम महिना व्रत गर्न मन लाग्छ यो कुरा पनि बुझ, त्यो भगवानकै कृपाले मात्रै मन लाग्छ। जसलाई पुरुषोत्तम महिनाको कथा सुन्न मन लाग्छ त्यसलाई पनि भगवानको कृपाले नै, श्रीकृष्णको कृपाले नै सुन्न मन लाग्छ। जो पुरुषोत्तम मास महात्म्य भएको ठाउँमा आउन मन लाग्छ त्यस्तालाई पनि त्यसको हृदयमा भगवान श्रीकृष्ण गएर त्यसलाई प्रेरणा दिनुहुन्छ र भगवान श्रीकृष्णले नै यहाँ लिएर आउनुहुन्छ। त्यसकारणले कर्म पूर्वजन्ममा गरेका कर्महरूको माध्यमबाट राम्रा कर्महरू उदयमान भएर प्रारब्ध जागृत भएर भाग्य जन्मौ जन्मको उदय भएर मात्र यो पुरुषोत्तम मास महात्म्य सुन्न पाइन्छ। त्यसै यो पुरुषोत्तम मास महात्म्य सुन्न पाइँदैन भनेर आज नैमिषारण्यको क्षेत्रमा सुतजीले विभिन्न प्रकारले ती 88,000 ऋषिमुनिहरूलाई बताउनु भयो। र यहाँ तुभ्यम् प्रदत्तम निमिषालयस्थै ब्रह्मासनं पूज्यतमं मुनीसै स्वदीय वक्त्रांबुज निर्गत श्री मुकुन्द वार्तामृत पानलोलहि। आज सुतजी महाराजले भन्नुहुन्छ, भगवान श्री मुकुन्द भगवानका कथारूपी अमृत जो पुरुषोत्तम मास महात्म्य छ, हे मुनि श्रेष्ठ हो, यो अत्यन्तै महत्वपूर्ण छ। यहाँ भन्नुहुन्छ, जबसम्म भगवान विष्णु आज पृथ्वी तलमा भगवान जबसम्म विष्णुको अति पावन कृति पृथ्वी तलमा रहिरहन्छ तबसम्म पृथ्वी तलमा हे मुनि श्रेष्ठहरू भगवानको राम्रा राम्रा कथा गुणगान आज यस नैमिषारण्य क्षेत्रमा भइरहनेछ र पुरुषोत्तम मास महात्म्य पनि यस अत्यन्तै पावन क्षेत्रमा आज गाइएको छ। र नैमिषारण्य क्षेत्रमा आज ती ब्राह्मणहरूले अत्यन्तै विभिन्न प्रकारले ती सुतजी महाराज लोमहर्षण नाम गरेका सुतजी महाराजलाई विभिन्न प्रकारले आशीर्वाद दिन थाले। हे गुरुदेव हजुरको कृपाले हामीले यस्तो पुरुषोत्तम मास महात्म्य सुन्न पायौं। हामी कति भाग्यशाली रहेछौ भनेर आज ती गुरुलाई परिक्रमा गरेर आज बडा दिव्य प्रकारले पूजा अर्चना गर्न थाले नैमिषारण्यको क्षेत्रमा। र सबैजना ती ब्राह्मणहरू 88,000 सम्पूर्ण त्यस गंगामा स्नान गरेर त्यो तलाउमा नैमिषारण्यको त्यो तलाउमा स्नान गरेर आज गुरु सुतजीको दिव्य प्रकारले पूजा अर्चना गरेर ध्यान गर्न थाले। अन्य

नैमी सारामण रहनेवाला सम्पूर्ण ऋषिहरू परस्परमा पुरुषोत्तम महिनाको यस्तो राम्रो महात्म्य सुन्न पाएर आज अत्यन्तै खुसी भए र पुरुषोत्तम मास महात्म्य कल्प वृक्ष नै रहेछ भन्ने कुरा बुझेर अत्यन्तै आह्लादित भएर भावा भावले ओतप्रोत भएर धरती हृदय लोमहर्षण नामका सुतजीलाई आज विभिन्न प्रकारले आरती पुष्पाञ्जलिद्वारा पूजा गरेका छन्। महाराज हे गुरुदेव हजुरको कृपाले आज यति महत्वपूर्ण कुरा सुन्न पाइयो, आज यहाँ पनि हामीले पाइयो नि होइन। राष्ट्रगुरु योगी नररीनाथ गुरुको कृपाले संकल्प गर्नुभएको रहेछ, कोटियम भयो यही बेलामा हेर्नुहोस् कति पावन बेला हो, बुद्ध जन्म जयन्तीको बेलामा शुरू भएको, गोरखनाथ जयन्तीको बेलाबाट शुरू भएको, बीचमा यस्तो पावन पुरुषोत्तम मास परेको, यस्तो महान कोटियम कर्म आज पूज्य गुरुदेवको कृपाले, भगवान गोरखनाथको कृपाले, भगवान पशुपतिनाथको कृपाले आज यो पावन क्षेत्र गौशालामा बसेर हामीले पनि सुन्न पाइयो। त्यसकारण यो भागेश्वरी आश्रम धन्य छ, पूज्य सद्गुरुदेवको महिमा अत्यन्तै बढ्दै जाओस्। पूज्य नरेन्द्रनाथ गुरु हाम्रो राष्ट्रले वास्तवमा एउटा गहना उत्पन्न गरेको थियो, हाम्रो नेपाल भूमिले प्राप्त गरेको एउटा विभूति हुनुहुन्थ्यो राष्ट्रगुरु योगी नररीनाथ, उहाँकै पाउलाई हामी पछ्याउँदै हिँडेका आज नाथ सम्प्रदायमा विभिन्न प्रकारले समर्पित भएका भएर लाग्नुभएका सम्पूर्ण अत्यन्तै भाग्यशाली नाथ गुरुहरूको चरणमा वन्दन गर्दै भगवान श्रीकृष्णको अत्यन्तै पावन कीर्तिलाई गुणगान गरिएको भगवान राधा कृष्णको भक्तिबाट ओतप्रोत भएर आज भगवान राधा कृष्णले वर प्रदान गरेर अत्यन्तै महान बनेको पुरुषोत्तम मासको महिमालाई मण्डित गर्नको निमित्त पुरुषोत्तम मास महात्म्य एक महिनासम्म हामीले गायो र आज यो अन्तिम अध्याय हजुरहरू समक्ष प्रस्तुत गरियो। इति श्री बृहन्नारदीय पुराणे पुरुषोत्तम मास महात्म्य श्री नारायण नारद संवादे पुरुषोत्तम।

0: त्रिकोटिहोम ज्ञान महायज्ञ को श्री शिव गोरक्षनाथ को अब म 8-10 वटा सम्मान रुद्राक्षको लागि आमन्त्रण गर्छु। त्यसपछि भजनमा आनन्दले रमेर पवित्राजी आउनुभएको छ, अर्जुन सापकोटाजी आउनुभएको छ, अनि छमछमी नाचेर आरती गाएर यहाँ भर्खरै मालपुवा होइन गुरुदेव मालपुवाको प्रसङ्ग आयो, यहाँ प्रशस्त मालपुवाहरू लिएर आउनुभएको छ, अन्तिममा मालपुवाको प्रसाद पनि पाउने। मैले समय विलम्ब नगरिकन रत्नहरि परिवार तारा प्रसाद श्रेष्ठ दयास चार दमौलीबाट पाँच व्यास चार दमौलीबाट आएर 5625 प्रदान गर्नुभएको छ। परमादरणीय समाजसेवी धर्मप्रेमी आदरणीय श्री तारा प्रसाद श्रेष्ठजीलाई म गरिमामय मञ्चमा आइदिनुको लागि हार्दिक अनुरोध गरे। कोही पनि नातिनुलाई छमछमी नाचेर जाने, पछि पछुताउनुहुन्छ। पवित्राजी अनि अर्जुनजी पनि कृपया नजिक आइदिनु होला। शकुन्तला पौडेल, ओम प्रकाश पौडेल भीमसेन नगरबाट 1155 प्रदान गर्नुभएको छ। ध्रुव मिश्रजी आएर यो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। ध्रुव मिश्रजी ओमकार कणेल भवानी कणेल भरतपुर 5 उहाँले यो यज्ञको लागि मैले कहाँ के गर्नुपर्छ म तयार छु, तर आज यहाँ आए दर्शन गर्नको लागि गोजीमा भजतीको मैले 100% दान गरे, यो मेरो आजको पूजा खर्च भन्नुभएको छ। महिला पतञ्जलि चितवन जिल्ला उपा अध्यक्ष भवानी कणेलजी, योगी नरहरिनाथ गीता पाठशाला पितौजी कोटियोम का उपाध्यक्ष आदरणीय श्री ओमकार कणेलजी, जोरदार तालीको साथमा 3100 आज प्रदान गर्नुभएको छ। ताली बजाएर स्वागत गरौं ओमकार कणेलजी अथवा भवानी कणेलजी जो हुनुहुन्छ। सावित्री कणेल भरतपुर 2000 प्रदान गर्नुभएको छ। सावित्री कणेलजी एकदम छिटो आउनुहोला, कोही नजानु होला है, पछुताउनुहुन्छ। फेरि विशिष्ट विशिष्ट कलाकारहरू आउनुभएको छ। सचिन कार्की भरतपुर 2400 प्रदान गर्नुभएको छ। ल भवानी कणेलजी आउनुभएको छ, जोरदार ताली। सचिन कार्की भरतपुर ला हाम्रो शिव कमल गुरुङजी र उहाँको अर्धाङ्गिनी, हामी फेरि आउँछौ, हाम्रो आमाले तपस्या गरेको ठाउँ हो, अहिले चाहिँ हतारले जान्छौ गुरु भन्नु। ताली बजाइदिनुहोस् हाम्रो भक्तहरूलाई। सचिन कार्की भरतपुर 2400 प्रदान गर्नुभएको छ। सचिन कार्कीजी टीकाराम अधिकारी एवं शरद अधिकारी चन्द्रागिरी 14 काठमाडौँबाट 2105 प्रदान, चन्द्रागिरी भालेश्वर धामबाट। आहा सीता अधिकारी शरदको दिज्यू सीता अधिकारीज्यू कृपया यो रुद्राक्ष ग्रहण गरिदिनुको लागि आउनुहोला। कमल बहादुर थापा क्षेत्रपुर 2 1600 प्रदान गर्नुभएको छ। कमल बहादुर थापाजीलाई पनि छिट्टो मञ्चमा आमन्त्रण गरे। इन्द्रबहादुर राणा क्षेत्रपुर 2 1115 प्रदान गर्नुभएको छ। इन्द्रबहादुर राणाजीलाई पनि मञ्चमा आमन्त्रण गरे। धन बहादुर विश्वकर्मा भरतपुर 1 लीला चोक 1005 प्रदान गर्नुभएको छ। धन बहादुर विश्वकर्माजीलाई मञ्चमा आमन्त्रण गर्दछु, जोरदार ताली बजेर स्वागत गरौं। उजेली विश्वकर्मा भरतपुर 1 लीला चोकबाट 1005 प्रदान गर्नुभएको छ। उजेली विश्वकर्माजीलाई पनि सम्मान मञ्चमा आमन्त्रण गर्दछु। अनिता कार्की 1500 प्रदान गर्नुभएको छ। अनिता कार्कीज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु। अनिता कार्की 1500 प्रदान गर्नुभएको छ। गोमा देवी न्यौपाने भरतपुर 10 1115 गोमा देवी न्यौपानेजी। लक्ष्मी नारायण पुयल खैरेनी 1000 प्रदान गर्नुभएको छ। मञ्चमा आइदिनु होला। साबित्रा कणेल भरतपुरबाट 2000 प्रदान गर्नुभएको छ। सावित्री कणेल ताली बजाएर स्वागत गरौं सबैलाई। अब भने हामी 4 बजे ठक्का आरती गरेर बिदा हुनेछौ। नआत्तिनु होला। तपाईँहरूको इच्छा भयो भने 10-15 मिनट अरू नचाउन पनि सक्छौ। अब अरू कथामा आज हामी प्रवेश गरेनौ। आरती आइसकेको छ। अब मैले समय धेरै नलिकन माइक्रोफोनमा हजुरहरू सबैले चिन्नु भएको हजुरको चिर परिचित अत्यन्तै कोकिल कण्ठकी धनी पवित्रा पौडेलजीलाई मैले माइक्रोफोनमा आमन्त्रण गरे। पवित्रा पौडेलजी, समय यस्तै छ, हाम्रो कार्यक्रम हो, अब हजुर पनि यसको सदस्य हुनुहुन्छ, स्वयंसेवक हुनुहुन्छ।
1: जय होस्। आदरणीय गुरुप्रति विशेष सम्मान छ। व्यास महाशन गुरुदेवहरूको चरणमा पढ्दै हाम्रो सम्पूर्ण कलाकार दाजुहरूप्रति पनि विशेष सम्मान गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति पनि विशेष राधे राधे समय नमन व्यक्त गर्न चाहन्छु। समय धेरै पनि छैन, आरती आइसकेको छ, त्यसैले 2-4 टुक्का गाउनेछु। हजुरहरू सबैजना नाच्नु होला है त। जय होस्।

भक्तवत्सल भगवानको जय होस्। धेरै धेरै धन्यवाद। एउटा टुक्का बाबा आमा भजन, एउटा मात्रै टुक्का गाएर विदा हुन्छ हजुरहरूसँग। जय होस्।

0: हरि ओम हरि ओम हरि ओम श्री शिव गोरक्षनाथ को सिद्ध नवनाथ को सिद्ध चौरासी नाथ को ल यहाँ हामी आरतीको सङ्गारमा आएका छौँ। के अरे भक्त सज्जन वृन्द, एकैछिन आरती गरेर दर्शन गरौं कि? आरतीको बेलामा आएका छौँ हामीहरू। अब कर्ताजीहरू छिट्टो आरती लिएर आइदिनु होला। शोभा अधिकारी कालिका तीनबाट 1115 प्रदान गर्नुभएको छ। अब सक्नुहुन्छ मञ्चमा छिचल्न भने आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। देवी लामी छाने कालिका तीन 1015 प्रदान गर्नुभएको छ मञ्चमा आमन्त्रण गरेर रुद्राक्ष ग्रहण गरिदिनुको लागि। लक्ष्मी खनाल तनहु व्यास 5 बाट 1115 प्रदान गर्नुभएको छ। तुलसीराम नेउपाने भरतपुर 10 बाट 11100 प्रदान गर्नुभएको छ। जोरदार ताली बजाएर स्वागत गरौं। अब हामी मञ्चमा जति चढ्यौं चढ्यौं, अरू आरती पछि आउला है त। सबैलाई व्यासजीको हातबाट तल हाम्रा योगी डाक्टर प्रज्ञानाथ गुरुदेवको हातबाट विभूति सबैको हातबाट हामीले टीका प्रसादको व्यवस्थापन गर्नेछौ। अब हामी आरती एकछिन, अब यहाँ स्वयंसेवकहरू कोही पनि हुनुहुन्न, सबै स्वयंसेवक आफै बनेर मञ्चमा अरू नचढिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। आरती पछि आरती गरौं, आरामले टीका लिएर प्रसाद लिएर व्यासजीको हातबाट टीका लिएर योगीजी हाम्रो कान चिरेका योगीहरूबाट जुन हामीले भस्म लगायो भने हाम्रा थुप्रै ग्रहहरू शान्ति हुन्छन्। यहाँ योगी डाक्टर प्रज्ञानाथजी हुनुहुन्छ, उहाँको हातबाट पनि हामीले विभूतिको व्यवस्था गर्नेछौ।
1: हरि ओ
0: एकैछिन, मैले भीड यहाँको माथि अरू रोकिदिनु होला कृपया। आरतीको लागि भागीरथी कणेलजी, कैलाश कोइरालाजी, शीतल कणेलजी छिट्टो आरतीको लागि हजुरहरू आइदिनु होला। भागीरथी कणेलजी, कैलाश कोइरालाजी, शीतल कणेलज्यू आरतीमा सबै हामी आरती गरेर जानेछौ। आज औँसीको दिन पुरुषोत्तम मासको आज समापन, पुरुषोत्तम मास समापन हुँदैछ, सायद यसैलाई लिएर यज्ञ समापन हुँदैछ भन्ने गलत सन्देश गयो होला। हाम्रो यज्ञ 14 गते मात्रै समापन हुनेछ। यहाँ एउटा मोबाइल ल रामप्रसाद, यहाँ फोन आएको छ उठाएर कसको, यो भेटिएको मोबाइल हो, मैले रामप्रसाद गौतमजीको हातमा दिएको छु। अनि दुईवटा पर्स भेटिएको छ, कस्तो रङको पर्स छ, कति कति के पैसा छ, हजुरहरूले मिलाउनु पर्नेछ, आफ्नो पर्स लिएर जानु होला। दुईवटा पर्स भेटिएको छ, एउटा मोबाइल भेटिएको छ, यहाँ फोन गरिराख्नु भएको छ, फोन उठिराखेको छैन, जसको मोबाइल हराएको छ हामीले यसलाई सचिवालयमा राख्नेछौ। हाम्रो रामप्रसाद गौतम गुरुलाई चिन्नु भएको छ, उहाँसँग सम्पर्कमा आइदिनु होला। ल अब हामी आरतीमा सबै आदरणीयहरू भक्तहरू आरतीमा नबसौ, सबै उठौ, अन्तिममा नाचेर जानेछौ। हाम्रो दिवाकर भण्डारीजीले सदा चाहिँ नचाउने हाम्रो सेसन छ, यसमा 2-3 टुक्कामा दिवाकर भण्डारीजीको इच्छा अनुसार नचाउनु हुनेछ, अनि हामी आरतीमा प्रवेश गर्नेछौं।

0: आनन्द भगवानको
1: कृपया अहिले नआइदिनुहोस् न, अरू नआउनुहोस् त, त्यहाँ रोकिदिनुहोस् त, एकछिन अब आरती पछि टिका ल्याउला, आरती पछि टिका ल्याउला, यो क्रम नै नतोडिने भयो, माफ गर्नु होला, सबैलाई मौका पाइन्छ, आरती पछि सबले मौका पाउनुहुन्छ।

0: शान्ति इसी कर्म शांति नगर दिन है शांति वनस्पति शांतिषे देव शांतिर्ब्रह्म शांति सर्वभूम शांति शांतिर शांति सामा शांति ओम शांति शांति शांति सुशांतिर्भवतु ओम काय न वाचा मनसिन्द्रियैर्व बुद्ध्यात्मना वा प्रकृतिस्वा करोमि यद्यत् सकलं वरस्मै नारायणाय इति समर्पयामि। यहाँबाट जलले भेट्दैन क्या हो, जल त उता गएर बाहिर गएर शान्ति गर्नुपर्ने भयो, यहाँ पर्दा पनि नपर्ने।
1: श्री शिव गोरक्षनाथको सिद्ध नवनाथहरूको सिद्ध चौरासीनाथको राष्ट्रगुरु योगी नरहरिनाथको सिद्ध गुरु योगी छिप्रनाथको हामी सबै अनाथका नाथ देवाली देव श्री पशुपतिनाथको ओम हर हर हर हर हर हर महादेव शम्भो ओम जय श्री राधे श्याम। प्रसाद तयार गरेको प्रसाद छिटो ल्याइदिनु होला, आज अत्यन्तै धेरै भीड छ, एकै ठाउँबाट बाँडेर पनि नभ्याइन सकिन्छ। दर्शन गर्ने श्रद्धालुहरू हजुरहरूलाई मैले सजिलो गराउँछु, दर्शन गरिसकेपछि यताबाट जानु होला, प्रभु गुरुको हातबाट टिका लिएपछि मञ्चलाई दायाँ पारेर यताबाट गइदिनु होला, म यहाँ व्यवस्थापन गर्छु हजुरहरूलाई, सबैलाई पालो पुगोस्। ल अब हजुर व्यासजीको हातमा टिका र प्रसाद लिएपछि यसरी व्यासपीठलाई दायाँ पारेर गइदिनु होला कृपया, एकदम छिटो हुन्छ। अहिले अरू परिचय कसैले पनि नगरिदिनु हुनको लागि हार्दिक अनुरोध गरे, यताबाट उल्टो नगरिदिनुहोस् न, नेपाली मैले बुझाउनै सकिनँ, यो भगवान् मैले कहिले बुझ्ने होला यो नेपाली। यहाँबाट टिका लिएपछि रामप्रसाद गुरु हजुरले यहाँबाट टिका लिएपछि यता पठाइदिनु, अरू सबै भक्तहरूले प्रसाद पनि पाउनुहुनेछ, ब्याचीको हातबाट टिका पनि पाउनुहुनेछ। कोही पनि भद्रगोल नगरिदिनु होला, लाइनले आइदिनु होला कृपया, तलैबाट त्यहाँ लाइन कन्ट्रोल गरिदिनु होला, तलैबाट लाइन त्यहीँबाट लाइन कन्ट्रोल गरिदिनु होला, भद्रगोल कसैले नगरौं, सबैको चरण कमलमा कोटि कोटि नमन गर्दै सबैको मनमा उत्पत्ति भएका भावहरू को सम्मान गर्दै हजुरहरूको हृदयमा जागृत भएको श्रद्धा भक्ति प्रेम किंचित पनि कमी नहोस्। व्यवस्थापन गरिरहँदाखेरि अप्ठ्यारो हुन्छ, क्यामेरा यहाँ सुरक्षित गर्नु होला, हाम्रो क्यामेरामेन साथीहरू मञ्चको क्यामेरा भक्तहरूले त्यति मेसो पाउनु भएको छैन, दुई तीन लाइन भयो भने यो क्यामेरा लड्न सक्ने मैले सम्भावना देखेको छु, मञ्चको क्यामेरालाई व्यवस्थित गरिदिनु होला। र यहाँ दुईवटा पर्स भेटिएको छ है आमाहरू, अझै पनि दुईवटा चप्पल पाइन्छ, यताबाट गए पनि चप्पल हजुरको त्यही छ, चप्पलको चिन्ता नगरिदिनुहोस् कृपया, यताबाट व्यासपीठलाई दायाँ पारेर गइदिनु होला, तलैबाट कन्ट्रोल गर्नुहोला मुक्तिराम दादा, तलैबाट मन परि आउन नदिनुहोस् त, सबलाई आउन दिने तर पालै पालो एक एक लाइन, अनि फटाफट अहिले परिचय नगरिदिने, अहिले परिचय नगर्नु होला कृपया व्यासजीसँग, जे जे दक्षिणा पत्रम पुष्पम फलम तेरम पहिले निकाल्नुहोस् त, त्यहाँ आएर गाँठा नखोलिदिनुहोस् त कृपया, दुःख नमान्नुहोस्, गाँठा पहिल्यै खोल्नुहोस्, हातमा राख्नुहोस्, जे जे दक्षिणा अर्पण गर्ने हो सबैले हातमै राख्नुहोस् तलैबाट, अनि फटाफट चट्ट निधार फट्ट अगाडि खुट्टा, चट्ट निधार फट्ट अगाडि खुट्टा, यसरी जानुपर्छ, लाखौं भएको ठाउँमा कसरी भ्याउनुहुन्छ, बालाजुमा अयोध्यामा पशुपतिनाथमा मुक्तिनाथमा कसरी भ्याइन्छ, एकैजनाले धेरै समय नलिऊ, कसैले दुःख नमानौ, सबैको आस्था र सबैको श्रद्धा एउटै हो। तलबाट भद्रगोल नछोडिदिनु होला, एकदम लाइनले एकदम लाइनले व्यासपीठलाई दायाँ पारेर जानु होला, चप्पल हजुरहरूका त यथास्थानमा छन्, सबैको पालो आओस्। आज समापन होइन है, आज तपाईँहरू धेरै बाहिर यो हल्ला गएको रहेछ, समापन 14 गते हो, 14 गते 6 गते त 1008 कन्या पूजनको कार्यक्रम छ, 8 गते 5 करोड़ भन्दा बढी बत्ती बाल्ने कार्यक्रम कति बजे हजुरहरू आउनुहोला 10 बजेदेखि 11 बजे बिहान 9 बजेबाट त्यहाँ सबै पूजन सुजनको काम सुरु हुन्छ 10 बजेदेखि 11 बजेभित्र हामी बत्ती बालिसक्नेछौ कन्या लिएर आउने श्रद्धालुहरू 6 गते मिल्छ हजुरहरू संयोजकसँग सम्पर्क गर्नुहोला आजदेखि सायद बत्ती बनाउने काम सुरु भएको छ सुरु भइसकेको छ बत्ती बनाउनको लागि जो जो इच्छुक हुनुहुन्छ हाम्रो करोड बत्ती हामीले संकल्प त 1,25,00,000 गरेको हो 5 करोड़ भन्दा बढी बत्ती संकलन भइसकेका छन् यसको संयोजक के नाम भन्नु त जानु जानु जानु त्यहाँ रुद्राक्ष छ कि छैन रुद्राक्ष नलिनु भएकोले रसिद लिएर आएर रुद्राक्ष लिनु होला टिका नलिकन कोही पनि नजानु होला आज औँसीको दिन ल हेर्नुहोस् पुरुषोत्तम मासले हामीलाई बिदाई दिँदै हुनुहुन्छ आज व्यासजीको हातको टिका योगीजीको हातको टिका यसको महत्व नै अर्कै हुन्छ यो पावन अवसरबाट कोही नछुटला आज यहाँको प्रसाद जे छ काँक्राको टुक्रो पाइन्छ स्याउको टुक्रा पाइन्छ मालपुवाको टुक्रा पाइन्छ के पाइन्छ त्यो महाप्रसाद हो त्यो महाप्रसाद हो शनि राहु केतु सबै शान्त हुन्छन् भनेर हाम्रो डाक्टर परिगानाथजीले घोषणा गर्नुभएको छ अनि मैले फेरि पनि दुईवटा पार्श्वहरू भेटिएको सूचना गरिराखेको छु अहिलेसम्म कोही आउनुभएको छैन मैले अन्तिममा यो दुईवटै पर्स हाम्रो आदरणीय रामप्रसाद गौतमजी र ध्रुवराज मिश्रज्यूलाई जिम्मा लगाउनेछु उहाँहरूले नै त्यसमा कति रकम छ के विवरणहरू छन् उहाँहरूले भोलि भोलि पनि तपाईँलाई दिनुहुनेछ भोलि मलाई तैँले उद्घोष गरेको थिइस् यहाँ सम्मानको लागि धेरैले अझै पनि नबुझेर हाम्रो नाम आएन किन हामीलाई बोलाइएन अरूलाई बोलाइयो भन्नुभएको छ उहाँहरूलाई नबोलाउनको कारण 1,000 भन्दा तलको रकम हामीले उद्घोष गरेका छैनौ 1,000 भन्दा तलको रकम त्यस कारणले नाम नआएको हो हाम्रो निर्णय नै त्यही छ 1,000 भन्दा माथि कसैलाई छोडेका छैन हो हजुरहरूले 1,000 पनि पेत्रीहरूका 5-7 जनाको नाम लेखेर पठाउनु भएको छ मैले त्यो वाचन गरेको छैन सम्भव पनि हुँदैन हजुरहरूले बुझ्नुपर्छ शशि ढकालजी अघि नै बोलाएको बेला ल लिएर जानु ल त्यसकारण त्यो रसिदमा लेखिएका थुप्रै पितृहरूको नाम मैले पढेको छैन र भोलि भोलि पनि पढ्दिन सम्भव हुँदैन एकजनाको नाम र रकम अनि ठेगाना मात्रै त्यहाँबाट उद्घोष गरिनेछ कसैले पनि गुनासो नगर्नुहोला व्यासीको हातबाट आजको टिका कोही पनि नछुट्नुहोला यस्तो अवसर जुट्दैन र आज पोखराबाट काठमाडौँबाट विराटनगरबाट धनगढ़ीबाट रूपन्देहीबाट कपिलवस्तुबाट तनहुँबाट तनहु व्यास गुम्पाबाट त हाम्रो दामोदर गुरुदेवको पनि आगमन भएको छ मैले अन्तिम अन्तिममा देखेँ क्षमा याचना गर्दै भोलि उद्बोधन उद्घोष गर्नेछु अभिवादन गर्नेछु सबै श्रद्धालुहरू यतैबाट जानु होला बहिनी ए बहिनी यताबाट जानुहोस् ल त्यहाँबाट तलबाट फेरि स्वयंसेवकहरूले भद्रगोल छोडिदिनु भयो है तलबाट 2,000 जना स्वयंसेवक बसेर त्यहाँ सिडीमा व्यवस्थित गरौं जसले गरे पनि हुन्छ किनकि हाम्रो मन हो मन आफै अनुशासित हुँदैन यो संसारको सबैभन्दा खत्तम तत्व भनेको मानवको मन रहेछ। जति प्रवचन सुनाए पनि, जति आदर्शका कुरा गरे पनि, अन्तिममा आएर प्रसाद लिने, टिका लगाउने बेलामै हामीले भद्रगोल देखाउँछ, जीवनमा अरू परिवर्तन त के आउला। तैपनि अब गर्ने कुरा गर्ने हो, सक्ने कुरा सक्ने हो, कथा पनि भनेर सक्नेले, कथा भन्नेले भनेर सक्ने, सुन्नेले सुनेर सक्ने, यही चलन चलेको छ। परिवर्तन नहुने ठिक छ, जस्तो छ आफै अनुशासित भएर तलबाट लाइनले आइदेऊ। कृपया टिका लाउने बेलामा कसैलाई, यहाँ भयो भेट्द आमाहरू आउनु भएको छ, बच्चा बच्चीको
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: यो सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन आँखा मिचेकुमिचे गरेको
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
9: ए,
10: विश्वका सबै देशबाट नेपालमा नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: काखमा लिनुहुन्छ।

0: Bye, Eilet Sunday Nuncha. Radio Silence 89.8 MHz.
1: कति राम्रो सुन्नुलाई त्यही छैन मलाई
2: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

अनि 46 छ कि 47 मेरो हामी शोभायात्रालाई पनि गर्दाखेरि आइपुगेका छौँ। आजदेखि देवी भागवत यथाशक्य देवी भागवत पनि कथा सुरु गरिनेछ।

0: aile sunday nunca radio sayını 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो, के को हल्ला खल्ला भयो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल आज जङ्का भेट्नु हामी नि ल दाजुको अखबार बसेको
1: म यसै मन्दिर पूजा हाम्रो संस्कृति चाहिँ तपाईँको लोक हुँदै गयो भने अब बिहानै सबै मिलेर चाहिँ जगेर नगर्न पर्यो ठिक छ नि त अब आउनु
0: एक टोली भेट भयो
2: भन्नु नि

0: चाहिनो समय सूचक अहिले साँझको 7 बज्यो इट्स 7 पीएम
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
2: बुझे
1: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
6: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
6: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
5: ए हो र बाबु
6: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
5: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
8: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

यति बेला बेलुकीको 7:30 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: तत्काल सक्न सभामुख अरियालको निर्देशन, काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
1: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
0: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत, साउन 1 गतेदेखि त्रिवेको ट्रान्सक्रिप आवेदन अनलाइनबाट मात्रै, रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
2: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम सम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था।
0: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: सिंहदरबार स्थित निर्वाचन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
1: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हलमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
4: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यस क्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्राचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया शुरू गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
5: फिल्ड सर्वे टिम भन्ने छ नाति विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नाति सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डिएम सहितको टोली र यतातिर चाहिँ सिडिओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
4: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयु पनि छ। 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट त्यही डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रति अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिमसम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
4: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट्दै नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
0: एक बुरा रासायनिक मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
6: मलको लागि हामी बिहानदेखि यहाँ आएको थियौँ, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
0: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको प्रसंग। सुदूरपश्चिम प्रदेश सरकार बाहेक सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। कृषिलाई कम प्राथमिकतामा राख्दै विनियोजन गरिएको बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्।
7: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
8: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये ₹25,00,000 सम्पन्न हुने करिब 200 योजनाको लागि ₹27,00,000 बजेट विनियोजन गरिएको छ। खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि ₹24,15,00,000 बजेट विनियोजन गरिएको छ।
7: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात 35.54% र पुँजीगत तर्फ 26,47,53,00,000 अर्थात 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोत तर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाट बाफत 12,83,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
9: राष्ट्रिय अर्थतन्त्रमा देखिएका विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
7: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,00,33,00,000 रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,000 रूपियाँ अर्थात 34.31% र पुँजीगत तर्फ 43,97,14,00,000 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
9: बागमती प्रदेशको प्रतिवेशी आयात सबै प्रदेशको भन्दा बढी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
7: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरसनले पुँजीगत तर्फ 60% भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
8: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
7: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगत तर्फ 22 71,65,40,000 रूपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
10: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
7: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालुतर्फ 7,97,51,01,000 अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4,81,00,00,000 विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
11: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
7: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकिएकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनीतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
12: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
7: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
0: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
13: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षिनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
6: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्।
13: काँडाखुटीका अर्का किसान नवराज पन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव भन्दा चिन्ता बढेको उहाँ बताउनुहुन्छ।
14: 4 बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ।
13: कोराही उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
15: राज्यबाट हामीले मल खर्च गरेर दिइसकेपछि यहाँका किसान सदस्यले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
13: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
16: हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
13: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बुरा एक बुरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
17: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउन दिन एकदमै
0: सहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानव अधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सरसफाई कर्मीहरूको सुरक्षाको प्रसंग। नेपालमा सरसफाई कर्मीहरूको यकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार करिब 20,000 सरसफाई कर्मी कार्यरत रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 सरसफाई कर्मी र 5,000 भन्दा बढ़ी फोहोर संकलन कर्मीहरू छन्। उनीहरू दैनिक रूपमा फोहोर व्यवस्थापन, ढल तथा सेफ्टी ट्याङ्की सरसफाई जस्ता जोखिमपूर्ण काममा खटिए पनि धेरैले स्थायी रोजगारी, नियमित तलब र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा र सामाजिक सम्मान बढ़ाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
17: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौ।
0: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेको छ भने नाकुमिचार हिँड्ने
17: बट लर्ड अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ, आई फिल प्राउड एक्चुली।
0: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
17: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको थियो कि
0: अब अहिले हामी
17: समस्या समस्या भनेर हामी भनिरहेको छौँ, उहाँहरू एभ्रिडे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामी त सुरक्षित हुन घरभित्र बस्छौँ, बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ। त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा होइन यस्तो कुराहरूको कतिको चेतना छ त, अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स छैन र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारका फेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर पहिला तपाईँको 5-6 वर्ष अगाडिको, 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भने गलत हुन्छ कि जस्तो हुन्थ्यो न, उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई, किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त हामी भन्दा, हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँ एभ्री डे हेर्नुहुन्छ कि
0: अनुभव
17: दे नो बेटर। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउन दिन एकदमै छ।
0: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ?
17: सरकारले पनि गर्दै हुनुहुन्छ, अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन, किनभने त्यो भाइबल बनाइदिने हुने वातावरण, किनभने पोलिसी नि यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो। जति पनि वेस्ट एन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ।
20: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन, मास्क हुँदैन, फोहोर लुगा हुन्छ नि, लुगा पुरै त्यो खालकै लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन।
17: सो द्याट्स द स्याड रियालिटी। अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ, तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँलाई कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ। हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा। भोलि अब सबै कुरा मेकानाइज भयो भने उहाँहरूको अल्टरनेटिभ के होला, तर आजको दिनमा त दे आर द वान्स नि त होइन। त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ यति कहिलेकाहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
20: उहाँसँग बसेर कुरा गर्दै गर्दा काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
17: फिल्स ब्याड। अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउन लाउँदैन, उनीहरूलाई नलाउने इच्छा होइन कि, तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेश यस्तो गर्मी छ नि त, अझ तराईमा त कति गर्मी छ, बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि। इट्स नट द्याट दे डोन्ट वन्ट टु वेयर, दे वन्ट टु वेयर, बट कसरी त्यो हप्पप भएर त काम गर्न सक्दैन। अनि कहिलेकाहीँ म सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त होइन। बाहिरतिर कति धेरै सिस्टम हुन्छ, हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ। तर उहाँहरू ट्रस्ट मी, उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ, दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ। तर पहिला भन्दा चाहिँ अहिले धेरै
20: अहिले पनि अब फोहोरको सिटी बजाउँछ होइन, सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने त फोहोर आयो भन्नु भने जस्तै हरेकको दिमागमै त्यही हुन्छ, फोहोर आयो
17: त्यही छ।
0: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ दिइएको छ, तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन्। रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ, विक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ, निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ, काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी समेत दिइएको छ, सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउन नेपाल भारत सहमत भएको छ, साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ, रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ, र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दे र बेल्जियम इजिप्ट भेट्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि
2: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो 8 PM
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
5: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
4: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
5: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ
4: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धाममा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपूर्वी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850527454 9855420754 इमेल lok.logic2@gmail.com
3: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि
10: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
11: सम्पर्क नम्बर 9875082997,
12: 9855010997।
13: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
14: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
13: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
15: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
16: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
15: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
16: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बी चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845509486। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
17: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
13: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
17: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
13: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
17: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
13: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवन। इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
18: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
19: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
18: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एक मात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
19: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
18: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
19: सञ्चालक
18: सूर्य श्रेष्ठ,
19: एसएनपी कम्पनीको कार्यालय,
18: बाइपास रोड, भरतपुर, चितवन।
19: मोबाइल नम्बर
18: 98555 56 959।
20: हेलो हेलो, 1 2 3 चेक।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: बेचारा
1: हम तुझको लड़की तू है बड़ी बुम्बा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

देख उसको, चल छोड़, मैनेजर देख रहा है।

0: Pilot Sunday Nuncha Radio Silo 89.8 MHz.
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
3: हेलो 1 2 3 चेक.
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
5: यतिखेर बेलुकाको 9:15 छ. अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार.
6: बताएको केही घण्टामा यो घटना भएको हो. यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्. इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्. विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्. चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्. ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्. राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्. सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौं, यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा हुर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ. बीबीसीका टम बेटम्यान. इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्. कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ. युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
7: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दाहालबाट।
6: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्। तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सवेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यवहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले होर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप 2 पानी जहाज होर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
7: अब अर्को प्रसंग। भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
8: अब यसमा सामान्य पहल पहिला मन्त्रालयले लिएकै हो। कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौँ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविक विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
9: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौँ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
8: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
9: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
8: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउनु त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त, र अब ल्याब टेस्ट गर्ने गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
9: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यस कारणले मात्रै
8: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
9: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्नु भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ? किनभने व्यवसायीहरूले बांगलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
8: तपाईँहरूको जस्तो पाइयो। हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिर कुनै बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
9: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
8: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
9: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
8: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
7: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौं।
10: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 डिपोर्टेशन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र तम्माम जुबेर लगायतको क्षेत्रमा 37 र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47।
7: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
10: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै रिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी रिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ तीनवटा कारण चाहिँ मुख्य देखिन्छ, एउटा हकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ त्यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानुनी व्यवस्था। यो कानुनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
11: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार। कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
10: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहिलो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रदेशहरूको बजेट 2,93,00,00,000 53 चिया उद्योग बन्द, थप 30 बन्द हुँदै राजसपा महाधिवेशनमा रवि र बारेनको गुटगत प्रतिस्पर्धा। होल्डिङ सेन्टरबाट सुकुम्बासुको अल्टिमेटम शुरू, 1800 रोपनी जग्गा रोकका, झण्डै 4 महिनापछि मध्य पूर्वमा शान्तिको संकेत लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको भारतीय तीर्थयात्रीको बढ़दो लहर शीर्षकको शुभ समाचार।
0: केही साता यता सामाजिक सञ्जालमा भारतीय पर्यटकका भिडियो र तस्विर भाइरल भइरहेका छन्। कतै सड़क किनारमा खाना पकाइरहेका दृश्य छन्, कतै मुक्तिनाथ जाने बाटोमा विश्राम गरिरहेका तीर्थयात्री। यी तस्विरले दुईटा विषयमा बहस पैदा गरेको छ कि नेपालभित्र नै यस्ता पर्यटकले अर्थतन्त्रलाई फाइदा गरिरहेका छन्, अर्को भारतीय दृष्टिकोणबाट सिर्जित बहसले भन्छ नेपाल भ्रमणमा जाने तीर्थयात्रीका लागि के यहाँ पर्याप्त पूर्वाधार, भोजनालय र धर्मशाला छैनन्। यी दुई विषयमा बहस चलिरहँदा पर्यटन मन्त्रालयले आइतबार सड़क मार्गबाट नेपालका तीर्थस्थल पस्ने भारतीय पर्यटकका लागि सूचना जारी गरेको छ। सूचनाले नेपाल भ्रमणमा रहँदा पर्यटकहरूले के गर्ने र के नगर्ने उक्त सूचना पर्यटन मन्त्री खड़गराज पौडेलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। बेलुकी पख उनले यस विषयलाई फरक ढंगले हेर्नुपर्नेमा जोड़ दिए। अहिले नेपालले देखिरहेको दृश्य केवल भारतीय पर्यटकको भीड़ होइन, यो नेपाल भारत धार्मिक पर्यटनको बदलिँदो स्वरूप हो। भारतको कुल जनसंख्याको 1% मात्रै नेपाल आए पनि वार्षिक कम्तीमा 1 करोड़ धार्मिक पर्यटक नेपाल आउन सक्छन्। मन्त्री पौडेल भन्छन् त्यो नेपालको पर्यटन बजारका लागि अत्यन्त ठूलो अवसर हुन सक्छ। पछिल्ला महिनामा विशेष गरी सड़क मार्ग हुँदै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। पोखरा, मुक्तिनाथ, सुपा देउराली, स्वर्गद्वारी, धनकुटाको हिले लगायत धार्मिक तथा पहाड़ी गन्तव्यमा उनीहरूको चाप बढ़दो छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। कोशी, गण्डकी, कडाली र सुदूरपश्चिमले बजेटको आकार बढ़ाए, बागमती, मधेश र लुम्बिनीले घटाए भने सूचना प्रविधि, नवप्रवर्तनका कार्यक्रम, गौरवका आयोजना, स्वास्थ्य, कृषि र पर्यटनमा प्रदेशहरूले जोड़ दिएका छन्। कोशी प्रदेशको बजेट 40,44,58,00,000 तोकिएको छ भने आकार 4,56,59,00,000 बढ़ेको छ। कोशीको मुख्य कार्यक्रम 2083 साउनदेखि 2085 असारसम्म कोशी प्रदेश भ्रमण वर्ष बनाउने लक्ष्य लिएको छ। त्यस्तै मधेस प्रदेशको बजेट 41,13,86,00,000 तोकिएको छ भने आकार 5,45,00,000 घटेको छ। मधेसको मुख्य कार्यक्रममा मेड इन मधेस समृद्ध प्रदेश कार्यक्रम सञ्चालन गर्ने लक्ष्य तोकिएको छ। त्यस्तै बागमतीको बजेट 66,93,33,00,000 तोकिएको छ, आकार 54,40,00,000 घटेको छ भने बागमतीको मुख्य कार्यक्रममा अति विपन्न 1,000 परिवारलाई आवास, गौरीटा रंगशालालाई प्रदेशको उरबको आयोजनाका रूपमा समावेश गरिने लगायतका लक्ष्यहरू लिएको छ। त्यस्तै गण्डकी प्रदेशको बजेट 32,99,00,000 तोकिएको छ भने आकार 1,02,00,000 बढ़ेको छ। गण्डकीको मुख्य कार्यक्रममा उज्यालो गण्डकी प्रदेश कार्यक्रम, आगामी वर्षभित्र सबै घरमा विद्युत लगायतका लक्ष्यहरू लिएको छ। लुम्बिनी प्रदेशको बजेट 37 अर्ब 38 करोड 45 लाख तोकिएको छ भने 1 अर्ब 52 करोड 55 लाखले घटेको छ। त्यस्तै कर्णाली प्रदेशको बजेट 35 अर्ब 39 करोड 85 लाख तोकिएको छ भने आकार 2 अर्ब 40 करोड 18 लाखले बढ़ाइएको छ। सुदूरपश्चिम प्रदेशमा भने 37 अर्ब 70 करोड बजेट तोकिएको छ। 4 अर्ब 22 करोड 39 लाखले बजेटलाई बढ़ाइएको छ। नवप्रवर्तनका कार्यक्रम गौरवका आयोजना स्वास्थ्य कृषि र पर्यटनमा प्रदेशहरूले जोड़ दिएका छन्।
0: गुणस्तर जाँचमा चियामा भारतीय अडचन 53 चिया उद्योग बन्द किसान चिन्तित शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। वर्षभरिको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग भएपछि चिया किसान चिन्तित भएका छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसान त्रसित थिए। चियामा वर्षभरिको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। 53 उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालले असार 1 देखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। सोही बमोजिम ती उद्योग सोमबारबाट बन्द भएका हुन्। उद्योग बन्द हुँदा हरियो चिया प्रशोधन हुन पाउँदैन। सात दिनमा हरियो मुना टिप्ने गरिएको छ भने एक दिन ढिलो हुँदा समेत चियाको गुणस्तरमा असर पुग्ने चिया प्राविधिक बताउँछन्। एसोसिएशन अन्तर्गतका उद्योगमा 2995 किसानले दिनहुँ हरियो चियापत्ती ल्याउने गरेको तथ्याङ्क छ। उद्योग बन्द भएपछि चिया कहाँ लगेर बेच्ने अन्यल भएको उनीहरूले बताएका छन्। हरियो चियापत्ती बेचेर गुजारा गर्ने किसानहरूलाई उद्योग बन्द हुँदा झन ठूलो त्रास सिर्जना भएको छ। सूर्योदय नगरपालिका 14 लक्ष्मीपुरका किसान मुकुन्द आचार्यले कुनै पनि सरकारले किसानको गुनासो नसुनिदिएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए। ठूलो परिमाणको तयारी चिया बेच्ने ठाउँ भारत मात्रै भएको छ। अन्य देशमा बिक्री सहज बनाइदिनुपर्छ भनेर हामी किसान र उद्योगी समेतले पटक पटक यो सरकार र यसअघिका सबैजसो सरकारलाई काठमाडौँ नै पुगेर गुहार मागेका हौं। उनले भने कुनै पनि सरकारले न हरियो चियाको बिक्री सहज बनाइदिए न तयारी चियाको निर्यात नै। त्यसको सबैभन्दा ठूलो असर हामी किसानलाई छ, कसैले बुझिदिँदैन। भुक्तानी दिने अवस्था नै छैन। यहाँका प्राय सबै किसानले मकै कोदो अलैची धान सबै बाली मासेर चिया खेती गरेका छन्। सबैभन्दा बढ़ी हरियो पत्ती उत्पादन हुने बेलामै बेच्न नपाएपछि किसानको हातमुख जोड्ने प्रबन्धमै समस्या आउने जोखिम रहेको उनको गुनासो छ।
2: महाधिवेशनमा रासोपा गुटगत प्रतिस्पर्धामा रवि बालिन शीर्षकमा मध्याह दैनिकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन नजिकिँदै गर्दा अन्तर्पार्टी शक्ति संघर्ष बढ़दै गएको छ। गत निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको रासोपामा भित्रभित्रै सभापति रवि लामिछाने र प्रधानमन्त्री बालिन र शाहपक्षबीच गुटगत प्रतिस्पर्धाको अभ्यास भइरहेको छ। महाधिवेशनको पूर्व सन्ध्यामा आन्तरिक असन्तुष्टि बढ़दै गएका छन्। देशभर ओडादेखि स्थानीय तह क्षेत्र जिल्ला र प्रदेश अधिवेशनमा होमिएको रासोपाले आन्तरिक समस्यालाई आन्तरिक रूपमा मिलाउन खोजे पनि गुटगत सक्रियता बढ़ेको पाइएको छ। रासोपाले सबै तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणा सार्वजनिक गरेको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीले जनप्रतिनिधिहरू पार्टीको संरचनामा नआउन निर्देशन नै जारी गरे पनि जिल्ला र प्रदेशमा जनप्रतिनिधि बीच नै प्रतिस्पर्धा भइरहेका छन्। त्यसरी प्रतिस्पर्धा गर्दा हारेका कतिपय नेताले पार्टी परित्याग गरेका छन् भने केहीले पार्टीभित्र कब्जाको नीतिले स्पेस पाएको भन्दै तीव्र असन्तुष्टि पोख्न थालेका छन्। विवादबीच बागमती कोशी गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। बागमतीमा रवि लामिछाने पक्षका नेता डाक्टर अच्युत लामिछानेलाई हराउँदै प्रधानमन्त्री बालेन पक्षका उत्सव अरियाल सभापतिमा निर्वाचित भएका छन्। अरियालले यसअघि सभापति रहेका लामिछाने हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठलाई पराजित गरेका हुन्। लामिछाने नुवाकोटबाट निर्वाचित सांसद हुन्। एक व्यक्ति एक पदको नारा लगाएर बालेन समूहले घेराबन्दी गरेर हराएको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको छ। त्यस्तै कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। उनले सरिन तामाङलाई पराजित गरेपछि तामाङले राजनीतिबाट विदा लिएको घोषणा गरेकी छन्। अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेको भन्दै अधिवेशन स्थलबाट उनले सांसदहरूलाई कोशी प्रदेशमा प्रवेश निषेध गर्ने घोषणा नै गरेकी थिइन्। पराजित भएपछि उनले केन्द्रबाट व्हीप जारी गरेर आफूलाई पराजित गरिएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर, तर यो मेरो सोच हो, सिधापन आज दुखाई हो सबैलाई भन्दै उनले लेखेकी छन्। त्यस्तै गण्डकी प्रदेशमा पनि सभापति नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेकी हुन्। तत्कालीन बाध्यात्मक अवस्थामा गरिएका निर्णयलाई अहिले अनुसन्धानको दायरामा राखेर विवरण माग गरी चेपुवामा पार्ने नियत त राखिएको होइन भन्ने आशंका समेत कतिपयले व्यक्त गरिरहेका छन्।
0: पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आइतबार गृहमन्त्री सुधन गुरूङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई अंगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्नुभयो। प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोस्ट गर्दै देश बनाउने टोली भनेर दुवैलाई दायाँ बायाँ राखेको तस्विर सार्वजनिक गर्नुभएको हो। हुन त प्रधानमन्त्री बालेन्द्र 18 सदस्यीय मन्त्री परिषदको नेतृत्व गर्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुनुहुन्छ। तर उहाँले आफ्ना दुई विश्वास पात्रसँग अंगालो हाल्दै देश बनाउने टीम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टीम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायीलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ। आइतबार निर्माणाधीन नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोले गुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिनुभएको हो। निर्माण व्यवसायमाथि आतंक फैलाउने गरी दिएको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् उपशीर्षकमा यससँगै खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने भनेको अभिव्यक्ति चर्को विवादमा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङले समेत टिप्पणी गर्नुभएको छ, कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश। पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आएको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। सोमबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यसअनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहितको पत्र लेखेको छ। मालपोत र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ मन्त्री रावलले भनिन्। अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले सोमबार नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा सोमबार छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताएका छन्।
0: क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा गोर्खापत्रमा खबर छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र स्विस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधन सम्बन्धी सूचना प्रकाशित भएको थियो। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यी औषधिको मूल्य नेपालभन्दा करिब 71% बढ़ी छ। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गेले देशमा क्यान्सर औषधि आपूर्तिमा कठिनाई देखिएको जानकारी दिँदै मूल्य प्रणालीमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गेका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखा परेको हो। खड्गेले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो।
2: त्रिपन्न चिया उद्योग बन्द, 4 गतेदेखि 33 उद्योग बन्द हुँदै शीर्षकमा आर्थिक अभियानमा खबर छ। भारतको गैर भन्सार अवरोधका कारण चिया निकासी अवरूद्ध भएपछि नेपालका अधिकांश अर्थोडक्स चिया उद्योगले सोमबारबाट उत्पादन बन्द गरेका छन्। असार 4 गतेबाट सीटीसी चिया उद्योगहरूले पनि उत्पादन बन्द गर्ने जनाएका छन्। मे 1 भारतीय चिया बोर्डले नेपालको चियालाई रेड जोनमा राखिएको खाद्य पदार्थ झैं 100% परीक्षणको प्रावधान लागू गरेपछि 45 दिनदेखि नेपाली चियाको भारत निकासी ठप्प भएको छ। निकासी रोकिएपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमता उपयोग, दक्ष जनशक्तिको विकास, जनशक्ति पलायन, साथै पर्यावरण मैत्री उद्योगहरूको व्यवस्थापन र संचालन गर्न समेत उद्योग क्षेत्रमा समस्या रहेको राष्ट्र ब्यांकले जनाएको छ। नेपालको अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको छ।
2: एसएमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनरयोगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी